0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 032 29 98028 59 321 061 581 871
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्दियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061 533 123 98028 50 701 98028 50 702
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513 55 928 विजिट www.landmarknepal.com
7: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम
8: एक बाम तीन काम झन्डु बाम
9: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560 26579
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार
3: स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
10: हेलो के छ तेरो खबर?
11: ठिक छु यार, सन्चै छस्?
10: सन्चै छु. अब भिसा लागेपछि त पार्टी दिने होला नि?
11: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार.
10: मैले त सबै किनमेल गरिसके. अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ.
11: मैले पनि किन्नु छ के, सँगै किनौँ न.
10: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार.
11: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न.
10: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे. ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ.
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ. जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा. प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम. मोबाइल 9856031412, 9864667887.
12: तन्ना आज फेरि हाल्नुहोस्.
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ.

0: नमस्कार, बिहान छ बजे अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 14 गते आइतबार। तदनुसार सन् 2026 अगस्त 30 तारीक नेपाल सम्बत 1146 भदौ कृष्ण पक्ष द्वितीय तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डै 2500 सम्पर्कविहीन। भोटेकोशी बाढ़ीमा परेकाको शव पहिचानमा समस्या, पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाण्डु पठाइने। रसुवा बाढ़ीपछि प्रधानमन्त्री राहत कोषमा थपियो 4,38,00,00,000, कोषमा कुल 6,55,33,62,011 रूपियाँ जम्मा। देवापक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह। गाई यात्रा पर्व दिवंगत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै मनाइयो। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। हर्मुज क्षेत्रमा 6,000 नाविक फँसेका आईएमओको दावी र सहाराको समर हाइकिङबाट 6,00,000 बढ़ी बचत। फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिने प्रतिभा मावी बन्यो 5 मंजु बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा च्याम्पियन।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डु वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53834।

अब समाचार विस्तारमा भोटेको स्थितको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ भने अझै 2498 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार साँझ 6:30 बजेसम्म नदी किनारामा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसैगरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। भोटेकोशी बाढ़ीपछि 2498 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका 102 शव मध्ये अहिलेसम्म 6 जनाको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्। कतिपय शव छेदविच्छेद भएकाले चिन्नै नसकिने अवस्थामा रहेको उनको भनाई छ। पहिचान भएका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न शुरू गरिएको छ। पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गर्छौ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमूना काठमाण्डु पठाइने प्रहरी उपरीक्षक कार्कीले बताएका छन्। प्रतिष्ठानमा ल्याइएका मध्ये 9 शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उनको भनाई छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणका लागि बिहिबार पोखरा ल्याइएको थियो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। आफन्तहरू तस्विर हेरेर शव पहिचान गर्ने प्रयासमा छन्। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले शव खोजीमा आएका आफन्तहरूलाई खाना र बासको व्यवस्था मिलाइएको बताएका छन्। शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ। आफन्तहरू शवको खोजी र पहिचानका लागि ठाउँ ठाउँबाट आइरहेका छन्। प्रमुख जिल्ला अधिकारी गुरूङले भनेका छन् बाढ़ीले बगाएर शव विभिन्न जिल्लामा पुर्याएको कारण शव पहिचान नै जटिल बन्दै गएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने उनको भनाई छ। त्रिशूली र नारायणी नदीमा किनारामा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 23 र गोर्खाबाट 11 शव पहिचान तथा परीक्षणको लागि पोखरा ल्याइएको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 6.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भदौ 12 गतेसम्म कोषमा कुल 6,55,33,62,011 रूपियाँ जम्मा भएको हो। हालै रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न संघ संस्था मार्फत यस्तो रकम संकलन भएको हो। पछिल्लो विवरण अनुसार बाढ़ी अघि कोषमा 2,17,25,09,759 रूपियाँ मौजदात रहेकोमा विपदपछिको छोटो अवधिमै 4,38,08,52,252 रूपियाँ थपिएको हो। बिहिबारसम्म कोषमा कुल 4,09,60,670 रूपियाँ थियो। तर शुक्रबार एकै दिन करिब 2,46 करोड़ रूपियाँ थपिएर कुल मौजदात 6.5 अर्ब नागेको हो। राहत कोषका लागि विभिन्न 9 वटा बैंकहरूमा खाता खोलिएको छ। भदौ 12 गतेसम्मको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढ़ी 3,27,49,02,335 रूपियाँ जम्मा भएको छ। यस्तै एभरेस्ट बैंकमा 1,95,27,18,185 रूपियाँ र स्ट्याण्डर्ड चार्टर बैंकमा 30,62,88,750 रूपियाँ संकलन भएको छ। अन्य बैंकहरू क्रमशः नेपाल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, लुम्बिनी सनराइज, नबिल र ग्लोबल आईएमई बैंकमा पनि ठूलो परिमाणमा राहत रकम जम्मा भएको छ। नेपाली रूपियाँका अतिरिक्त वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त हुने क्रम बढ़ेको छ। हिमालयन बैंक र लुम्बिनी सनराइज बैंकमा गरी कुल
618 अमेरिकी डलर जम्मा भएको छ। बिहिबारसम्म 5,86,048 डलर रहेकोमा 12 गते लुम्बिनी सनराइज ब्याङ्कमा थप रकम जम्मा भएसँगै डलर खाताको मौजदात बढ़ेको हो। सरकारले संकलित यो रकम रसुवा बाढ़ीका कारण घरबार विहीन भएकाहरूका लागि अस्थायी आवास निर्माण, खाद्यान्न, औषधि उपचार र भत्किएका सड़क तथा पूर्वाधार पुननिर्माणमा खर्च गरिने जनाएको छ।

प्रधानमन्त्री पाले अनुसारले रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगतै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराख्न अहोरात्र तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनस्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने स्पष्ट पार्नुभएको हो। भोटेकोशीमा गएको बाढ़ीको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल मार्फत शनिबार साँझ जानकारी गराउँदै उहाँले विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको बताउनु भएको छ। राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले उल्लेख गर्नुभएको छ, विपदको यस कठिन घड़ीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्र सेवा कर्मचारी, स्वयंसेवी संस्थाहरूले देखाउनु भएको धैर्यता, तत्परता र सहयोगप्रति सरकार हार्दिक आभार व्यक्त गर्दछ। विपदको समयमा समाजले भरोसा, सही दिशा र सत्य तथ्य खोजिरहेको हुन्छ। त्यसैले पीड़ितको जीवन रक्षा र मनोबल बढ़ाउने गरी सूचना प्रवाह गरिदिन आम संचार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध समेत गर्दछौ। उहाँले प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बावजूद प्रभावित क्षेत्रबाट शनिबार बेलुका 5:30 बजेसम्म 7,514 जना मानिसलाई हवाई र स्थल मार्ग मार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जानकारी गराउनु भएको छ।

भुटेकोशी इम्बाडीमा फँसेका नागरिकहरूको उद्धार गर्न शनिबारदेखि दुई छिमेकी देश भारत र चीनका विशेष टोली नेपालमा परिचालित रहेका छन्। भारतबाट आएको 11 सदस्यीय उच्चस्तरीय प्राविधिक टोली भुटेकोशी हिमबारीले अत्यधिक प्रभावित क्षेत्रमा परिचालित भएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ। सरकारका तर्फबाट आयोजना गरिएको प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, भारतबाट शुक्रबार आइपुगेको विशेष प्राविधिक टोली परिचालित भएको हो। चीनबाट शनिबार 6 जनाको विशेषज्ञ टोली सघाउन आइसकेको छ। मन्त्री खनालका अनुसार भारत र चीनको उच्चस्तरीय प्राविधिक टोली विशेष गरी विभिन्न जलविद्युत आयोजनाका सुरुङमा अलपत्र परेका नागरिकको उद्धारमा खटिनेछ। सरकारले नागरिकको उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन थप अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास अनुसार यो विशेषज्ञ टोलीलाई नेपालमा उद्धारका लागि अनुमति दिएको उहाँले औल्याउनु भएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूको उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। गृहमन्त्री सुदन गुरूङले सामाजिक सञ्जाल मार्फत शनिबार साँझ यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार उद्धार टोलीले सुरुङमा सानो पाल पारेर अक्सिजन पठाउन शुरू गरिएको छ। अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ। सुरुङभित्र ठूलो संख्यामा इन्जिनियर तथा कामदार फँसेको अनुमान गरिएको छ। भारत र चीनबाट शनिबार आएका विज्ञ टोलीको सहयोगमा नेपाली सुरक्षा फौजले खोज तथा उद्धारलाई तीव्र बनाएको छ।

नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदीमा यही भदौ 10 गते हिमबाड़ी आए लगतै राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाको युवा प्रभावित क्षेत्रमा खटिएर काम गर्दै आएका छन्। बाढ़ीले रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा अत्यधिक भौतिक र मानवीय क्षति गरेपछि रासोपा निकट युवा दस्ता ऱ्यापिड एक्सन टीमका युवा स्वयंसेवकका रूपमा फिल्डमा खटिएर काम गर्दै आएका हुन्। रासोपा निकट ऱ्यापिड एक्सन टीमका संयोजक वैकुण्ठ थापा आशिषले भदौ 10 गतेको बाढ़ीले अकल्पनीय भौतिक र मानवीय क्षति गराएपछि प्रभावित क्षेत्रमा स्वयंसेवकका रूपमा पुगेर काम गर्न थालेको जानकारी दिएका छनृ।

0: भोटेकुसी सी नदीमा आएको बाढ़ीपछि चितवनमा भेटिएका पहिचान हुन नसकेका सब माटोमा पुरेर व्यवस्थापन गर्न थालिएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार धार्मिक क्षेत्र देवघाट नजिकै जलदेवी सामुदायिक वनभित्र खाल्टो खनेर सब व्यवस्थापन गरिएको हो। पहिलो चरणमा शनिबार भरतपुर अस्पतालमा सब परीक्षण लगायतका कानूनी प्रक्रिया पूरा भएका 100 सब व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाँकी सब आइतबार व्यवस्थापन गरिनेछ। सब व्यवस्थापन गर्न अघि भरतपुर अस्पतालमा पोस्टमार्टम, नमूना संकलन तथा डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गरिएको छ। सबको पहिचानपछि पनि गर्न सकिने गरी प्रत्येक सबलाई नम्बर दिई फोटोसहितको विवरण सुरक्षित राखिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख पौडेलका अनुसार अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्ड अनुसार सबलाई जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको हो। करिब 1.5 मिटर गहिरो खाल्टोमा 40 सेन्टिमिटरको फरकमा सब राखेर माटोले पुरिनेछ। माथिबाट सबको पहिचान खुल्ने विवरण सहितको संरचना निर्माण गरी सिमेन्टले ढलान गरिनेछ। अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्ड अनुसार नै जमीन मुनि सब व्यवस्थापन गर्ने निर्णय गरेका हौं उहाँले भन्नुभएको छ। यसरी व्यवस्थापन गरी सबको पहिचानको लागि आवश्यक विवरण र सामग्री समेत सुरक्षित राखिनेछ। चितवनमा हालसम्म 250 सब भेटिएकोमा 8 वटा सबको मात्र शनाखत भएको छ। भोटेकोशी नदीमा बाढ़ी आएको 4 दिनपछि गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटोमा पुरिएकी 7 वर्षीय बालिकाको शनिबार दिउँसो जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी बल नेपाल 20 नम्बर गुलमा धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगंगा इचाई मगरको उद्धार गरेको हो। गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टर मार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ। धुन्चे अस्पतालका वरिष्ठ सर्जन डाक्टर सुनिल कुमार दासले बालिकाका अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगंजमा रेफर गरिएको जानकारी दिनुभएको छ। घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आईएमई ब्याङ्कको टिमुरे शाखामा कार्यरत गीता इचाई मगर र बुबा लोकबहादुर उचाईलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि यसअघि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरूङले जानकारी दिनुभएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 5 98251 98190
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
8: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
11: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
12: फोन 061-572-648-572-849।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
15: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: हेलो
19: हजुर, नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: होम केयर सेवा, होम केयर सेवा,
21: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
22: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
23: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
22: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
23: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
0: 01031 पोखरा न्यू रोड, बीएनडी भवन, स्थानीयमा बैंक रहेको भवन।
22: छोरा, नेपालको पढाइ

0: विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेस को सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 6 89 452 7 15।

जनपुन हेलर्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन छुट्टै गर्ने जनाएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढंगले अगाडि बढ़ने निष्कर्षमा पुगेको हो। देउवा समूहका 15 केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डाक्टर शशांक कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भए पनि मंगिरमा पदावधि सकिने भएकाले महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, नेपाली कंग्रेसको आधिकारिकताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने र हामीले न्याय पाउनेछौं भन्ने गहिरो विश्वास पनि रहेको छ। केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा पार्टीमा थप विवाद सृजना गर्ने वा पार्टीमा थप विभाजन पुर्याउने गतिविधि कुनै पनि पक्षले गर्न नहुने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, कुनै पनि पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्दा किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्तो कार्यक्रम रोक्न माग गरिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्न आदेश नआए पनि चौधौं महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्य समितिले 15 महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिने जनाइएको छ। पोखरामा रहेका नेवार समुदायले शनिबार दिवंगत आफन्तको सम्झना तथा आत्माको तीर शान्तिको कामना गर्दै परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाएका छन्। नेवार समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्ने गाई जात्रा पोखराका विभिन्न टोल तथा क्षेत्रमा निकालिएको हो। गाई जात्राका क्रममा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो। सहभागी परिवार तथा समुदायले दिवंगत आफन्तको सम्झनामा धार्मिक विधि पूरा गर्दै गाई जात्रा निकालेका थिए। पोखराको महेन्द्र पुल, नयाँ बजार, न्यू रोड, तेर्सापट्टी, रामकृष्ण टोल, चिप्लेढुङ्गा, पृथ्वी चोक, भैरव टोल, नदीपुर लगायतका क्षेत्रमा गाई जात्रा निकालिएको थियो। विभिन्न स्थानमा परम्परागत पोशाक, बाजा गाजा, नाचगान तथा सांस्कृतिक झाँकी सहित जात्रा निकालिँदा पोखराको शहरी क्षेत्रमा पर्वको छुट्टै रौनक देखिएको थियो। गाई जात्रामा सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न तथा विभिन्न द्रव्य दान गरेका थिए। दिवंगत आफन्तको सम्झनामा निकालिएको गाईको पुच्छर समाए वैतरणी नदी पार गरेमा मृतात्माले मुक्ति पाउने धार्मिक विश्वास अनुसार गाई जात्राको परम्परा चलिआएको छ। गाई जात्रा नेवार समुदायको लागि केवल सांस्कृतिक उत्सव मात्र नभई मृत्यु र शोकलाई सामूहिक रूपमा स्वीकार गर्ने सामाजिक परम्पराका रूपमा समेत स्थापित रहेको छ। परिवारमा भएको मृत्युको पीड़ालाई समुदायसँग बाँड्दै दिवंगत व्यक्तिको सम्झना गर्ने अवसरका रूपमा पर्वलाई मनाइने गरिन्छ। एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाई जात्रा निकाल्ने प्रचलन रहेको छ। यस क्रममा मृतकको तस्वीर, प्रतीकात्मक सामग्री वा मानिसलाई गाईका रूपमा सिंगारेर जात्रामा सहभागी गराइन्छ। पाल्पाको ऐतिहासिक लाखेनाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ। सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ 14 गते आइतबार नाच देखाउने तयारी रहेको छ। पाल्पा र पोखरा बीच कला संस्कृतिको आदान प्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रूपमा उक्त कार्यक्रम गर्न लागि सिटिजन फर्निचरका संचालक तथा युवा व्यवसायी दीपक कार्कीले बताएका छन्। यो कार्यक्रम मनोरञ्जनात्मक भन्दा

पनि सांस्कृतिक महत्वको रूपमा नियमित कार्यक्रम अन्तर्गत देखाउन लागिएको उनले प्रश्न पारेका छन्। लाके नाच हेर्न आउने दर्शकलाई भैरव स्थान मन्दिरको रोट टीका प्रसाद सहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनेले स्वागत गरिनेछ। पाल्पाको रिब्दीकोट गाउँपालिका स्थित भीमसेन गुठी भैरवथान हटियाको लाखे नाचका लागि कलाकार टोली आइतबार दिउँसोसम्म पोखरा आइपुग्नेछ। पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखरा बीच सांस्कृतिक आदान प्रदानसँगै पर्यटन प्रवर्धनमा टेवा मिल्ने बताएका छन्। न्यूरोड स्थित सिटिजन फर्निचरको आँगनमा आइतबार राति 7 देखि 12 बजेसम्म लाखे नाच देखाइने पाल्पाली समाज पोखराका सचिव पदम प्रसाद पोखरेलले बताएका छन्। यो नाचको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको कार्यक्रम संयोजक श्यामनाथ कुँवरले बताएका छन्। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका एक स्थित पुरानो टुडी खेलमा आयोजना हुने भनिएको ऐतिहासिक टुडी खेल तीज महोत्सव 2083 स्थगित गरिएको छ। इन्द्रणी एकीकृत विकास केन्द्र पोखरा एकको आयोजनामा भदौ 25 देखि 31 गतेसम्म सञ्चालन गर्ने तय भएको महोत्सव यस वर्षका लागि स्थगित गरिएको हो। हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मूल उद्देश्यका साथ पोखराको ऐतिहासिक स्थल पुरानो टुडी खेलमा आयोजना गर्न लागि महोत्सव 3 दिन अघि भुटेकोशी नदीमा आएको बाढ़ीका कारण स्थगित गरिएको हो। बाढ़ीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै देश नै शोकमग्न र दुःखद परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै महोत्सव स्थगित गर्ने निर्णय गरिएको आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिएका छन्। केन्द्रले शनिबार आयोजना गरेको समीक्षा तथा छलफलपछि तीज महोत्सव हाललाई स्थगित गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताएका छन्। हामीले प्रत्येक वर्ष नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा हाम्रो मौलिक संस्कृति परम्परा कला तथा लोपोन्मुख संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ यस महोत्सवलाई निरन्तरता दिँदै आएका छौं। यस वर्ष पनि सोही उद्देश्य अनुरूप महोत्सवको तयारी अगाडि बढ़ाइएको थियो तर देशमा उत्पन्न यस दुःखद र संवेदनशील परिस्थितिमा उत्सवमय कार्यक्रम संचालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित महोत्सव स्थगित गर्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले भनेका छन्। केन्द्रले शनिबार आयोजना गरेको समीक्षा तथा छलफलपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 लाख रूपियाँ जमा गर्ने निर्णय समेत गरेको छ।

0: रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउने उद्देश्यले पोखरामा आज विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। इनर व्हील क्लब अफ डिस्ट्रिक्ट 350 नेपाल अन्तर्गतका इनर व्हील क्लब अफ अन्नपूर्ण, इनर व्हील क्लब अफ पोखरा मिडटाउन, इनर व्हील क्लब अफ पोखरा, इनर व्हील क्लब अफ न्यू रोड पोखरा र इनर व्हील क्लब अफ अन्नपूर्ण जुबेनाइल्स जोनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो। आइतबार बिहान 8 बजेदेखि पोखरा महानगरपालिका 18 स्थित लवली हिलमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षा भइरहेको छ। रेकर्ड अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगंजमा 49.6, गोर्खाको आरूघाटमा 37 र लमजुङको विश्वरमा 25.4 मिलिमिटर भएको छ। भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको स्पष्ट पारेको छ। महाशाखाले बिहान 5:45 बजे अध्यावधिक गरेको सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठूलो बाढ़ीको खतरा नरहेको जनाएको हो। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615-91-728, मोबाइल 9850-0729-29।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615-88-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9813559928 विजिट www.landmarknepal.com
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 9834032929 9808-59321 061-581-871 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764111905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
7: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-822

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला सर, आजको पास त उतै होला सर।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

सानो पुनः हेलर्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। पोखराको सड़कमा आएको मुसलधारे भेलले शुक्रबार एकै परिवारका दुईजनाको ज्यान लिएको छ। पोखरा तीस ढुंगे पाटनकी 26 वर्षीय सुषमा दाहाल र उनकी 2 वर्षीय छोरी रानिकाको नालीमा बगेर मृत्यु भएको हो। सुषमा 7 महिनाकी गर्भवती थिइन्। सड़कको ढलले आमा र छोरी सहित पेटभित्रको शिशुको पनि प्राण खोसेको छ। यो हृदय विदारक घटना पोखराको पुरानो विमानस्थल अगाडि हर्कचोकमा भएको हो। सुषमा श्रीमान कमल दाहालको स्कूटर चढ़ेर माइतबाट घर फर्कदै थिइन्। सड़कमा पानीको ठूलो भूमरी परेपछि कमलले स्कूटर रोके। सुषमालाई सुरक्षित रूपमा माथिबाट हिन्न उनले आग्रह गरे। स्कूटरबाट ओर्लने बित्तिकै छोरी रानिका भेलमा परिहालिन्। उनलाई बचाउन खोज्दा सुषमालाई पनि भेलले लग्यो। कमल आफ्नी श्रीमती र छोरीलाई बचाउन खोज्दा लडेर घाइते भयो। आमा छोरी नालीमा बगेर झण्डै 2 किलोमिटर तल बिरौटा नहरमा पुगे। स्थानीय र प्रहरीले उनीहरूलाई त्यहाँबाट उद्धार गरे। तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि उनीहरूको अवस्था गम्भीर भइसकेको थियो। आमा सुषमाको शुक्रबारै राति र छोरी रानिकाको शनिबार बिहान पख निधन भयो। शुक्रबार बेलुकादेखि नै अस्पताल परिसर आफन्त र शुभेच्छुकको भीड़ले भरिएको थियो। सुषमाका बुबा दिल्ली राजा कोइराला छोरी र नातिनीको वियोगले स्तब्ध रहेका छन्। पोखरामा सड़कको भेलमा परेर ज्यान गुमाउने यो पहिलो घटना भने होइन। 2073 सालको भदौमा लेक साइडका सुरवीर केसीले यसरी नै ज्यान गुमाएका थिए। त्यही वर्षको असोजमा लामाचोरका कृष्ण बहादुर थापाको पनि सड़कै भेलमा बगेर मृत्यु भएको थियो। सिद्धार्थ चोकको नालीमा खस्यो 41 वर्षीय मीना भण्डारीको शव भोलिपल्ट मात्र भेटिएको थियो। 2079 सालको भदौमा 11 वर्षीय रविन तिवारी नालीमा खसेर सेती नदीसम्म पुगेका थिए। पानी पर्दा पोखराका सड़कहरू खोला जस्तै बग्ने गरेका छन्। पार्किङ गरिएका सवारी साधनहरू ढल्ने र मानिसहरू बग्ने दृश्य यहाँ सामान्य बन्दै गएका छन्। सड़कमा बनेका खल्डा खुल्डी मानिस मार्ने धराप जस्तै बनेको छ। इन्जिनियर कौशल चन्द्र जीसी शहरी बाढ़ी व्यवस्थापनमा सोच नपुगेको बताउँछन्। उनका अनुसार पोखराका ढलहरू 30 देखि 40 वर्ष पुराना छन्। वैज्ञानिक ढल नहुँदा साना पानीले पनि यहाँ ठूलो संकट निम्त्याउने गरेको उनले उल्लेख गरेका छन्।

0: म्याक्सिस नेपालले बाढ़ी प्रभावितको राहत तथा पुनस्थापनाको लागि 70 लाख रूपियाँ सहयोग गर्ने भएको छ। हिमालय अर्गनाइजेशन अन्तर्गतको यो कम्पनीले चीनको एसआईसी म्याक्सिस अटोमेटिभ संघको समन्वयमा सो रकम बराबरको सहयोग घोषणा गरेको हो। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारलाई सघाउन कम्पनीले सरकारसँग ऐक्यबद्धता जनाएको छ। घोषित कुल रकम मध्ये 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यस रकमले सरकार मार्फत सञ्चालन हुने उद्धार, राहत र पुनर्निर्माणका काममा सहयोग हुने कम्पनीले जनाएको छ। बाँकी 20 लाख रूपियाँ बराबरको भने अत्यावश्यक राहत सामग्री खरिद गरिनेछ। यो सामग्री बाढ़ीग्रस्त क्षेत्रमा स्थानीय सरकार र सामाजिक संस्थाको समन्वयमा वितरण गर्ने योजना रहेको छ। पोखरा उद्योग वाणिज्य संघको आसन्न 36 महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार उत्तमान बुद्धाचार्यले 17 बुधे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उम्मेद्वारी दर्ता गराएसँगै संघलाई प्रविधि मैत्री, व्यवसायीको साझा आवाज र नीतिगत पैरवीको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका हुन्। बुद्धाचार्यको प्रतिबद्धता पत्रमा व्यवसायको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धिलाई मूल ध्येय बनाइएको छ। व्यवसायहरूले भोग्दै आएका कर कानून, बैंकिङ, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी समस्या समाधानका लागि एकद्वार व्यवसायी सहायता केन्द्र र विशेषज्ञ सहायता टीम स्थापना गर्ने योजना अगाडि सारेका छन्। संघका गतिविधि तथा सेवा प्रवाहलाई पारदर्शी, जवाबदेही र व्यवसाय मैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आफ्नो घोषणापत्रमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता एआईलाई व्यवसायसँग जोड्ने विषयलाई बुद्धाचार्यले विशेष प्राथमिकता दिएका छन्। डिजिटल कारोबार, मार्केटिङ, डेटा व्यवस्थापन, स्वचालन तथा आधुनिक व्यवसाय व्यवस्थापनमा व्यवसायको क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिने बताएका छन्। साथै पोखराका उद्योग व्यवसाय सम्बन्धी तथ्याङ्क संकलन गरी व्यावसायिक डेटा बैंक स्थापना गरिने र त्यसलाई बजार अध्ययन, सूचना एवं परामर्शमा उपयोग गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गरेका छन्। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन आईएमओले फेब्रुअरी 28 शुरू भएको अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण स्ट्रेट अफ हर्मोजमा करिब 6,000 नाविकहरू फँसेको जनाइएको छ। आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले द्वन्द शुरू भएको 6 महिनाको अवधिमा करिब 6,000 नाविक बोकेका 400 जहाज सुरक्षित रूपमा खाड़ीबाट बाहिरिन असमर्थ रहेको बताएका छन्। यसअघि 2 जहाजहरूमा लगभग 20,000 नाविकहरू रहेको जनाइएको थियो भने केही जहाजहरू र तिनीहरूका चालकहरू यस क्षेत्र छोड्न सक्षम भए पनि तथ्याङ्क संशोधन गरिएको थियो। अब खेल समाचार। सहारा क्लब पोखराले सहारा फुटबल एकाडेमीको सहयोगार्थ आयोजना गरेको समर हाइकिङ फर च्यारिटी 2083 कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। पोखराको महेन्द्रपुल स्थित फल्चामा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत क्लबले कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको हो। क्लबका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार गुरूङले हाइकिङको आयव्यय विवरण प्रस्तुत गरेका थिए। संयोजक गुरूङका अनुसार कार्यक्रममा 10,36,430 रूपियाँ आमदानी भएको थियो। 4,33,131 रूपियाँ खर्च भई 6,03,299 रूपियाँ संचालन बचत भएको उनले खुलाएका छन्। पाँचौं मंजू बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोक स्थित प्रतिभा मावि च्याम्पियन भएको छ। कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा प्रतिभा मावि च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले गुरूकुल मावि विरूद्ध झिनो एक गोलले जीत हात पार्न सफल भएको छ। फाइनल खेलमा प्रतिभाले 12 गोल गर्दा गुरूकुलले 11 गोल गरेको थियो। प्रतिभा च्याम्पियन भएसँगै नगद 20,000 र गुरूकुलले नगद 10,000 का साथमा ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको छ।

0: अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। यो सँगै नेपाल ए ले दुई जित र चार हार सहित तालिकाको सातौं स्थानमा रहँदै श्रृंखला टुंगाएको छ। नेपाल एले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। भिक्टोरियाको जीतमा ह्यारी हक्स्ट्राले अभिजित 35, टम रोजर्सले 36 र ह्यारी डिक्सनले 30 रन बनाएका थिए। अन्नपुर हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डै 2500 सम्पर्कविहीन। भोटेकोशी बाढ़ीमा परेकाको शव पहिचानमा समस्या, पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाण्डु पठाइने। रसुवा बाढ़ीपछि प्रधानमन्त्री राहत कोषमा थपियो 4,38,00,00,000, कोषमा कुल 6,55,33,62,011 रूपियाँ जम्मा। देवापक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह। गाईजात्रा पर्व दिवंगत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै मनाइयो। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान, हर्मुज क्षेत्रमा 6,000 नाविक फँसेको आईएमओको दावी र सहाराको समर हाइकिङबाट 6,00,000 बढ़ी बचत। फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिने प्रतिभा मावी बन्यो 5 मंजू बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा च्याम्पियन। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: ओहो नासर बे, कति छाप डिजाइन बे मारेगा किनानी खनी तोला
7: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे।
7: हजुर किने झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना सैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
6: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: समुदाय रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्नै यामो
8: तोयङिल तिबिसिया रूपाकोट ज्योति सुनसादी दोकान महेन्द्रपुर पोखरा सम्पर्क 061580815 9855358 प्रोप्राइटर दशरथ सुनार
7: छतै रतान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रान्ड इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
12: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061573163582844 वेबसाइट www.lagrandi.edu.np
11: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
11: सुत्केरी नवजात शिशुको हेरचाह
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
13: डाक्टर ल्याब सेवा
11: औषधि डेलिभरी सेवा
13: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9855899277
14: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
14: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
15: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
14: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेस्तरी स्वादिलो छ
15: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
14: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061533123 9808750701 9808750702
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526
17: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
17: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
18: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
18: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
17: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
18: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
17: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
19: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
17: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
21: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
17: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

0: मन मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न ICU सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ECG, EEG, PTA,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-572-849।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन ILO महासन्धि नम्बर 169 र UN RIF कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइनेन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: पट्टा हराएको सूचना, यही मिति 2083 साल।
8: ए हजुर, पेन्सन पट्टा हराए रे?
9: हो, म खोज्दैछु।
8: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
10: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
8: बुद्धि तमाङ,
10: गौमाया गुरुङ,
8: विल्सन विक्रम राई,
10: सुनिल थापा,
8: पशुपति राई,
10: डीबी गुरुङ।
11: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
10: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93 थोल उचार मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर। प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। आज हामी अलिकति सांस्कृतिक विषयसँग जोड़िँदैछौ। पोखरामा नेवार समुदायको मौलिक संस्कृति परम्परा र पहिचानसँग जोड़िएको गाई जात्रा महोत्सव तथा 27 तायमचा नृत्य प्रतियोगिता आयोजना हुँदैछ। नेवाखला कास्कीको आह्वानमा लामाचोर नेवाखला गुठीको आयोजनामा आगामी भदौ 20 गते शनिबार पोखरा स्वर स्थित लामाचोर चोकमा यो कार्यक्रम हुने भएको हो। नेवार समुदायमा गाई जात्रा केवल मनोरञ्जन र उत्सवको पर्व मात्र होइन, दिवंगत आफन्तको सम्झना गर्ने तथा दुःखलाई सामाजिक र सांस्कृतिक रूपमा अभिव्यक्त गर्ने महत्वपूर्ण परम्परा पनि हो। परिवारका सदस्यको मृत्यु भएको एक वर्षभित्र गाई जात्रा निकाल्ने चलन रहेको छ। गाई जात्राका क्रममा बाजा गाजा सहित प्रस्तुत गरिने मौलिक नृत्यलाई तायमाचा नाच भनिन्छ। तायमाचा संस्कृतिको संरक्षण प्रवर्धन र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा विगत 27 वर्षदेखि विभिन्न स्थानमा प्रतियोगिता हुँदै आएको छ। भैरवटोल, बिन्दवासिनी, तेर्सापट्टी, रानी पौवा, पृथ्वी चोक, राम बजार र लेखनाथ हुँदै यसपटक पहिलो पटक लामाचौरमा यो प्रतियोगिताको आयोजना हुँदैछ। यस वर्ष खुल्लातर्फ र महिलातर्फ गरी करिब 40 टीमको सहभागिता हुने आयोजकको अपेक्षा रहेको छ। प्रतियोगितामा विजेता टीमका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ भने सहभागी सबै टीमलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिनेछ। पुरस्कारका लागि आवश्यक 10 लाख रूपियाँ श्रेष्ठ परिवारले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा सहयोग गर्ने भएका छन्। यसै सन्दर्भमा गाई जात्रा, तायमाचा नृत्यको मौलिकता, सांस्कृतिक संरक्षण, नयाँ पुस्ताको सहभागिता, प्रतियोगिताको तयारी र पोखराको पर्यटनमा यसको प्रभाव लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौं, जसका लागि आयोजक संस्था नेवाखला कास्कीका अध्यक्ष अशोक पालेखी हामीसँग स्टुडियोमा हुनुहुन्छ। नमस्कार, यहाँ स्वागत छ। अब यो गाई जात्रा हिजो चाहिँ पोखरा लगायत देशभर यो गाई जात्रा एकसाथ मनाइएको छ र यो चाहिँ 20 गते तायमाचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना हुने तायमाचा नृत्य प्रतियोगिता चाहिँ पनि हुँदैछ। अहिले खास गरी अलिकति परिस्थिति पोहोर परार भन्दा अलिकति फरक पनि छ। देश अहिले अलिकति एउटा हिसाबले विपदबाट गुज्रिरहेको समय पनि छ। यो अवस्थामा चाहिँ यो सन्दर्भ भनौ न, गाई जात्रा र यो तायमाचा नृत्य प्रतियोगिताको सन्दर्भलाई कसरी हेर्नुहुन्छ?
2: यो अब सबभन्दा पहिले त अन्नपूर्ण एफएम सुन्नुभएका सम्पूर्ण श्रोताहरूलाई म हार्दिक नमस्कार गर्छु बिहानको। र यो समय सन्दर्भमा तायमाचा चाहिने, जस्तो हिजो जनै पुण्यको भोलिपल्ट हाम्रो तायमाचा नचाउने चलन छ। अघि तपाईँले भन्नुभयो जस्तै तायमाचा किन हो भन्ने भन्दाखेरि, कोही व्यक्तिहरू जनै पुण्यभन्दा अगाडि बितेको छ भने तायमाचाको दिनमा उसको चाहिने गाईमा निकालिदिएर उसलाई चाहिने स्वर्ग जाने बाटो खोलिदिने भन्ने कुरो छ। यमराजको ढोकासम्म बसिराख्ने र त्यो दिनदेखि, हिजोको दिनदेखि त्यो टायममा गाई निकालिदिएपछि स्वर्गको ढोका खोल्ने भन्ने परिपाटीले, यो एउटा यो कुनै एउटा फेस्टिभल होइन, एउटा कुनै आय आर्जन गर्ने प्रोग्राम पनि होइन, यो शुद्ध विशुद्ध धार्मिक र सांस्कृतिक कार्यक्रम हो। यो कार्यक्रममा अहिले चाहिँ हामीले त्यो प्रोग्राम अनुसार पोखरामा भइरहेछ हुन त, भक्तपुरमा पनि यो भइरहेछ भन्ने कुरो मात्र, प्रताप मल्लको पालामादेखि प्रताप मल्लको छोरा स्वर्गारोहण भएपछि रानी शोक बिहोर भयो, रानीलाई हाम्रो छोरा मात्र होइन जनताको छोराहरू पनि मरेका छन् भनेर यो गाई जात्रा सुरुवात गरेको भन्ने कुरो छ। त्यही सिलसिलामा यो चाहिँ मैले पुनः अनुरोध के गर्न चाहन्छु भने, मनोरञ्जनको लागि या धार्मिक उसको चाहिँ अरू कुनै फेस्टिभल सेस्टिभल जस्तो गरेर मनाउने यो गरेको प्रोग्राम होइन, यो शुद्ध विशुद्ध

0: सांस्कृतिक कार्यक्रम र धार्मिक क्षेत्र र मृत आत्माहरूको लागि स्वर्गको बाटो खुलोस् भन्ने हो. जस्तो हामी तिथिमा श्राद्ध गर्छौँ बाबुआमाको, अनि स्वर्ग श्राद्ध गर्छौँ बाबुआमाहरूको पुण्य होस् भन्दा त्यस्तै हो. एउटा कार्यक्रम भएको हुनाले यसको कन्टेक्स्ट र अर्को कन्टेक्स्ट फरक छ, तर यसबाट अब रसुवामा, धादिङमा, चितवनमा लगायत जुन यो विपद घटना भयो, म सबभन्दा पहिले त्यहाँ स्वर्गवासीहरूलाई उहाँहरूको आत्माको चिर शान्ति कामना गर्न चाहन्छु. बेपत्ता भएहरूको परिवार शीघ्र पाइयोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु. अब यो हिजो जति टाया छ निकाल्यो, हाम्रो पोखरामा निकालिएको करिब करिब 40 टोलमा टाया छ निकालेछ. हरेक टोलमा ब्यानरहरू राखेर विपदमा परेर मृत्यु भएका आत्माहरूको चिर शान्तिको कामना गर्दछौ भनेर ब्यानर राखेछौ. क्या यो अरू जोसुकै भए पनि विपदमा, चाहे स्वदेशी विदेशी जो भए पनि, जो जो मतलब अस्ति 10 गतेको यो विपदमा परेर स्वर्गवासी हुनुभयो, उहाँहरूको आत्माको चिर शान्ति कामना भनेको यो नराम्रो कार्यक्रमहरू केही पनि होइन. त्यसो हुनाले अब यो हाम्रो यो कार्यक्रम अहिले हामीले जस्तो हिजो हरेक ठाउँमा पनि गरियो. अब एउटा दुःखद कुरो के भने, यस्तो चाहिँ नि धार्मिक कार्यक्रमहरू गर्दाखेरि पनि, यस्तो मृत आत्माको चिर शान्तिको कामनाको कार्यक्रम गर्दाखेरि पनि अब केही व्यक्तिहरूले गलत सूचना गरेर हिजो 13 गते प्रोग्राम टायामा नाच हुँदैन भने गलत अफवाह पनि फैलाएको सुनियो र मलाई धेरै ठाउँबाट इभन ह्याङ्जादेखि उहाँ कुण्डर होइन तपाईँको पृथ्वी चोक इभन नदीपुर र इभन ठाउँ ठाउँमा यस्ता हल्लाहरू गुपचुप भन्न सक्नेले यो कारणले यो हुँदैन भन्न सक्नु पर्थ्यो. अब हिजोको टाइममा चाहिँ हुँदैन भने त्यो हिजोको टाइममा चाहिँ नहुने त कुरै छैन. होइन अब हामी 20 गते गर्दैछौँ, यो पनि मृत आत्मा उहाँहरू स्वर्गवासीहरूको आत्माको चिर शान्तिको कामनाको लागि गर्ने हो क्या यो. होइन अब यो त खास त हिजो शनिबार मतलब शनिबार नभएको भए यो के अरे गाई जात्राको के अरे यो त्यसको भोलिपल्टै आउने शनिबारमा चाहिँ गर्ने चलन हो. अहिले चाहिँ हिजो शनिबार भयो, अब अर्को शनिबार 20 गते भएको हुनाले अलिक टाढा जस्तो देखिएको मात्र हो. नत्र भने यो हाम्रो एउटा संस्कार परि अनुसार यो गर्ने चलन भएको हुनाले यसमा हामी नेवाहरू सबै छौँ. अब एउटा कुरो के भने, खुसीको कुरो के छ भने सञ्जयजी र यो सम्पूर्ण अन्नपूर्ण एफएम सुन्नका श्रोताहरूलाई, यो नेवाको मात्र प्रोग्राम भएन अहिले, यसमा चाहिँ विभिन्न जात जातिहरू पनि सबै संलग्न भइरहेका छन्। यसमा हामी जातीय विभेद पनि गर्दैनौ, नाच्नेहरूमा पनि बजाउनेहरूमा पनि. त्यसले गर्दा यो राम्रो काम भइरहेछ के, जसरी तीज सबै जात जातिको भइरहेछ. होइन तीज भनेको बाहुन क्षेत्रीको ठकुरीहरूको मात्र थियो, अब अहिले त तीज त सबै समूहको भइसक्यो. त्यसले गर्दाखेरि यो पनि त्यस्तो भयो. अर्को यसमा चाहिँ विशेषता के भने, युवाहरू एकदम राम्रो सहभागिता भएछ. यसले गर्दाखेरि नै अब 58 सालतिरसम्म 58-59 सालसम्म पोखरामा जम्मा 8 ठाउँमा ताया मचा हुन्थ्यो, त्यो पनि आज चाहिँ त्यो नाच निकाल्ने दिन भए हिजो बेलुकासम्म पनि थाहा हुँदैनथ्यो कहाँ नाच निक्लन्छ कि निक्लन भने. अहिले त 40 टोलको नाच त तयारी भइरहेछ. यसमा इच्छामा मैले हिजो मात्र बाटले चौरमा अब त्यहाँ ताया मचा नै हुँदैनथ्यो, त्यहाँको साथीहरूलाई अनुरोध गर्दा गर्दै हिजो नाच निक्ल्यो. उहाँहरूले हामी नाच सिक्छौ मात्र भनिरहेको थियो, बाजा बजाउन सिक्छौ भनेको थियो. अहिले 6 हाम्रो चेलीबेटीहरू निक्लेका छन्, अर्को एउटा ग्रुप पनि निक्लेको छ, त्यसमा चाहिँ राणा पनि निक्ल्यो, त्यसमा तामाङ पनि निक्ल्यो, नेवार पनि निक्ल्यो, बाहुन पनिहरू छन्। त्यसो हुँदाखेरि यो नाचको चाहिँ भविष्य सुदृढ छ, राम्रो छ, यो दिगो कालसम्म जान्छ जस्तो मलाई लाग्छ.
1: अब यो नेवा खलले हरेक वर्ष चाहिँ तायामाचा मात्रै होइन नृत्य प्रतियोगिता नै विभिन्न टोल होइन को आयोजनामा चाहिँ गर्ने गर्दछ. यो पटक चाहिँ पहिलो पटक लामाचौरले आयोजना गर्दछ. लामाचौरले तायामाचा शुरू गरेकै त्यति धेरै वर्ष भइसकेको छैन, उहाँहरूले यो कार्यक्रमकै आयोजना चाहिँ गर्दै हुनुहुन्छ. खासमा यो हरेक वर्ष यो प्रतियोगिता नृत्य प्रतियोगिता शुरू गर्नुको उद्देश्य के थियो होइन, आयोजना गर्नुको पछाडि चाहिँ यसले के कुराले प्रवर्धन गर्छ?
0: होइन यसले एउटा कुरो के भने, हरेक टोलमा आफ्नो यो टायामचा प्रवर्धन होस् भन्ने हाम्रो उद्देश्य हो के. जस्तो पहिला भने नि अब महेन्द्र पुल, तेर्सापट्टि भए भीमसेन टोल, बा भैरव टोल, बाघ बजार, अनि मौर्या टोल, गणेश टोल, रामकृष्ण टोल, बगाली टोलसम्म मात्र हुन्थ्यो. अब अहिले त भनौँ न तपाईँको कास्की जिल्लाको उत्तरी गाउँ घाचोकमा 12 घर नेवार छ, त्यहाँ पोहोरदेखि तायामा छ निक्ल्यो. कास्की जिल्लाको पूर्वमा चाहिँ देउराली, रूपाको देउरालीमा त्यहाँ पनि 30-40 घर छ, त्यहाँ त झन् तायामा छ निक्लेछ. ला के अरे रोपाई जात्रा निक्लेछ अहिले पोखरामै कसैले ननिकालेको अष्टमातृका निकालेछ लाखे निकालेछ यो एउटा कुरो के भने मोटिभेट गर्ने हो संस्कार संस्कृतिलाई प्रवर्धन गर्न जोगाउनलाई र अहिले जस्तो अघि पनि तपाईँले पनि भन्नुभयो मैले पनि भने युवा पुस्ताहरूलाई आकर्षण गर्नलाई यो एउटा प्रतियोगितात्मक रूपमा हो प्रतियोगिता फेरि फन्डरेजको लागि टिकट काटेर होइन यो होइन यो चाहिँ यो के भने आफ्नो संस्कृति जोगाउनको लागि युवाहरूमा र टोल टोल बीचमा प्रतिस्पर्धा गर्यो भने राम्रो हुन्छ भनेर यसमा चाहिँ सम्बन्ध पहिले अब जस्तो मेयर धनराजजी आउनुभएपछि हरेक वर्ष 5 लाख रूपियाँ मिनिमम दिनुभएछ पुरस्कारको लागि यो व्यवस्थापनको लागि आयोजक टिमलाई यसपालि त अब 10 लाख करिब राखिदिएको जस्तो मैले बुझिरहेको छु म पोखरा महानगरपालिका मेयर धनराजलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु त्यसको अलावा वडा वडाले सहयोग गरिरहेको छ क्या अब सबभन्दा ठूलो कुरो अहिले विगत चार वर्षदेखि अघि तपाईँले पनि भन्नुभयो श्रेष्ठ परिवार त्यसपट्टि बस्ने रविन्द्र श्रेष्ठ शंकर श्रेष्ठ रामकाजी श्रेष्ठ कविन्द्र श्रेष्ठले वर्षको 10 लाख पुरस्कारको लागि दिनुभएछ हुन त यहाँ धनवान धेरै अरू हुनुहुन्छ तर पनि यसरी पुरस्कारको लागि त्यो एउटा एट्र्याक्सनले पुरस्कारले पनि युवाहरूमा जागिरहेछ अनि हामीले एकै टोलमा मात्र कन्सर्ट खालि अब उडानको लागि हामी महेन्द्रपुलको होइन महेन्द्रपुलले मात्र आयोजना गर्ने होइन सक्ने हरेकले गर्नु पर्यो गएको वर्ष शिशुआमा पहिलो पटक भयो होइन बजारबाट बाहिर शिशुआमा पहिलो पटक आयो अहिले बजारबाट उत्तरी क्षेत्रमा लामाचौरमा गइरहेछ अब हामी 83 त्यहाँ भयो 84 पृथ्वी चोकमा हुँदैछ 85 मालेपाटनमा हुँदैछ 86 गैरापाटनमा हुँदैछ यसरी 3-3 वर्षको लागि अग्रिम हामी ठाउँ टोक्छौं त्यसले गर्दाखेरि उहाँहरू पनि उत्साहित भएर काम गर्छ यो किनभने संस्कार संस्कृति एउटा व्यक्तिको हातमा हुनु हुँदैन सबैको ठाउँमा हुनुपर्छ भन्ने मुख्य उद्देश्य हो
1: यो जस्तै नेवार कल्चरमा जुन खालको हुन्छ नि फेस्टिभलहरू आयोजना गरिन्छ तायमाचा वा लाखे नाच वा अन्य नाचहरूमा विशेष गरेर पहिले पहिला चाहिँ अलिकति पाको व्यक्तिहरूको सहभागिता त्यो बाजा गाजामा वा नृत्यमा पनि त्यो खालको पाको व्यक्तिहरूको सहभागिता रहन्थ्यो यहाँहरूले युवाहरूको सहभागिता बढेको छ भनेर भन्नुभयो होइन आजकल चाहिँ अलिक बढी युवाहरू चाहिँ सहभागिता भएको देख्न पाउँछौ यसमा चाहिँ तपाईँहरूले प्रवर्धन गर्दाखेरि नै युवाहरूलाई बढी प्रोत्साहित गर्नुहुने हो
0: होइन त्यो त एउटा कुरो के भने हामीले टोलका अग्रज व्यक्तिहरू जसले नाच जोगाइरहेथ्यो उहाँहरूलाई जाने ल अब युवा पुस्ताहरूले पनि समेट्नुपर्छ भन्ने कुरो भइरहेछ अनि अर्को युवाहरूसँग पनि मैले बारम्बार हाम्रो ल्याम्मो पुछ छ मिसा पुछ छ झिकु भाइ झिकु संस्कृति पुछ भन्ने छ युवाहरूलाई अगाडि जाने जानुपर्छ भनेर अनि हाम्रो जम्मै नाच भनौँ न खास त तायामचा लोग्ने मान्छेले मात्र नाच्ने हो के परि भएर लोग्ने मान्छे महिलाको ड्रेस लाएर अनि नाच्ने हो अहिले युवतीहरू पनि अनम्यारिड युवतीहरू पनि हामी पनि नाच्छौँ भनेर 10-12 टिम हाम्रो भइसक्यो होइन अहिले जहिले पनि हामी एउटा महिलाको टिम अर्को चाहिँ पुरुषको टिम भनेर अलग अलग क्याटेगोरीको पुरस्कार हामी चाहिँ त्यो रविन्द्र श्रेष्ठ शंकर श्रेष्ठ रामकाजी श्रेष्ठहरूले दिएको रकम मात्र दिन्छौँ र गएको वर्षदेखि हामीले के भने अब जसले पुरस्कृत भयो चारजना 8 टिम पुरुषको 4 टिम महिलाको 4 टिम पुरस्कृत हुन्छ होइन त्यहाँबाट 8 टिम पछि बाँकी रहेको टिमलाई उहाँहरूलाई पनि सहभागीलाई अलिकति प्रोत्साहन होस् भनेर हामीले 15,000 रुपियाँ दिइरहेछौँ यसमा चाहिँ पुरस्कारका संस्थापक शंकर श्रेष्ठको राय पनि उहाँको पनि त्यो उचित राय भएको हुनाले गएको वर्षदेखि हामीले त्यो गरेका छौं त्यसले गर्दा युवाहरूमा अलिकति उत्साह बढ़ी जागिरहेछ संस्कृति जगेर्ना गर्न अहिले नेवार संस्कृतिमा चाहे त्यो भैरव नाच होस् लाखे नाच होस् या चाहिँ हाम्रो भिन्टुना र्याली होस् या फागुकोमा होस् हरेक नेवाको गतिमा हामी युवाहरूले लिएन भने हुँदैन अब हामी अहिले कन्सर्न के भने पहिला चाहिँ तपाईँले अघि भन्नुभयो जस्तै अलि ज्येष्ठ नागरिकहरू बुढापाकाहरू मात्र लाग्थ्यो अहिले महिला पनि लाग्नुपर्छ भन्नु महिलाहरूलाई महिला र पुरुष मात्र लागेर होइन युवा पुस्ता नभइकन हाम्रो संस्कृति बाँच्दैन हाम्रो मात्र होइन कुनै पनि जातको संस्कृति संस्कार बाँच्दैन त्यो हिसाबले हामीले त्यो ह्यान्डओभर गर्नुपर्छ भनेर यो एउटा हिसाबले हेर्दा छौँ अब हामी अहिले यो हाम्रो चाहिँ कच्चा खलो गठन गर्ने थायामचा भनौँ न 48 कच्चा खलो छ हाम्रो केही ठाउँमा एकदमै पपुलेसन थोरै भएको हुनाले भएको छैन अहिले 40 ठाउँमा तायामचा निक्ल्यो यसपालि बाटलेचौरमा निक्ल्यो अब अर्को साल अब हामीले छोरीपाटनमा निकाल्नु बाँकी छ छोरीपाटनमा पनि नाच सिकिरहनु भएको छ तर उहाँले पनि अलिकति प्रतियोगितामा आउने या अझ राम्रो होस् भन्ने हिसाबले हामी गरिरहेका छौं
1: अब यो यस अघि चाहिँ शिशुआमा पहिलो पटक आयोजना भयो तायामचा नृत्य प्रतियोगिता अब विभिन्न ठाउँमा चाहिँ होइन यसको चाहिँ फैलावट आयोजनाको हिसाबले पनि फैलावट हुँदैछ लामाचौरले पहिलो पटक यो आयोजना गर्दैछ सुनिन्छ यो तायमाचा नृत्य प्रतियोगिता गर्नको लागि एउटा किसिमको हानाथाफ नै हुन्छ, आयोजना हामीले पाउनुपर्छ भन्ने हिसाबले यसको आयोजनाको तय चाहिँ कसरी गर्नुहुन्छ तपाईँहरूले?
0: यसमा चाहिँ नि तपाईँले अघि भन्नु हानाथाप होइन, हाम्रो एउटा नेवा खलमा कच्चाहरू भनेको यो शाखाहरू एकदम सहमतिमा हामी चलिरहेछौँ। हामी के गर्छौँ भने नेवा खलको कार्य समितिमा यो बैठकमा राख्छौँ र सबै साधारण सदस्यहरू उपस्थित भएको बेलामा जुन टोलले आयोजना गरेको छैन त्यो टोललाई प्राथमिकता दिने, जस्तो यस वर्ष लामा चौरले भन्दा अरूले आयोजना गर्छ भने जुन टोलले जस्तो पृथ्वी चौक या चाहिँ नयाँ बजार या भैरव टोल या मरिया टोलले त आयोजना गरिसकेछ, उहाँहरू त इस्टाब्लिस टोल हो, उहाँहरूलाई प्राथमिकता भन्दा जसले आयोजना गरेको छैन भन्दा लामा चौरलाई होइन, लामा चौरले हुन्छ कि हुँदैन भन्दा उहाँहरू अलिकति मतलब डराइरहनु भएको थियो, अहिले भव्य रूपमा त्यहाँ हुँदैछ। शिशुवाले गएको वर्ष हुन्छ कि हुँदैन भनेर मतलब उहाँहरू आत्तिरहनु भएको थियो भव्य रूपमा, किनभने सबै टोल नाचमा जान्छन्, उहाँहरूले पनि मेहनत गरेछ, सबैको सद्भावना भइरहेको छ। जस्तो भनौँ न अब नगरपालिकाले वर्षको पोहोरसम्म 5 लाख दिनुभएको थियो, अब यो वर्षदेखि करिब करिब 10 लाख रुपियाँ नगरपालिका मेयर धनराजले र बोर्डले पास गरिदिनु भएको छ र हरेक वडा वडाले पनि सहयोग गरेको छ। जस्तो अहिले भनौँ न लामा चौरलाई 16 नम्बर वडाका वडा अध्यक्ष होइन त्यहाँबाट 19 को वडा अध्यक्षले पनि सहयोग गराउनु भएको छ भने एकदेखि 18 अरू बाँकी 33 का वडा अध्यक्षहरूले पनि यथाशक्य सहयोग गरिरहनु भएको छ, किनभने यो एउटा टुरिज्म प्रोडक्ट हुनसक्छ के पोखरालालाई टुरिस्टको राजधानी के टुरिज्मको राजधानी भन्ने, तर नयाँ प्रोडक्ट के त अब त्यही फेवाताल र माछा पुछ्ने मात्र देखाएर भएन, चिज कल्चर प्रोडक्ट पनि हेर्न चाहियो, खालि मान्छेहरू एडभेन्चर मात्र हेर्न आउँदैन नि, कोही कल्चर हेर्न आउला कोही नेचर हेर्न आउला, त्यसो हुँदाखेरि यो एउटा नै मतलब कल्चरल प्रोग्राम हो र फेरि यति धेरै नाच एकै ठाउँमा हेर्न पाउने भनेको त गजबको कुरा हो क्या होइन, 40 वटा जति नाच आउने या 38 वटा जति नाच आउने भन्ने कुरो त एउटा युनिक कुरा हो क्या, त्यसलाई चाहिँ हामीले चाहिँ अलिकति यो महानगरले पनि सहयोग गरिरहेको छ, अब भनौँ न यता चाहिँ प्रदेश सरकारले पनि सहयोग गरिदिएको छ होइन, वडा वडामा अनि विभिन्न दाताहरूले पनि स्पोन्सरहरूले पनि सहयोग गर्नुभएको छ होइन, त्यसले गर्दाखेरि त्यसबाट अलिकति फन्ड रेज हुन्छ के, मेहनत भन्नेको शब्द सञ्जयजी मेहनत गरेपछि सफल भइन्छ के होइन, त्यो सफल हुँदाखेरि त्यो सफल टोलको लागि हो, कुनै हाम्रा उहाँहरूले अलिकति पैसा बचाउनु भयो भने नेवा खल कसैलाई दिनु पर्दैन त्यही टोलको पैसा हो, र एउटा कुरो पनि हरेक कच्चा खलहरू डर भयो भने नेवा खल इट्स सेल्फ डर भएको हो कि, हामीले केही पर्यो भने हरेक कच्चा खलसँग सहयोग माग्यो भने उहाँहरूले स्पोन्सर हामी पैसा माग्दैनौँ तर यो गरिदिनु पर्यो ऊ गरिदिनु पर्यो भने उहाँहरूले गर्नुहुन्छ, त्यसले गर्दाखेरि सो स्पोर्ट रूपमा जस्तो हुनु अब 84 खास त यो कुनरलाई दिएको हो, कुनरले हामी सक्दैनौँ 84 गरेर भन्नुभयो अनि चाहिँ 85 गर्ने भनेको पृथ्वी चोकले हामी 84 गर्छौँ भन्यो, अनि 85 चाहिने अब मालीपाटनलाई दियौँ, 86 चाहिने गैरापाटनलाई दियौँ, यो यसरी सबै टोलमा दियो भने सबै मतलब स्टेक होल्डर सहभागिताको हुन्छ र राम्रो पनि हुन्छ भन्ने हाम्रो त्यो लक्ष्यमा हाम्रो म्यानेजमेन्ट के अरे कार्य समितिले त्यो हेर्छ।
1: नेवा खलको चाहिँ 48 कच्चा खलाहरू रहेको तपाईँले अघि भन्नुभयो होइन, सबै ठाउँमा नाच निकाल्नुहुन्छ उहाँहरूले कचाले सबै ठाउँमा निकाल्नुहुन्छ,
0: अहिले जस्तो लाहाचोक घाचोकमा लाहाचोकमा नाच निस्केको छैन, अब लाहाचोक र घाचोक मिलेर गर्नुभयो, पोहोर घाचोक भयो, घाचोकमा 12 घर मात्र छ, लाहाचोकमा 30-32 घर छ, अब उहाँहरू हामी मिलेर हाम्रो एउटै खलको एउटै गर्छु भन्नुभयो, अहिले जस्तो हुनु तपाईँको नाउडाँडामा नाच निस्केको छैन, त्यहाँ अलिकति गाह्रो भइरहेछ, अब हामी 1-2 वर्षभित्र नाचमा नाउडाँडा पनि निकाल्छौँ, अब छोरेपाटनको बस्ती त्यहाँ नेवारहरू गएर बसेको बस्ती नयाँ हो, अब उहाँहरूले नाच सिक्नु भयो यसपालि, अब अर्को वर्षदेखि आउनुहुन्छ त्यहाँ नाच आफ्नो स्तरमा हिजो निकाल्नु भयो जस्तो लाग्छ, अब चाहिँ पूर्वी कास्की दगाम होइन अब त्यो दाङसी मराङ यहाँ चाहिँ गाउँ भएको हुनाले त्यहाँ मान्छे बसोबास कम भएको हुनाले अझ पनि हुन सकेको छैन होइन, अब यतातिर काँडे लुम्ले काँडेमा पनि भएको छैन, भुर्जुङ खोलामा पनि भएको छैन, अब यहाँ उहाँहरूको किनभने जनसङ्ख्यै 5-6 घर छ, अब नाच्न 5 जना परि चाहियो बजाउन चाहियो यताउता गरेर बाहिरबाट ल्याएर त सम्भव हुँदैन, बिस्तारै अब सकिन्छ आफ्नै टोलमा गरोस् सकिन्न भने नजिकको टोलसँग मिलोस् जस्तो लाचोक र घाचोक यसपालि मिल्ने भनेर उहाँहरू मिल्नु भयो राम्रो कुरो हो अक्रमिक रूपमा भोलि लाचोक नै होस् भन्ने चाहन्छौ जस्तो तीन नम्बर वडामा पहिला टेसापट्टि तायामचा भन्ने थियो अब सरस्वती मन्दिर तायामचा भन्ने निक्लेको छ अर्को छैन एउटा नरिपुर तायामचा भनेर निक्लेको किन एरिया ठूलो छ नाच्ने धेरै भएपछि यो अनफेयर कम्पिटिसन होइन कि संस्कृति जगाउनलाई युवाहरू लागेको हो कि यो नरिपुरमा पनि युवाहरू छन् अहिले सरस्वती मन्दिरमा पनि युवाहरू छन् अहिले हिजो चाहिँ मतलब बाटले चौरमा निक्लेको नाचमा पनि जम्मै युवाहरू छन् के बजाउनेहरू पनि युवाहरू छन् सिकाउनलाई बाहिरबाट गइदिनु भयो तर ज्येष्ठ नागरिकहरूले सहयोग गरेर उहाँहरूले सल्लाह दिएर त्यसरी नाच्छन्
1: जसरी तपाईँको कार्यकालमा जसरी यो भनौँ न पुनर्जागरण टाइपको भयो नि संस्कृतिको नेपाली संस्कृतिको लाखे नाच जसरी विस्तारित भइरहेको छ अहिले लाखे नाच पनि पोखरामा पहिले अलिक कमै मात्रामा लाखे नाच नचाहिन्थ्यो अहिले हरेक टोलले लाखे नाच नचाउन थालेको छ यसै गरी चाहिँ तायमचा पोखराका विभिन्न टोलहरूमा होइन वा पोखरा बाहिर पनि हरेक जहाँ जहाँ कचा पुगेको छ त्यहाँ चाहिँ नचाउन थालिएको छ यस्तै प्रकारले कास्की बाहिर चाहिँ जो इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूलाई तपाईँहरूले यो खालको चाहिँ योजना बनाउनु भएको छ कि छैन तायमचा सिकाउने र विस्तार गर्ने योजना चाहिँ बनाउनु
0: होइन यो कसैले अब जस्तो कुनै जिल्लाले या कुनै ठाउँकोले हामीलाई तायमचा सिकाइदेऊ भन्यो भने हामी सिकाइदिन्छौँ जस्तो हामीले भाषा सिकाउनलाई अहिले एउटा किताब यो रविन्द्र श्रेष्ठ ले उहाँको बुवा शंकर श्रेष्ठ रामकाली श्रेष्ठले उहाँको बुवा हेमप्रसाद र आमा बेलकुमारीको नाउँमा एउटा किताब निकाल्नु भएछ हाम्रो उदयबहादुर अमात्यले त्यो लेख्नु भएछ नेवा भाषा सिकाउने एक महिने पोर्स दिनको एउटा कोर्दाखेरि एक महिनामा त्यो भाषा सिकाउने भन्ने कुरो छ त्यो किताब हामीले चाहिँ तपाईँको सिक्किमदेखि अहिले दाङसम्म पुर्याइसक्यौँ है उहाँहरूले प्रकाशन गरिदिनु भयो त्यो रविन्द्रजीले यो भाषा बारेमा पनि केही लेख्नु किताब निकाल्नु पर्यो भनेको हुनाले राम्रो काम गर्नुभयो यस्ता उदारमना व्यक्तिहरू पनि छन् त्यो किताब निक्लेपछि अब अस्ति भर्खरै डुम्रेमा एक महिने नेवा भाषा केही किताबको आधारमा ट्रेनिङ भयो 45 जना बच्चाहरू 8-9 वर्षदेखि लिएर 32-35 वर्षसम्मका युवाहरू पनि सिकिरहेको थियो त्यहाँ म गएर चाहिँ त्यो प्रमाणपत्र बाँडेर आएँ यसरी भाषा पनि हामी सिकाउँदैछौँ भनौँ न अब तनहुँ जिल्ला हाम्रो त यहाँको होइन भाषामा हामी गऱ्यौँ अब कसैले पनि नाच सिकाउने चाहनुहुन्छ भने हामी नाच हामी सिकाइदिन्छौँ कि होइन त्यो एउटा मुख्य कर्तव्य नै हाम्रो हो कि
1: अहिले चाहिँ तायमचा नृत्य कास्की बाहेक अन्यत्र कहाँ कहाँ चाहिँ प्रदर्शन गरिन्छ
0: अन्यत्र भएको त सुनिए छैन कि मेरो इन्फर्मेसनमा छैन तर अरू कहीँ पनि हुनसक्छ तर यो खास भक्तपुरबाट निक्लेको हो कि भक्तपुरबाट अब यहाँ पोखराको त 98% भक्तपुरबाट आएका हामी भयौँ तपाईँ हामी होइन त्यसले गर्दाखेरि त्यो भइरहेछ अब यो लाखे पनि पहिला त एउटा दुईटा नाच पहिला हुन्थ्यो राम्रो परिवारहरूले नाच्ने गर्थ्यो अब उहाँहरूले छोड्नु भयो अब अहिले अरू जात के हुने कुनै पनि संस्कार संस्कृति कुनै जात विशेषको होइन कि जस्तो मैले अघि नै भने तायामचा भनेको नेवाको मात्र होइन तीज भनेको बाहुन छेत्रीको मात्र होइन राम्रो कुरो सबैले सिक्नु पर्यो नि आफूभन्दा अग्रजसँग टिका लाउने दिदीबहिनीहरूसँग आशीर्वाद ल्याएर टिका लाउने भनेको नराम्रो कुरो होइन हाम्रो त संस्कार छ नि गाउँमा मुखियालाई मान्ने या नेवारहरूको घरमा ज्येष्ठ मान्छेलाई मान्ने भन्ने परम्परा छ नि अब अहिले अस्ति परारप्रति चोकले गर्यो 23 थियो पोहोर चाहिँ मालीपाटनमा लाखे निकाल्यो त्यहाँ पनि 23-24 थियो यसपालि 20 भयो अलिकति कम्युनिकेसन कमले गर्दाखेरि अब अर्को साल त्यसापट्टिमा लाखे हुँदैछ त्यहाँ हामी अझ बढी गराउँछौँ किनभने पोखरामा करिब 30 लाखे निक्लिसकेछ त्यो एउटा गर्नुपर्छ अब यहाँ हाम्रा युवा भाइहरूले गाईजात्रा महोत्सव भन्न गर्न खोजिरहेछ हिजो चाहिँ अब यो दैवी प्रकोपले गर्दाखेरि त्यो चाहिँ नि के भने फन्डको लागि या मनोरञ्जनको लागि गाडेको प्रोग्राम हो तायामचा जस्तो होइन त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ मतलब देशमा यस्तो दुःखद परिस्थितिमा यो हामीले गरेनौँ भनेर भन्ने गर्नु भएन राम्रो कुरा गर्नुभयो भाइहरूलाई म त्यो राम्रो सोचको लागि धन्यवाद दिन चाहन्छु तर तायामचा त्यो होइन क्या मैले फेरि अहिले पनि भन्न चाहन्छु तायामचा भनेको मृतकहरूको सम्झनामा उहाँहरू स्वर्गमा पुगोस् भनेर जाओस् भनेर हिसाब हो अब यहाँ कोही कोही व्यक्तिहरू चाहिँ अब जसले नेवा संस्कृति बारीमा माफो मार्दैन उसले तायामचा निकाल्नु हुँदैन भनेर कमेन्ट लेख्छ के उहाँहरूले आएर भन्नु पर्यो नि तायामचाले उहाँको कन्ट्रिब्युसन के हो लाखेलाई कन्ट्रिब्युसन के हो, फेसबुकमा फेसबुकै हिरो भएर भएर बसेर भएर, अनि अर्को चाहिँ नि गर्ने कोही चाहिँ ह्याङ्जामा फोन गर्ने, कोही चाहिँ कुन्डरमा फोन गर्ने, कोही पृथ्वी चोकमा फोन गर्ने, कोही नलिपुरमा फोन गर्ने, उहाँहरूले आएर यो कारणले हिजो तायामचा निकाल्नु हुँदैन भन्न भन्न सक्नु पर्यो के, यो गलत प्रवृत्ति हो, यो गलत संस्कार हो के, आफूमा
1: त्यो चाहिँ केही अन्यल चाहिँ सृजना गर्यो,
0: अन्यल सृजना गरिदियो हिजो। म त अस्ति रातिसम्म मतलब 12 गते राति 9-10 बजीसम्म मलाई फोन आइरहेछ, भोलि तायामा चाहिँ निकाल्नु हुँदैन भनेर भन्छ, अनि कसले भन्यो भने उहाँले नाम नभन्देऊ भन्ने रहेछ, अनि नाम भन्दैन। मैले त्यस्ताहरूलाई म अनुरोध के गर्न चाहन्छु भने कुनै पनि कुरा गलत छ भने नेवा खलले गर्न चाहँदैन, तर बनिरहेको वातावरण
1: बिगार्न पितृ उद्धार कार्य भएको
0: मुख्य कुरो त्यो
1: कुनै व्यवधान
0: होइन, त्यो हुनु हुँदैन। तर जसले गरिरहेछ उसले भन्नु पर्यो कि, जसले माखै मार्दैन, जसले नेवा संस्कार संस्कृतिको बारेमा केही कामै गर्दैन, त्यस्तोले चाहिँ विरुद्ध वक्तव्य फेसबुकै वक्तव्य लेखेर हुन्छ र त्यसले गर्दाखेरि अब हरेक टोलमा निक्ल्यो यो, किन पितृको उद्धार हो। उहाँ मैले अघि नै भने 10 गते चाहिँ रसुवा धादिङ चितवनमा जो जो व्यक्ति स्वर्गवास भयो उहाँहरूको मृत आत्माको शान्ति भनेर भनिदिएछ नि, हामीले को को अमेरिकन पनि पढेछ, इन्डियन पनि पढेछ, तर सबैको आत्मा मृत आत्मा शान्ति होस् भनेर भन्ने के नराम्रो कुरो हो र, त्यो हार्दिक संवेदना भनेर पत्रिकामा लेखेर या फेसबुकमा लेखेर नाम लेखेर मात्र हुने कुरो हो र, यो त आत्माको लागि चित शान्तिको कामना गर्ने यो त राम्रो काम हो नि, त्यस्तो कुरामा पनि अलिकति विवाद ल्याइदिन खोज्ने भन्ने कुरो भइरहेछ। तर हामी अब यो 20 गते लामाचौरमा हामी गर्दैछौ होइन, अब अहिले त्यो हिसाबमा सबैको सहभागिताको लागि हामी हार्दिक अनुरोध।
1: तपाईँहरूले यो जस्तै तायामाचालाई हरेक पटक चाहिँ पर्यटनसँग जोड्दै हुनुहुन्छ, अघि पनि नेचर एडभेन्चर र कल्चरसँग जोड्नु भयो र तायामाचाले त्यो सम्भावना चाहिँ छ भनेर भन्नुभयो होइन, तायामाचा प्रतियोगितालाई चाहिँ सांस्कृतिक कार्यक्रम मात्रै नभएकोले यसमा पर्यटनसँग जोड्ने सम्भावना चाहिँ कतिका देख्नुहुन्छ, यहाँको पर्यटन व्यवसायसँग कसरी टाई अप गर्नुहुन्छ र त्योलाई कनेक्सन कसरी गर्नु भएको छ?
0: होइन, यस्तो कुरो त एउटा कुरो के भने अहिले पर्यटनमा नेपालमा पर्यटनको विकासको लागि भनेर के अरे पब्लिक गभर्मेन्ट पब्लिक पार्टनरसिपमा चाहिँ नेपाल टुरिज्म बोर्ड हो अघि, नेपाल टुरिज्म बोर्डले यो कल्चरहरू यस्तो यस्तो छ भनेर एडभर्टाइजमेन्ट गर्नलाई उहाँहरू चाहनुहुन्न, उहाँहरू के भने कुनै अमुक व्यक्तिहरूलाई फलाना ठाउँमा हाइकिङ, फलाना ठाउँमा ट्रेकिङ, फलाना ठाउँमा यो भनेर गर्नुहुन्छ के, यो त 40 वटा नाच एक ठाउँमा नाच्ने होइन, 100 जना व्यक्तिहरू तीजमा नाच्ने होइन, यस्तो कुराहरूलाई उहाँहरू प्रमोट गर्न चाहनुहुन्न के, होइन उहाँहरूले चाहिँ के भने हामी एडभर्टाइजमेन्ट गरिदिन्छौँ, हामी यो गरिदिन्छौँ, एडभर्टाइजमेन्ट त यो पनि गरिदिनु पर्ने, हरेक वर्ष एउटा के अरे जनै पूर्णियाको अर्को पटकको शनिबारमा तायामचा हुन्छ भने हामी कोअर्डिनेसन गर्छौं, यो म चाहिँ टुरिज्मको काउन्सिलको संस्थापक अध्यक्ष भएको हुनाले टुरिज्ममा लागेका साथीहरूले पनि भनिरहेछु कि टुरिज्म भनेको फेवाताल मात्र होइन, पोखरामा टुरिज्म भनेको छ नि माछा पुछे देखाएर मात्र होइन, टुरिज्म
1: भनेको होइन जसरी चाहिँ पर्यटनको चाहिँ आधारको रूपमा चाहिँ 3 वटा खम्बाको रूपमा चाहिँ लिइन्छ, कल्चर
0: कल्चरलाई उहाँले हेर्नु पर्यो,
1: हेरेको छैन भन्ने
0: म त त्यो भन्दैछु, मैले त भनिरहेको छु उहाँहरूलाई, जस्तो पोखराको ओल्ड स्ट्रिट भनेर गणेश टोल, बगाली टोल, रामकृष्ण टोल यताबाट माथि स्ट्रिट फेस्टिभल भनेको कुनै पनि फेस्टिभल भनेको लेकसाइड मात्र चाहिन्छ भन्ने छैन नि, थमेल फेस्टिभल हुन्छ, किङ्सवे फेस्टिभल हुन्छ, भव्य रूपमा चलेको छ, यहाँ पनि ओल्ड स्ट्रिट फेस्टिभल भनेर भनिदियो भने के फेवा यता ओल्ड स्ट्रिट फेस्टिभल भयो भन्नेमा बैदाम सुक्छ र बैदाम त सुक्दैन नि, टुरिस्टलाई एउटा नयाँ एट्र्याक्सन हुन्छ नि, ओल्ड स्ट्रिट फेस्टिभल भनेर ठाउँहरूले सहयोग गर्नुपर्छ भनिरहेछ, टुरिज्म बोर्डका यहाँ डाइरेक्टरलाई पनि मैले भने अनुरोध गरिरहेछु अघि, अब हुन्छ ठिक छ एकै दिनमा नहोला, यदि 4 दिन नहोला, जस्तो हुनुहुन्न अब पहिला रेबानले स्ट्रिट फेस्टिभल गर्दाखेरि मान्छे त्यति हुँदैन थियो, अहिले रेबानको स्ट्रिट फेस्टिभल गर्नलाई स्पोन्सरको होड हुन्छ होइन, अब हुँदा होटल एसोसिएसनले न्यू इयर फेस्टिभल गर्न थालिसक्यो, त्यो न्यू इयरमा पनि राम्रो भइरहेछ, किनभने टुरिज्मको लागि फेस्टिभलहरू भनेको हुनुपर्छ के, होइन एउटा भाइब्रेन्ट सिटी हुनुपर्छ टुरिज्मको लागि, त्यसले गर्दाखेरि ओल्ड स्ट्रिट फेस्टिभल पनि एउटा हुनसक्छ, यतातिर फर्कँदाखेरि तायामचा नाच या लाखे नाच भन्ने पनि के त्यो भयो, या चाहिँ तीज भयो होइन अहिले चाहिँ भनौँ न गुरुङहरूले ढोटे मनाउँछ, त्यो पनि एउटा मतलब चाहिँ टुरिज्मलाई देखाउने प्रोडक्ट हुनसक्छ। मगरहरूले माघी मनाउँदैमा सुरु गरेको छ, त्यो पनि एउटा टुरिज्म प्रोडक्ट हुनसक्छ। मैले नेवाको मात्र कुरा गरेको होइन, पोखरा टुरिज्मको राजधानी हो भने जातीय संस्थाहरूले गर्ने प्रोग्रामहरू पनि गर्नुपर्छ,
1: हरेक जात जाति
0: हरेक जात जातिलाई प्रोत्साहन गर्नुपर्छ। जस्तो अहिले
1: पर्यटनको प्रोडक्ट बनाउनुपर्छ,
0: हरेक राउन्ड द इयर होइन, पोखरा खाली चाहिने विन्टरमा मात्र आउने होइन, राउन्ड द इयर पोखरा टुरिज्मको लागि जहाँ राम्रो छ, जस्तो यहाँ रोपाई महोत्सव गरिरहेछ अहिले, डाई महोत्सव गरिरहेछ, त्यहाँ टुरिस्टहरू आइरहे जस्तै गरेर एउटा मैले साइडको साथीहरूले सुनिरहनु भएको छ भने आफूले गरेको प्रोग्राम मात्र ठिक अरूले गरेको प्रोग्राम ठिक भन्ने होइन कि टुरिज्मको विकास गर्ने भए जसले गरे पनि त्यो प्रोग्रामलाई मतलब प्रोत्साहन दिनु पर्यो। यसमा टुरिज्म बोर्डका डाइरेक्टर या पोखराका या अहिले संयोगले नेपाल टुरिज्म बोर्डमा पोखराको सन्तोषजी पढ्नुभएछ, उहाँलाई पनि भनेको छु मैले अस्ति, उहाँले बोलाउनु भएको थियो, उहाँहरूमा यो विचार आउनु पर्यो के होइन, त्यहाँ माग्नु जाने होइन कि यो प्रोग्राम गरेर हामी सहयोग गर्छौं भन्ने भन्नु पर्यो। नेपाल टुरिज्म बोर्ड त अर्को अर्थ मन्त्रालय भइसक्यो, त्यहाँ माग्न जानेको पैसा माग्न जानेको भीड़ले गर्दाखेरि त्यो होइन, प्रमोट गर्ने एउटा संस्था हुनु पर्यो, त्यो एउटा शैक्षिक संस्था जस्तो गरेर टुरिज्म बोर्ड पनि ल यो गर यो गर यसो गर तिमीहरूको यो राम्रो छ भन्नु पर्यो होइन। अब जहाँ जसले जाने भेट्न गयो उसलाई मात्र पैसा दिने, जो गएन उसलाई नर्ने, जो जेन्युन प्रोग्राम छ त्यसलाई नर्ने। अब एउटा कुरो भनौँ न, टिजको प्रोग्रामलाई उहाँहरूले स्पोन्सर गरिदिए कति राम्रो हुन्छ, यो टाया मचाले गरिदिए कसो हुन्छ। अब 85 भैरव नाच निक्लिरहेछ होइन, त्यसलाई गरिदिए के हुन्छ, त्यस्तो किसिमले उहाँहरूले सोच्नुपर्ने जस्तो मलाई लाग्छ।
1: अब यो चाहिँ 20 गतेकै कार्यक्रमतर्फ फर्कौँ, यो पुरस्कारका लागि अघि हामीले अलिकति प्रसंग पनि उठायौं, तेर्सापट्टिको श्रेष्ठ परिवारले आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा 10 लाख रूपियाँ हरेक वर्ष चाहिँ सहयोग गरिरहेको छ। यो सहयोगलाई चाहिँ कसरी, व्यक्तिगत रूपमा जुन सहयोग गरिराख्नु भएको छ नि उहाँहरूले, यो सहयोगलाई कसरी लिएको छ नेवा खाला कास्कीले?
0: होइन, नेवा खाला त एकदम उच्च मूल्याङ्कन गरिरहेछ। मैले भने नि पोखरामा उहाँहरूभन्दा धनी परिवार होलान्, सम्पन्न परिवार होलान्, कसैले पनि निकालेको किताब उहाँ चाहिँ सिक्किमदेखि लिएर दाङ नपुगेको छैन, बुझ्नु भएन, त्यो एउटा कुरो, त्यो राम्रो कुरो हो। अर्को कुरो, अब उहाँले दिएको पुरस्कारले, पहिलो पुरस्कार 1,11,000, दोस्रो पुरस्कार 77,000, तेस्रो पुरस्कार 55,000, अनि सान्त्वना 30,000 पुरुषको, 40-30 अनि 25 अनि 20 महिलाको गरेर यसरी जुन दिइरहनु भएको छ, त्यसले गर्दाखेरि नै नाचको एट्र्याक्सन पनि बढ़िरहेछ र उहाँहरू बचेको पैसाले हामी 15,000 सहभागीलाई त्यही पैसाले दिइरहेछौ। अब जस्तो भनौँ न, अहिलेसम्म के रूपाको देउरालीमा ड्रेस दियौं, उहाँले नयाँ निकाले, तल्लो गगनगौडालाई दियौं, भनार्दिकलाई दियौं, घाचोकलाई दियौं, अहिले चाहिँ बाटले चौरलाई पनि बाजा र ड्रेस हामी दिँदैछौ होइन, त्यो एउटा प्रोत्साहन हो के, त्यो उहाँहरूको उच्च मूल्याङ्कन चाहिँ गरेको छ। त्यसको अलावा हामीलाई जहिले पनि ढाडस दिने पोखराका नगरपालिकाका वर्तमान मेयर, उहाँको कार्यकालदेखि शुरूआत भएको हो, 5-5 लाखमा हरेक वर्ष दिन्छ र हरेक वर्ष उहाँ आई पनि दिनुहुन्छ उद्घाटन प्रोग्राममा, त्यो एउटा प्रोत्साहन हो के, मुखले बोलेर मात्र हुँदैन होइन। अब त्यस्तै ओडादेखिहरूले पनि हरेकले सहयोग गरिरहनु भएको छ, त्यसले गर्दाखेरि यसको एट्र्याक्सन बढेको हो, टाया मचाको हो होइन। अब त्यसले गर्दाखेरि उहाँहरू सबैलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, उच्च सम्मान प्रकट गर्न चाहन्छु। यस्तो कुराहरू, यो चाहिँ कुनै पिकनिक जानलाई, कुनै घर बनाउनलाई होइन कि, यो संस्कार पोखरालाई पहिचान गराउने एउटा संस्कृति र संस्कार भएको हुनाले अन्य संघ संस्थाहरूले पनि, प्रदेश सरकारले पनि यस्तोमा अझ बढ़ी ध्यान दियोस्। अहिले वर्तमान सामाजिक विकास मन्त्री रेखा गुरूङले पनि सहयोग गर्नुभएछ, म उहाँलाई पनि आभार व्यक्त गर्न चाहन्छु। अन्य व्यक्तिहरूले पनि स्पन्सर गर्नुभएछ, उहाँलाई पनि आभार व्यक्त गर्न चाहन्छु होइन। तर मुख्य चाहिँ के भने, आयोजकहरू अब जस्तो हुनु, शिशुवा पनि डराइरहेको थियो हामी सक्दैनौ कि भनेर, अहिले लामाचौर पनि डराइरहनु भएछ, म गर्यो भने हुन्छ भन्ने कुरो गर्नु, किन मेहनत गरे सफल भइन्छ। मैले मेहनत भनेको शब्द त्यसै होइन, सुतेर बस्यो भने सफल भइन्न, काम गर्यो भने सफल भइन्छ, मेहनत भनेको त्यही कारण हो।
1: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। आगामी दिनमा तायमाचा नृत्यलाई पोखराको चाहिँ महत्वपूर्ण सांस्कृतिक तथा पर्यटन उत्पादनको रूपमा विकास गर्नको लागि चाहिँ, अब यो हरेक वर्ष त तपाईँहरूले यो गरिराख्नु भएकै छ, त्यसका अलावा चाहिँ नेवाखलको कास्कीको योजना चाहिँ के छ?
0: होइन, हामी त अब अहिले एउटा सबभन्दा महानगर के अरे नेवाखलको अध्यक्ष भएपछि सञ्जयजी चिन्ता एउटा सोचाइ थियो, सबभन्दा पहिले नेवाखलको भवन बनाउने, अर्को संगठन विस्तृत गर्ने र अब संस्कार र संस्कृति विकास गर्ने, नेवाछेको भवन, नगरपालिका पर्यटन बोर्ड अनि माननीय पूर्व माननीय सांसदहरू अनि चाहिँ व्यक्तिहरूले नेवा व्यक्तिहरूले एक रुपियाँदेखि दुई तीन लाख दिनेहरूले सहित गर्दाखेरि भवन सिद्धिसक्यो. अब हाम्रो नेवाखलमा भवन निर्माण गर्दा यसपालि चाहिँ तीन नम्बरको अध्यक्षले 20 लाख दिनुभयो, दुई नम्बरको अध्यक्षले 20 लाख दिनुभयो. अब गेट बनाउने जम्मै दाछी अप्पाहरू जम्मै सिद्धिसक्यो, निर्माण सम्पन्न भइसक्यो. हाम्रो संगठन पनि कास्की जिल्लामा खालि लुम्ले र काँडेमा मात्र संगठन बाँकी छ, त्यहाँ जम्मा तीन घर मात्र भएको हुनाले संगठनको बनाउन सकिसकेन. उहाँहरूलाई हामी नाउ डाँडामा जोड्ने हो कि भनेर भनिरहेछौँ, भुर्जुङ खोला चाहिँ लाचोक घाचोकतिर जोड्ने भन्ने हिसाबले गरिरहेछौँ. जम्मै ठाउँमा संगठन, अब हाम्रो कन्सन्ट्रेसन यो वर्षदेखि भाषा संस्कार संस्कृतिमा मात्र छ, होइन हामी त्यतिमा मात्र केन्द्रित गर्छौँ, होइन अरू कुरो हामीलाई विशेष मतलब छैन. त्यसले गर्दाखेरि अब त्यहाँ एउटा तेस्रो तलामा हामी म्युजियम बनाइरहेका छौँ. त्यो म्युजियम भनेको म्युजियम र लाइब्रेरी भनेको 5-10 वर्षमा बस्ने होइन, 100 वर्षसम्म पनि लाग्ने हो, होइन. पेरिसको लुब्रु म्युजियम कति सय वर्ष भयो, अझ पनि डेभलपमेन्ट भइरहेछ. लन्डनको चाहिने किङ एडवर्ड म्युजियम चाहिने कति हजार वर्ष पुरानो, अझ पनि डेभलपमेन्ट गर्ने राखेको छ. त्यसले गर्दाखेरि यो चाहिँ हामी यही विषयमा छौँ अहिले. भाषा संस्कार संस्कृतिको जगेर्ना नेवाखलको पर मैसा पुचोको ल्याम्मा पुचोको झिको बाजुको संस्कृतिको मुख्य उद्देश्य भइरहेछ.
1: हस् यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ, र यो 20 गति हुन लागेको तायमाचा नृत्य प्रतियोगिताको सफलताको शुभकामना पनि.
0: हस् धन्यवाद सञ्जयजी, आज अन्नपूर्ण एफएममा आएर यो चाहिँ पूर्व सन्ध्याको बेलामै यो चाहिँ बारेमा जानकारी गराउनु पाइयो, र यो केही अलिकति अफवाह फैलाउनेहरूलाई पनि म विनम्र अनुरोध के गर्न चाहन्छु भने, नेवारको हित चाहने हो, नेवार संस्कार संस्कृति बढाउन चाहने होइन, हल्ला फिजाउने होइन, सम्बन्धित व्यक्तिसँग के हो कसो हो भनेर छलफल गरौं, होइन. नेवाखलले हिजोको चाहिँ मतलब यो मृत आत्माको लागि गाई निकाल्ने कुरामा हल्ला फिजाउनु जरुरी छैन, र 20 गतिको पनि हल्ला फिजाउनु जरुरी छैन. यो हामीले फन्ड रेज गर्नको लागि गरेको प्रोग्राम होइन. एक वर्षभित्रमा म स्वर्गवासी भाइहरूको मृत आत्माको लागि स्वर्गमा बास होस् भनेर गर्ने कुरो हो. त्यसले गर्दाखेरि अरू फंक्सन र यो फंक्सन फरक छ. यो मनोरञ्जनको फंक्सन होइन, यो पृथ्वीको चाहिँ उद्धार होस् भन्ने फंक्सन भएको हुनाले, जसरी जसले स्वर श्राद्ध गर्छ, जसले पितृको श्राद्ध गर्छ, उहाँहरूले यो बुझ्छ के, जसले घरमा पितृको श्राद्धै गर्दैन, घरमा मन्दिरको पूजै गर्दैन, उसले वक्तव्य निकालेर बसेर काम छैन. त्यसले गर्दाखेरि आफ्नो कुराहरू भन्नको लागि छलफल गरौं, बाहिर चाहिँ हल्ला फिजाउने काम नगरौं, हरेक जात जातिको आफ्नो संस्कार संस्कृति जोगाउ. त्यो किनभने युवाहरूले जसरी इन्ट्रेस्ट लिएर अहिले गरिरहेछ, यो अगाडि बढाउनको लागि सबैको सहयोग आओस्.
1: आजको लागि कार्यक्रममा विदा माग्नुपर्ने समय भइसकेको छ. आज हामीले विशेष गरेर पोखरामा नेवार समुदायको मौलिक संस्कृति परम्परा पहिचानसँग जोडिएको गाई जात्रा महोत्सव तथा 27 औं तायमाचा नृत्य प्रतियोगिताको सन्दर्भलाई जोड्यौं. नेवाखोला कास्कीको आह्वानमा लामाचौर नेवाखोला गुटीको आयोजनामा चाहिँ आगामी भदौ 20 गते शनिबार पोखरा स्वर स्थित लामाचौर चोकमा यो कार्यक्रम हुँदैछ, र यो विषयमा कुराकानी गर्नको लागि नेवाखोला कास्कीका अध्यक्ष अशोक पालिकी हामीसँग कुराकानीमा जोड्दै हुनुहुन्थ्यो. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु. नमस्कार.
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्जर पेंट.
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115-9251-98190।
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
9: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-581-718। 5872662 र 5358 34।

0: नमस्कार अनि शुभ बिहानी, म संगीता। टेक्निकली सपोर्ट मलाई मिलेको छ अरविन्दको, भनी यहाँहरू सुन्दै हुनुहुन्छ 93.4 अन्नपूर्ण एफएम। समसामयिक विषयमा कुराकानी गर्ने क्रममा हाम्रो यही शुक्रबारका दिन जनै पूर्णिमा सकिसकेको छ, शनिबार गाई जात्रा पनि सकिसकेको छ र अब भने तयारी गाई जात्रा सँगैसँगै चल्ने पोखरा भरिरहेका टाइमाचाहरूको प्रतियोगिताको कुरा आउँछ। अब प्रतियोगिता गर्ने क्रममा यसपालि प्रतियोगिता लामाचौरमा हुने निश्चित भइसकेको छ र तयारी पनि भयंकर रूपमा भइसकेको छ। पक्कै पनि हिजो मात्र गाई जात्रा मनाइरहँदाखेरि पोखरामा अत्यन्तै रमाइलोसँग मनाइने गाई जात्रा सोखाकुल रूपमा गाई जात्रा मनाइयो। हरेक टोल टोलहरूबाट मृतक आत्माको स्वर्गमा बाटो खुलोस् भन्ने अभिप्रायले घर घरबाट डोकोहरू निकालेर पुरूष महिला घर घरबाट जो जो घरमा दिवंगत हुनुभएको छ उहाँहरूको नाममा गाई निकालिएको थियो भने पोखरामा धेरै पछाडि हाम्रो भैरव टोलबाट चाहिँ रामायण निकालिएको थियो र भैरव स्थानमा चाहिँ बाह्र भैरवको ख्वापा निकालिएको थियो। भक्तजनहरूको लाइन असाध्यै घुइचो देखिएको थियो। भैरव टोल, मोहरिया टोल, भीमसेन टोल, यो गणेश टोल, यो पुरानो बजार चाहिँ नि अत्यन्तै भीड़भाड देखिएको थियो। तर पनि सम्पूर्ण नेपालीहरू आज शोकमा डुबेको अवस्था छ। तर पनि आफ्ना घर घरबाट निकालिएको त्यो गाई निकालिएको थियो जुन त्यो गाईले त्यो गाई जात्राको दिन चाहिँ नि स्वर्गको ढोका खुल्ला हुन्छ र सबैले आफ्नो घर घरबाट दिवंगत हुनुभएको आफ्ना परिवारका लागि स्वर्गमा बास होस्, स्वर्गमा ढोका खोलोस् भनेर प्रार्थना गर्ने क्रममा सम्पूर्ण अस्ति मात्र भएको जुन एउटा अप्रत्याशित घटना थियो, त्यहाँ जसले ज्यान गुमाउनुभयो उहाँहरूको पनि स्वर्गमै बास होस् भनेर हामी प्रार्थना गर्छौं र हिजो पनि त्यस्तै गरिएको थियो। र यही बारेमा कुराकानी गर्नका लागि यही प्रतियोगिता भदौ 20 गते शनिबारका दिन लामाचौरमा हुने भनिराखिएको छ आजको दिनसम्म। यसका लागि हाम्रा लामाचौर तायामाचा समिति नेवाखल तायामाचाले जुन तयारी गरिराख्नु भएको छ, यसका सह संयोजक श्री बलबहादुर श्रेष्ठज्यू हामीसँग हुनुहुन्छ, स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हस् धन्यवाद कार्यक्रम संचालक संगीता बज्रचार्यज्यू। नेवाखला कास्की को आह्वानमा लामाचौर नेवाखलाको आयोजनामा हुन गइरहेको 27 संस्करण तायामाचा नृत्य प्रतिस्पर्धाको कार्यक्रमलाई आज रेडियो अन्नपूर्ण मार्फत हामीले अहिलेसम्म भए गरेका कुराहरू प्रक्रियालाई हामीले चाहिँ राख्न पाउँदाखेरि रेडियो अन्नपूर्ण प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: ठ्याक्कै भन्नुपर्दा हाम्रो श्रोताहरूले बुझ्ने गरी भन्नुपर्दाखेरि गाई जात्रा तपाईँले आजसम्म बुझ्नुभएको, आजसम्म देख्नुभएको, भोग्नुभएको गाई जात्रा भनेको चाहिँ के हो?
1: हामीले गाई जात्रालाई एउटा पर्वको रूपमा मात्रै नलिएर कुनै पनि परिवारको नेवार जातिहरूको परिवारभित्र र अहिले चाहिँ समाजमा अन्य जातिहरूले पनि यो गाई जात्रा निकाल्नको लागि निकाल्ने क्रममा चाहिँ अगाडि बढ़िरहेको अवस्था पनि म यहाँहरू समक्ष राख्न चाहन्छु। तर विशेष गरी नेवार जातिहरूको एक वर्षभित्रमा आफ्नो चाहिँ कुनै पनि परिवारका सदस्यहरूको चाहिँ स्वर्गवास भएको अवस्थामा त्यही वर्षभित्रमा गाई जात्रा जरी पूर्णियाको भोलिपल्ट गाई जात्राको रूपमा निकालेर एउटा चाहिँ मृत आत्माको चिर शान्तिको कामना सहित टोल टोलमा र चाहिँ विभिन्न ठाउँमा घुमाएर एउटा चाहिँ कार्यक्रम चाहिँ गरेर एउटा मृत आत्माको शान्ति चाहिँ पाउनको लागि यो कार्यक्रमलाई अगाडि बढ़ाइएको र बढ़ेको चाहिँ हामीले महसुस गरेका छौं।
0: सबै घर घरबाट यो गाई निकालिएको र मृत आत्माहरूको जुन पुरूष छ भने डोकोमा कोटहरू लुगाहरू झुण्ड्याएको अनि महिला छ भने उहाँको साडी चोलोहरू झुण्ड्याएको, यो किन यो केटी मान्छेको चाहिँ त्यो डोको अग्लो र केटा मान्छेको डोको चाहिँ किन होचो हुन्छ, यो बारे केही तपाईँ जानकारी?
1: यो विषयमा अब मैले आफूले चाहिँ महसुस गरे एउटा परिचयलाई चाहिँ सहज होस् भन्ने कुराहरू कुन परिवार कसरी एउटा पुरूषहरू र महिलाहरू चाहिँ छुट्याउने एउटा चाहिँ प्रक्रियाको रूपमा चाहिँ यसलाई चाहिँ मैले लिएको छु।
0: यसरी यो गरिरहँदाखेरि आजको दिनसम्म जुन दिनदेखि तपाईँले तपाईँ एकदम होइन बालकदेखि देख्नु भएको थियो र त्यो बेलादेखिको गाई जात्रा र अहिलेसम्मको गाई जात्रामा कस्तो भिन्नता पाउनु भएको छ, फरक कस्तो छ?
1: हस् धन्यवाद। म सानो हुँदाखेरि हामीले हाम्रो अब लामेछुर भित्रमा कोही मानिसहरूको चाहिँ मृत्यु हुँदाखेरि हामीले त्यहाँबाट घरबाट चाहिँ एउटा डोकोमा मरेको मान्छेहरूको एउटा चाहिँ कपडासहित डोकोमा बेरेर हामीले चाहिँ तत्कालीन अवस्थामा बिन्दवासिनीमा सबै जमघट हुने ठाउँमा आएर चाहिँ जोडिएर त्यहाँ चाहिँ जोडिसकेपछि अनि त्यहाँ हुने चाहिँ कार्यक्रमलाई चाहिँ एउटा चाहिँ सांस्कृतिक के अरे धार्मिक रूपले चाहिँ हुने कार्यक्रमलाई सहभागी भइसकेपछि अनि त्यहाँबाट हामी फेरि फिर्ता भएर जुन घरमा निकालिएको त्यही घरमा गएर चाहिँ समापन गर्थ्यौं र अनि त्यस पछाडि चाहिँ हामी त्यहाँ बसेर अनि त्यसपछि सबै मिलेर पारिवारिक एउटा चाहिँ खानपिनको व्यवस्था पनि त्यही घरमा हुन्थ्यो भने अहिले धेरै परिवर्तन भएको मैले महसुस गरेको छु। जस्तै अहिले चाहिँ गाईको चाहिँ रूप बनाएर एउटा चाहिँ ताया माछा नृत्यको चाहिँ एउटा नाचको चाहिँ प्रस्तुतबाट चाहिँ अझ राम्रो भएको चाहिँ मैले आफूले आफ्नो रूपबाट अहिलेको परिवर्तित अवस्थामा यो कार्यक्रमले सम्पूर्ण समुदाय र टोल छर छिमेक अनि त्यसपछि त्यो परिवारप्रति एउटा चाहिँ एउटा सहानुभूति भएको चाहिँ महसुस गरेको छु।
0: अनि जुन यो पहिलाभन्दा फरक ढंगमा गाई जात्रा ताया माछाहरू निकालिएको छ, पहिला त अब पुरूषहरू मात्रै परि भएर नाच्ने अनि एउटा जोकर हुन्छ यसरी नाच्ने गरिन्थ्यो, बाजा आफ्नै किसिमको ताल हुन्थ्यो भने अहिले आएर त हामीले हिजो गाई जात्रामा पनि देख्दाखेरि चाहिँ धेरै महिला दिदी बहिनीहरू अझ त्यो मात्र नभइकन पहिला नेवार जातिहरू मात्र सहभागी हुने यो गाई जात्रा ताया माछामा अहिले सबै जात जातिका नानी बाबुहरूले पनि नृत्य गरिराख्नु भएको छ, बाजा बजाइराख्नु भएको छ। यो यसको पछाडि कस्तो खालको सहयोग नेवार जातिको भइरहेको जस्तो पाउनु भएको छ?
1: यसमा चाहिँ यो अहिले नेवार जातिले जुन गरिरहेको कार्यक्रममा सबै जातिहरूले यो कार्यक्रम अत्यन्त राम्रो र महत्वपूर्ण र एउटा धार्मिक रूपले पनि यो आवश्यक छ भनेर चाहिँ उहाँहरूले चाहिँ सहयोग गरिराख्नु भएको छ र अहिले चाहिँ हिजो नेवार परिवारमा नेवार पुरूषहरू मात्रै सहभागी हुने जुन चाहिँ कार्यक्रम थियो भने अहिले महिलाहरूको पनि त्यहाँ चाहिँ नृत्यसहित पुरूष टोली र महिला टोली दुवै टोलीहरूको उपस्थित भएर एउटा चाहिँ धार्मिक चाहिँ एउटा कार्यक्रममा अथवा एउटा ताया माछा नृत्यमा सहभागी भएर आफ्नो चाहिँ समाजलाई अगाडि बढाइरहेको पाइएको छ भने त्यसमा मिसापुछ र लम्बापुछहरूले पनि अत्यधिक नेवा परिवारलाई चाहिँ सहयोग गरेर यसलाई चाहिँ भव्य र सभ्य रूपमा सबै ठाउँबाट चाहिँ कार्यक्रम सम्पन्न गर्न सहयोग पुगेको हामीले महसुस गरेका छौं।
0: पहिला हामीले त्यस्तो खासै देख्ने गर्दैनथ्यौं, हाम्रा अग्रजहरूले बाजा बजाउने अनि पुरूष दाजुभाइहरू नाच्नुहुने अनि एउटा राम्रो योमा एण्ड अप हुन्थ्यो भने अहिले चाहिँ नि हिजो मात्रै पनि कति ठाउँमा परीहरू चाहिँ देउता चढेको भनेर भन्नुभयो होइन, अनि किन भन्दा चाहिँ नि ताल देउला गरेको ताल मिलेन भन्ने कुराहरू आयो। के यो साँच्चीकै यस्तो हुन्छ कि यो कुनै कस्तो लाग्छ तपाईँलाई, यो यतिकै अब लहे लहेमा मलाई यो देउता आयो भनिरहेको हो कि साँच्चीको त्यो बाजा नमिलेर देउता आउने नै हो कि, यो सबै कुराहरूमा पूजा आजा धर्म शास्त्रमा कसरी रिलेटेड भएको पाउनुहुन्छ, तपाईँलाई कस्तो लाग्छ?
1: धन्यवाद। हिजो हामीले आफैले पनि यो कुरा स्पष्ट रूपमा देख्न पाइयो, हामीले लाखे नाच निकाल्दाखेरि पनि हाम्रो चाहिँ कार्यक्रममै एकजना महिलाले चाहिँ अब त्यो लाखेको के अरे नाच लाखेको कुरा चाहिँ हामीले आफैले देख्दाखेरि पनि हामीले के यो किन यसो भयो भनेर हामीले पनि खोज्यौं। एउटा त कसैलाई बाजा बज्ने बित्तिकै एउटा चाहिँ त्यो लाग्ने स्वाभाविक जस्तो चाहिँ महसुस गरियो र मैले चाहिँ हाम्रो चाहिँ वाद्य बाजकका संयोजक के अरे जिम्मेवारी व्यक्ति हाम्रो रोहित श्रेष्ठसँग मैले यो कुराहरू राखेँ, ए बाबु यो के हो यसरी त राम्रो होइन नि भन्दाखेरि कसैले बाजा बाजा बज्ने बित्तिकै लाग्छ, यसमा स्वतः रूपले एकछिन पछाडि छोड्छ भन्ने चाहिँ मैले चाहिँ पनि सुने र यो बाजा र सँगसँगै यो हाम्रो चाहिँ सांस्कृतिक धरोहरका रूपमा रहेका पञ्चेबाजा भए अनि त्यसपछि भजनमा भए पञ्चेबाजा पनि लागेको चाहिँ हामीले देखेका छौँ र भजनमा पनि लागेका देखेका छौँ। हजुरले भन्नुभएको जस्तो हो, अब कहीँ कतै फेरि यो ताल फर्काइदिने अथवा त्यसलाई त्यो कुन गीतले छोड्छ अथवा कुन चाहिँ के अरे बाजा बज्दाखेरि छोड्छ भन्ने हामी हिजोदेखि नै हामीले त्यो सुनेर देखेका भएको हुँदाखेरि हाम्रो चाहिँ यो ताएबाचा नृत्य र लाखे नाचमा पनि यस्तो चाहिँ घटना चाहिँ हामीले चाहिँ प्रत्यक्ष देख्न पाउँदाखेरि र पछाडि केही समयपछि स्वत स्पष्ट रूपमा उसलाई चाहिँ छोडेको पनि पाउँदाखेरि मैले चाहिँ रोहित श्रेष्ठले भनेको कुरालाई मैले यसमा चाहिँ विश्वास चाहिँ मान्न सक्छु र हामी सबैले चाहिँ केही समय त हामीलाई पनि अब आशा चाहिँ लागेको थियो यो किन हुन्छ यो कसो हुन्छ, भोलि समाज हो समुदाय हो एक समाज एक समुदायले फेरि भोलि फेरि चाहिँ यस्तो अवस्था चाहिँ मा छोडेर गयो भन्ने पनि आउँछ अनि पछि हामीले सबैले चाहिँ देख्दै गर्दाखेरि स्वत स्फूर्तमा उहाँलाई छोडेर अनि राम्रो सहज स्थितिमै आएको हामीले महसुस गर्यौं।
0: भने यो गीत यो जुन भजन संगीत यो बाजा गाजाहरू इन्टरटेन्टको लागि मात्रै एउटा रमाइलोको लागि मात्र नभइकन यो एउटा ध्यान साधना सँग जोडिएको छ र यो चाहिँ नि असाध्यै चोखो निष्ठ गर्नुपर्ने यो बाजाहरूलाई बाजा बजाउनेलाई नाच्ने बेलामा यी कुराहरूलाई चाहिँ विशेष ध्यान नेवार जातिले पहिलादेखि दिँदै आइरहेको र अहिलेको युवा पुस्ताहरूले यी कुराहरूलाई चाहिँ अलिकता उहाँहरूले चाहिँ यो कुराहरूलाई विश्वास नमानेको अवस्था थियो भने अब चाहिँ नि उहाँहरूलाई पनि पक्कै पनि केही कुराहरू चाहिँ लाग्यो होला होइन, लाग्नु पनि पर्छ किनभने हाम्रा अग्रजहरूले त्यसै यी कुराहरू भन्नुभएको छैन, केही न केही कुराहरू भएको भएर नै भन्नुभएको होला। र हामी यो गाईजात्राको बारेमा चाहिँ नि आज भोलि असाध्यै पोखरा त एकदम गाईजात्रामय बनेको छ, रमाइलो पनि अवस्था बनेको थियो होइन, हिजो पनि धेरै यो पुरानो बजार त एकदमै भीड़भाड देखिएको थियो र अब तपाईँहरूको अब आएर जुन यो भदौ 20 गते भनिएको यो जुन ताएमाचा प्रतियोगिता छ यसको तयारी कस्तो अवस्थामा छ?
1: हस् धन्यवाद। हामी मिति 2083 भाद्र 20 गते हुन गइरहेको काशी जिल्ला नेवाखोलाको आह्वान र लाभाचौर नेवाखोलाको आयोजनामा हुने चाहिँ जुन यो ताएमाचा नृत्य प्रतिस्पर्धाको चाहिँ जुन कार्यक्रम छ यसलाई हामीले पूर्ण रूपमा यहाँहरू समक्ष राख्न चाहन्छौ, पूर्ण रूपमा हामी तयारीमा छौं र हामी कार्यक्रमको लागि चाहिँ हामीले आशा एवं विश्वास पनि गरेका छौं, सोही दिनमा चाहिँ कार्यक्रम गरेर हामी सम्पन्न गर्न सक्यौं भने हाम्रा चाहिँ यो जिल्ला देवाखोलाले दिएको जुन चाहिँ समय तालिकालाई हामीले पालना गरेको पनि हामीले महसुस गर्नेछौ र हामीले त्यो अनुसार चाहिँ विभिन्न 21 उपसमिति बनेर त्यो पूरै 21 उपसमितिले आफ्नो ठाउँमा खटेर एकदम लागेर चाहिँ काम गरिराख्नु भएको छ र द्रुतर गतिमा हामी चाहिँ कार्यक्रम गर्नमा हामीलाई चाहिँ 20 गतेको समयलाई चाहिँ प्राप्त भएको छ महसुस गरेका छौं।
0: भनेपछि तयारी करिब करिब अन्तिम समयमा पुगिसकेको छ, लगभग तपाईँहरूको तयारी चाहिँ सकिसकेको अवस्था पनि भन्नु पर्यो।
1: तयारीमा हामी चाहिँ कुनै कमी गरेका छैनौं र हामी पूर्ण तयारीमा छौं।
0: यो कार्यक्रम गर्न निकै खर्चिलो अस्ति पनि कुरा भइसकेको थियो र निकै खर्चिलो भन्दाखेरि लगभग कति खर्च लाग्ने र यो खर्चको म्यानेजमेन्ट चाहिँ कसरी हुन्छ?
1: यो कार्यक्रम हामी अलिकति चाहिँ यो व्यावसायिक क्षेत्रभन्दा अलिक टाढै छौं, यो जस्तो भन्दाखेरि कमर्सियल एरियाभन्दा अलिकति फरक ठाउँमा भए पनि हामीलाई 36 लाख बराबरको रकम जम्मा गरेर यो कार्यक्रम सक्ने भन्ने कुरा त्यति सहज अवस्था र सजिलो छैन, तापनि व्यवसायीहरूबाट हामी चाहिँ बजारमा आउँदाखेरि ताएबाचा नृत्यलाई सहयोग गर्नुपर्छ भन्ने एउटा जुन मानवीय समाजसेवीहरूले राख्नुभएको तत्परता र स्थानीय व्यक्तिहरू जसले चाहिँ हाम्रो समाजमा हाम्रो चाहिँ यो ठाउँमा आएको कार्यक्रमहरू छ भनेर स्थानीय तहका चाहिँ समाजसेवी व्यक्तिहरू व्यवसायिक सबै जुटेर हामीलाई अहिलेसम्म सहयोग गरिराख्नु भएको छ र विशेष गरी पोखरा महानगरपालिकालाई हामी धन्यवाद दिन पर्छ दिन चाहन्छौ। पोखरा महानगरपालिकाबाटका मेयर धनराज आचार्य सहितको चाहिँ महानगरको टीमले प्रत्येक वर्ष दिँदै आइरहेको रु 5 लाखलाई यो वर्ष 10 लाख बनाइदिने हाम्रो चाहिँ अनुरोध र कास्की नेवाखलाको चाहिँ पनि अनुरोधलाई स्वीकार गरेर यो यही वर्षदेखि हामीलाई चाहिँ रु 10 लाख चाहिँ उपलब्ध गराइदिनु भयो भने हामी अझ यो कार्यक्रमलाई सहज तरिकाले सम्पन्न गर्नको लागि अझ हामीलाई चाहिँ बल पुग्ने हामीले सोचेका छौं। र त्यस्तै गरी पोखरा 16 का वडा अध्यक्ष स्थानीय सरकारको रूपमा रहनुहुने अमृत शर्मा तिमिर सिन्हा ज्यूले पनि हामीलाई समय समयमा आएर के गर्ने कसो गर्ने के गर्दा राम्रो हुन्छ भनेर चाहिँ हामीलाई प्रत्यक्ष फिल्डमै आएर चाहिँ हामीलाई सहयोग र सपोर्ट गरिराख्नु भएको छ र यो कार्यक्रम जसरी पनि सम्पन्न गर्नुपर्छ भनेर हामीले उहाँले चाहिँ उहाँले पनि मार्गदर्शन दिइराख्नु भएको छ। त्यसै गरी पोखरा 19 का वडा अध्यक्ष अझ हामीलाई चाहिँ बल पुग्ने हामीले सोचेका छौं। र त्यस्तै गरी पोखरा 16 का वडा अध्यक्ष स्थानीय सरकारको रूपमा रहनुहुने अमृत शर्मा तिमिर सिन्हा

0: 2019 का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेज्यूले पनि पूरै समय आएर चाहिँ के गर्दा कसो गर्दा यो कार्यक्रमलाई सम्पन्न भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सकिन्छ भनेर चाहिँ हामीलाई चाहिँ आर्थिक रूपबाट देखि लिएर के अरे सरसल्लाह सुझाव र आवश्यक सामग्री सहित सबै कुराहरू हामी दिन तयार छौं भनेर दुवै वडाका वडा अध्यक्षज्यूहरूसँग हाम्रो पटक पटक र सरसल्लाह र चाहिँ भएको हुँदाखेरि हामीलाई चाहिँ दुवै वडाबाट यति धेरै सहयोग भएको हामीले चाहिँ महसुस गरेका छौं। त्यस्तै गरी अन्य वडाहरू पनि 33 वडामा 2 वडा 16 र 19 सहित 31 वडाबाट चाहिँ हामी प्रत्येक वडामा चाहिँ पत्राचार गर्न पुगेका छौं, प्रपोजल लिएर गएका छौं र हामीले अब चाहिँ हामी त्यहाँ पुग्दाखेरि हामीले अब चाहिँ उहाँहरूबाट पनि हामीलाई चाहिँ ल हाम्रो तर्फबाट के गर्न सकिन्छ भने सबै वडाहरू सकारात्मक भएको पाइएको छ र विशेष गरी अब चाहिँ भन्दाखेरि धेरै सबै वडाहरूले सहयोग गर्ने अवस्था त छँदैछ, तापनि सबै वडाबाट प्राप्त भएको चाहिँ सहयोगलाई सँगसँगै राख्दै 2 र 3, 9, 11 कुन कुन हामीले चाहिँ अलिकति केही वडाहरू अझै चाहिँ उहाँहरूले चाहिँ अझै अन्य आफ्नो चाहिँ साथीहरूलाई पनि भनेर आर्थिक जुटाउनमा चाहिँ सहयोग गरिएको हामीले चाहिँ पाएका छौं।
1: कार्यक्रम भव्य सम्पन्न गर्नका लागि यहाँलाई विभिन्न ठाउँबाट चाहिँ सहयोगहरू त भौतिक सहयोग अनि मानवीय सहयोग अनि त्यहाँबाट एउटा धेरै कुराको सहयोगहरू चाहिँ प्राप्त भइ नै रहेको यो अवस्थामा पक्कै पनि व्यावसायिक प्रतिष्ठानको प्रमोशन पनि हुन्छ र कतिपय हाम्रो नेवार समुदायका दाजुभाइ दिदी बहिनीहरूले चाहिँ आफ्नो मृत परिवारको नाममा पनि सहयोग गर्ने पनि परिपाटी चलि नै रहेको छ। यसमा अब यो जुन कार्यक्रममा छ तपाईँको प्रतियोगितामा छ कतिवटा टीमहरू पोखराभरिका कि पोखरा बाहिरका कसरी यो सहभागी हुन्छन्?
0: धन्यवाद संगीताजी। हाम्रो यो अहिले चाहिँ हामी एउटा चाहिँ गर्व गर्ने ठाउँ पनि हामीले पाएका छौं। कास्की नेवाखोलाले जुन हामीलाई अवसर दिनुभएको छ यो कार्यक्रममा पोखरा महानगरपालिकाबाट प्रत्येक टोलमा स्थापना गरिएका जुन चाहिँ तायमाछा नियुक्ति समिति छ त्यो सबै उपलब्ध भएर चाहिँ अहिलेसम्मको 35 टिम हामीले दर्ता गर्न सफल भएका छौं र अहिले पोखरा महानगरपालिका मात्रै नभएर हामीले माछापुछ्रे गाउँपालिकाबाट पनि घाचोकदेखि यता चाहिँ रूपा देउराली र यता चाहिँ भरत पोखरी र यता चाहिँ यो छोरेपाटन सहितको यो भित्रको चाहिँ सबै समाजले आफ्नो टिम तयार गरेर हामीलाई उहाँहरूले को टिमलाई एउटा हामीले दर्ता गरिसकेर उहाँहरूको प्रतिस्पर्धालाई चाहिँ हामी लामाचोरवासीले र हाम्रो यो कास्की जिल्ला नेवाखलले पनि त्यो 35 टिममा सबै सहभागी भएको प्रतियोगिता चाहिँ हेर्ने अवसर चाहिँ हामीले उपलब्ध गराएका छौं।
1: भनेपछि बिहान 8 बजेदेखि शुरू भएको यो कार्यक्रम करिब करिब राति 10-11 बज्ने सम्भावित समय तालिका पहिलाको दिनहरूमा पनि त्यस्तै थियो भने यसपालि पनि करिब करिब त्यही 10-11 त बज्ने नै हुन्छ।
0: हस् धन्यवाद। समयलाई हेर्दाखेरि समयको चाहिँ अलिकति अप्ठ्यारो त सबैलाई महसुस भएको छ प्रत्येक वर्ष र एकै दिनभित्रमा यो कार्यक्रम सक्नुपर्ने जुन अहिलेसम्मको जुन चलन छ त्यो चलनलाई अहिले यो पटक पनि हामीले अप्ठ्यारै हुँदाखेरि पनि अथवा समयलाई चाहिँ ले साथ नदिँदाखेरि पनि बिहान 8 बजे शुरू गरेर राति 11 बजेसम्म लागे पनि हामीले यस्तै दिनमा चाहिँ सक्नुपर्छ भन्ने चाहिँ हामीले चाहिँ सोचेका छौं र सक्छौं भन्ने कुरा पूर्ण विश्वास पनि हामीले लिएका छौं।
1: धन्यवाद धेरै धेरै तपाईँको जुन यो भदौ 20 गते हुन लागिरहेको पोखरा मतलब जुन यो तायमाछा प्रतियोगिता हुँदैछ नेवाखल कास्कीको आह्वानमा र नेवाखल लामाचौरको संयोजकत्वमा जुन एउटा भव्य कार्यक्रम फेरि पनि वार्षिक कार्यक्रम र यसपालि लामाचौरमा गर्ने जुन यो एउटा तयारी भइरहेको छ त्यसको लागि यहाँलाई धेरै धेरै अग्रिम शुभकामना दिन चाहन्छु। कार्यक्रम भव्य रहोस् सभ्य रहोस् भन्दै यहाँ व्यक्तिगत कुरा गर्नुपर्दाखेरि यहाँको व्यक्तिगत कुरा गर्नुपर्दाखेरि यहाँ लामो

0: समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रहनुभयो। कस्तो अनुभव छ तपाईँलाई यो करिब चार दशक शिक्षा क्षेत्रमा लागिरहँदाखेरि तपाईँको अनुभव? एउटा कुनै पनि एउटा सानो बिरुवा रोपेको भए पनि त्यसले मजाले फल दिने बेला, फल दिएर पनि अझ अलिअलि बुढो हुने बेला भइसकेको हुन्थ्यो भने, यहाँको शिक्षा क्षेत्रको जुन त्यो फल फूल फलेर फल दिएर आज एकदम परिपक्व भएको आफ्नो अनुभव चाहिँ कसरी सेयर गर्नुहुन्छ सर?
1: हस् धन्यवाद। मेरो आफ्नो चाहिँ शैक्षिक पेसामा लागेका चाहिँ अनुभवहरू पनि राख्ने जुन अवसर मैले प्राप्त गरेँ, हिजो मलाई मैले आफू जुन चाहिँ युवा अवस्थामा शिक्षाकोमा क्षेत्रमा लाग्दाखेरि जुन एउटा चाहिँ आत्मविश्वास र आत्मविश्वासको साथ म यो बाटोमा अगाडि बढ्छु भनेर लागेको थिएँ, त्यही अनुसार मैले अहिले 38 वर्ष शिक्षा क्षेत्रमै बिताइरहेको छु। र यो शिक्षा क्षेत्र भनेको हिजोको अवस्था र अहिलेको अवस्थामा प्राविधिक रूपले चाहिँ धेरै परिवर्तन भएको हामीले महसुस गरेका छौं। हिजो हामी हाम्रा बाबु नानीहरू जुनले शिक्षा लिन आउँछ त्यो शिक्षा लिन आउने विद्यार्थी बाबु नानीहरूलाई हामीले चाहिँ काउन्सिलिङ धेरै गर्दाखेरि उनीहरू पोजिटिभ भएर चाहिँ मेरो चाहिँ एउटा लक्ष्य उद्देश्य मेरो म यो बन्छु भनेर जुन चाहिँ अगाडि बढ्नुहुन्थ्यो त्यसमा धेरै चाहिँ सफल पनि हुनुभएको थियो। र अहिले आएर यो समयले अलिकति परिवर्तन गर्दाखेरि कता कता हामीलाई हिजोको अवस्थाको शैक्षिक जुन वातावरण छ त्यो शैक्षिक वातावरणमा अहिले चाहिँ अलिकति फरक भएको त महसुस गरेका छौं। यो चाहिँ अहिलेको चाहिँ यो संसार यो प्राविधिक विकासले पनि हुन सक्छ, तापनि शिक्षा त्यस्तो वस्तु हो जसले चाहिँ एउटा काँचो माटोलाई विभिन्न आकार प्रकारमा ढालेर एउटा परिपक्व परिपक्व रूप दिन सक्ने भएको हुनाले शिक्षाको माध्यमबाट हिजो आज र भोलिका जुन देखिने जुन समस्याहरू छ र अहिले चाहिँ शिक्षा प्राप्त गर्ने र शिक्षा दिने र शिक्षामा लागेका सबै सबै व्यक्तिहरू एकजुट भएर अब सबैले चिन्तन गर्यौं भने हामी अहिलेको जुन जेनेरेसन छ जुन जेनेरेसन चाहिँ अलिकति हिजोको इतिहास हाम्रो चाहिँ एउटा परम्परा संस्कार धार्मिक रूपले संस्कृति यी सम्पूर्ण कुराहरूमा फेरि हामी चाहिँ सरसल्लाह र चाहिँ एउटा शैक्षिक मार्गको माध्यमबाट पनि र हाम्रो जुन जस्तो एउटा अहिले हामी संस्कार र एउटा संस्कृतिकै भरमा हामी लामो के अरे यतामा चाहिँ नृत्य कम्पिटिसन भएको हुन गइरहेको छ। यसमा अहिले फेरि ती युवाहरू जो चाहिँ शिक्षा ग्रहण गर्दैछन् सबैले हामी पनि सहभागी हुन पाउनुपर्छ, हामी पनि नाच्छौं, हामी पनि गाउँछौं, हामी पनि बजाउँछौं भन्दाखेरि अब फेरि चाहिँ परिवर्तन हुन्छ र हामीले आशा गरेको एउटा शैक्षिक परिवर्तन र कला क्षेत्रमा पनि यसले धार्मिक रूपले पनि यसलाई चाहिँ सपोर्ट पुग्छ भन्ने कुरा हामीले अहिले चाहिँ मैले व्यक्तिगत रूपमा पनि आफूले महसुस गरेको यहाँ समक्ष राख्न चाहन्छु।
0: हिजोको दिनका विद्यार्थी भाइ बहिनीहरू र आजका नानी बाबुहरूमा धेरै फरक र केही परिवर्तन आएको महसुस यहाँले जुन गर्नुभएको छ, एउटा विद्यार्थीलाई हिजोको दिनमा अभिभावकले मजाले पिटेर पढाउने चलन थियो, स्कूलमा टीचरले पनि पिट्थ्यो, घरमा बा आमाले पनि पिट्ने नै चलन थियो, हामीले पनि त्यही भोग्यौं र बीचमा आएर अब यो गाली पनि गर्नु हुँदैन, छुन पनि हुँदैन, पिट्न पनि हुँदैन भन्ने आए पछाडि अहिले चाहिँ नि यो कुरालाई तपाईँको आफ्नो व्यक्तिगत धारणा कस्तो लाग्छ गर्दाखेरि कहिलेकाहीँ चाहिँ नि त्यसको फाइदा उठाइरहेको जस्तो अवस्था पनि हाम्रा नानी बाबुहरूले केही गर्दैनन् के अरे गाली पनि गर्दैनन् पिड्दा पनि पिड्दैनन् भन्ने अवस्था सृजना भए जस्तो लाग्छ कि यसले चाहिँ नि सबैले आत्मसम्मान पाएको जस्तो अनुभव तपाईँको एकदमै व्यक्तिगत हिजोको दिन पनि भग्नु भएको छ आजको दिन देख्नु भएको छ र चाहिँ नि त्यो विद्यार्थी भाइ बहिनीहरूले को आफ्नो उहाँहरूको जुन जुन जो व्यवहार उहाँले गर्नुभयो हिजोको दिनमा र आजको दिनमा र यो गरिरहँदाखेरिको भिन्नता के कस्तो पाउनु भएको छ सर?
1: हस् धन्यवाद। हिजो हामी एउटा कडा चाहिँ प्रशासनिक क्षेत्रबाट प्राप्त गरेको एउटा व्यक्तिहरू अहिले हामी म आफू पनि शिक्षकको रूपमा उभिएको छु। पढ्ने कुराहरूमा अलिकति वातावरण सहज मात्रै भइदियो भने अहिले हाम्रो यो प्रायः जसो घर परिवारहरू मध्यमवर्गीय परिवारहरू हुनुहुन्छ। मध्यमवर्गीय परिवार भनेको जसले चाहिँ दैनिक कमाई नगरिकन आफ्नो परिवार चलाउन चाहिँ गाह्रो पर्छ, त्यो परिवारमा बिहान बेलुकाको समयमा पनि आफ्नो बालबालिकासँग चाहिँ सही बसिरहेको अवस्था नभएको पनि हामीले महसुस गरेका छौं। र अब हामीले यो जुन चाहिँ हिजोको कडाई प्रशासनभित्र रहेर हामीले प्राप्त गरेको शिक्षा र अहिले बाल अधिकार भनेर कसैलाई पनि केही भन्न नहुने, छुन नहुने, गाली गर्न नहुने अथवा चाहिँ एउटा ट्र्याकमा ल्याउँदाखेरि हामीले अपनाउने बाटोहरू चाहिँ गर्न नपाइने अवस्थाको शिक्षामा अब धेरै गाह्रो त भएको छ। तर तैपनि अब समयले अब यो अहिलेको 21 औं शताब्दीमा आएर हिजकै ट्रेनबाट चाहिँ शिक्षा दिनुपर्छ भन्ने जुन चाहिँ सोचमा अब त्यो सोच अनुसार अहिलेको बालबालिकाले त्यो सोच अनुसारको सिकाइलाई अहिले लिन चाहँदैनन्। त्यसकारण परिवर्तित अवस्थामा यो बाल अधिकार अब मानव अधिकार यी सबै अधिकारलाई लिएर बालबालिकालाई एउटा मनोवैज्ञानिक तरिकाबाट चाहिँ शिक्षा दिनुपर्छ र उनीहरूलाई चाहिँ उनीहरूको इच्छा अनुसार रुचि अनुसार र अहिले सरकारले पनि कक्षा 8 सम्म आधारभूत शिक्षा अनिवार्य रूपमा लिनुपर्नेछ र त्यस पछाडि ऐच्छिक शिक्षा अब हाम्रो नेपालमा त अब कहिले अब चाँडै नै सम्भावना होला आउला त्यो छुट्टै कुराहरू छ। अब 8 कक्षा पास गरिसकेपछि कोही एउटा चाहिँ अगाडिका चाहिँ प्राविधिक धारदेखि लिएर कोही व्यावसायिक धारदेखि लिएर कोही के अरे कर्म व्यवसायिक के अरे ब्युरोक्रासीका रूपमा रहेर कोही चाहिँ एउटा विभिन्न ठाउँबाट कुन रूपमा अगाडि बढ्न सकिन्छ भनेर अहिले चाहिँ 8 कक्षासम्म त अनिवार्य शिक्षाको रूपमा छ अहिलेको सरकारको पोलिसी र एउटा चाहिँ शिक्षा नीति अनुसार र अब 8 कक्षा पछाडि चाहिँ ऐच्छिक विषय ऐच्छिक शिक्षाका रूपमा जसरी हुन्छ देशलाई विकास गर्नको लागि महत्वपूर्ण रूपमा रहेको शिक्षाको विकास गर्नुपर्छ भनेर चाहिँ अहिले सरकारी पोलिसी नीति नियम पनि त्यही अनुसार आएको छ र सम्भावना छ। सबै पक्ष लाग्यौं, सबै पक्ष मिल्यौं, सबै ठाउँबाट सहयोग र सपोर्ट भएको अवस्थामा शिक्षामा परिवर्तन भयो भने देशको विकास हुन्छ भन्ने हामीले सोचेका छौं।
0: धेरै धन्यवाद दिन चाहन्छु। यहाँको आफ्नो व्यक्तिगत जीवन जुन शिक्षा क्षेत्रमा लाउनुभयो यति लामो समय यसको बारेमा पनि यहाँको अनुभवहरू राखिदिनुभयो भने जुन यही भदौ 20 गते हुन लागिरहेको तायमाचा प्रतियोगिता जुन का बारेको सह संयोजक भएर कार्य गरिरहनु भएको छ र मजाले लागिराख्नु भएको छ र यो जुन अन्तिम तयारीको क्षणमा पनि यो व्यस्त समयको बावजुद स्टुडियोसम्म आएर हामीलाई धेरै कुराको बारेमा जानकारी दिनुभयो र हिजोको दिनका हाम्रा नानी बाबुहरू आज चाहिँ जुन फेरि पनि आफ्नो संस्कार संस्कृतिप्रति अत्यन्तै अट्र्याक्सन बढ़िरहेको यो क्षणमा चाहिँ नि यहाँ जस्तो शिक्षक वर्गहरूले पनि उहाँहरूलाई गाइड गर्दै संस्कृति क्षेत्रमा पनि र शिक्षाको क्षेत्रको दुईटाको वातावरण एकै नाशमा एउटै रूपमा अगाडि लैजाँदाखेरि पक्कै पनि भोलिका दिनमा हाम्रा नानी बाबुहरूले एउटा उज्जवल भविष्य संस्कार संस्कृति सँगै सँगै विकासका र भौतिक विकासका कुराहरू पनि लिएर जान सकेको खण्डमा देश विकास नहोला भन्न सकिँदैन। फेरि पनि केही दिन अगाडि मात्र भएको यो जुन अत्यन्त दुःखदायी घटनाप्रति म व्यक्तिगत अनि सम्पूर्ण अन्नपूर्ण एफएम परिवार श्रद्धाञ्जली व्यक्त गर्दै आजको यो कार्यक्रमबाट विदा हुने अनुमति चाहन्छु। फेरि हाम्रो यो जुन तायमाचा प्रतियोगिता हुँदैछ यसको शुभकामना सहित अन्तमा केही कुरा राखिदिनु न अनुरोध गर्दछु।
1: हस् धन्यवाद कार्यक्रम संचालक ज्यू। कास्की नेवाखोला कास्कीको आह्वान लावस्वर नेवाखोलाको आयोजनामा हुन गइरहेको यो 27 औं संस्करणमा जुन अवसर गर्ने अवसर पाएका छौं यसको लागि सर्वप्रथम नेवाखोला कास्कीलाई धन्यवाद दिन चाहन्छौ र यो कार्यक्रमलाई अहिलेसम्म भए गरेका कुराहरू प्रगतिका विषयमा जति गरिएको छ त्यो कुराहरू संचारका माध्यमबाट हामीले जुन राख्ने अवसर आज हामीले प्राप्त गरेका छौं यसको लागि रेडियो अन्नपूर्ण प्रति लामाचौर नेवाखोला हार्दिक आभार व्यक्त गर्न चाहन्छौ यो शुभ अवसरको लागि। र यो कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक पर्ने अत्यन्त महँगो र चाहिँ लगभग 36 लाख बराबरको चाहिँ 36 लाखको योजनामा यो कार्यक्रम सम्पन्न गर्नुपर्ने भएको हुँदाखेरि पोखरा महानगरपालिका मेयर धनदास आचार्य सहित महानगरको टीम र पोखरा सोह्रका अध्यक्ष वडा अध्यक्ष अमृत प्रसाद अमृत शर्मा तिमी सिन्हा र पोखरा उन्नाइसका वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र 33 वटै वडा अध्यक्षज्यूहरू र वडा चाहिँ प्रति र या हामीलाई यो कार्यक्रम एउटा चाहिँ अगाडि बढाउनलाई हरपल सहयोग गर्नुहुने व्यवसायी उद्योगी व्यापारी स्थानीय समाजसेवीहरू संघ संस्थाहरू आमा समूहहरू विभिन्न क्लबहरूलाई यही हाम्रो चाहिँ आजको यो महत्वपूर्ण समयमा जुन रेडियो अन्नपूर्णले हामीलाई यो कार्यक्रममाथि प्रकाश पार्ने जुन अवसर दिनुभएको छ यही माध्यमबाट उहाँहरू सबैलाई चुले निम्ता सहित हुने 20 गतेको कार्यक्रममा उपस्थित भएर अझ हामीलाई हौसला प्रदान गर्नुहुनेछ दिनुहुनेछ भन्दै लामाचौर नेवाखल परिवार लामाचौर तायमाचा नृत्य प्रतियोगिताको समितिको तर्फबाट यहाँहरू सबैलाई यो विभिन्न क्षेत्रबाट हामीलाई पुर्याउनु भएको सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै मेरो भनाई यही अन्त्य गर्दछु। धन्यवाद
0: धन्यवाद यहाँको महत्वपूर्ण समय अनि संवादका लागि। कार्यक्रमबाट म बिदा हुने अनुमति चाहन्छु। हस्त धन्यवाद।

0: 밤, 띵감, 찬두밤. 누가 커피 떠고 죽니 진마이 알아. 찬두밤.
1: 어버, 찬두밤 레귤러, 러 얼트라, 바자르마, 우플럽더서. 찬두밤.

0: नगाउने
1: साथ जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागजाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 0165781165162।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेशनल डेलिभरी पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 9856010131 9750010131। पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए बीआईटीएम र बीएमटीएम, वार्षिक कार्यक्रम, बीबीएस बीएससी माइक्रोबायोलोजी, बीएड र बीए व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
7: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 0165818225727287। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
0: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
0: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
0: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
13: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
14: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
13: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
14: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: हेलो नमस्ते एन्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93.4 हर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र सञ्जय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्, यो हामीले बारम्बार भनिरहेका छौं र पनि विभिन्न विपत्तिका कारण अहिले देश संकटमा छ। देशको अवस्था, आम देशवासीको अवस्था असहज छ, सहज छैन। अब रसियामा भएको जुन बाढी पहिरो र त्यसले निम्ताएको मानवीय क्षतिले आज सिङ्गो देश नै दुखी राखेको छ। कसैको घर बगेको छ, कसैको सपना बगेको छ, कसैको आफ्ना आफन्त गुमाएका छन् अनि धेरै परिवारहरू आज पनि आफ्ना प्रियजन सकुशल घर फर्किने छन् भन्ने आशामा त्यो बाटो हेरिरहेका छन्। यो सम्झिरहँदाखेरि सञ्जय मन कस्तो भक्कानेर आउँछ? सामाजिक सञ्जाल स्क्रोल गर्नै मन छैन अहिले।
1: यो एउटा एकदमै अकल्पनीय र अपत्यारिलो चाहिँ होइन घटना हामीले भोगिरहेका छौँ र यो भनौँ न मानिसहरूले चाहिँ हुन्छ नि त्यो क्षेत्रमा बसेका मान्छेहरूले बाढी त धेरै पटक भोगे तर उनीहरूले यो खालको चाहिँ होइन जति पनि ज्यान गुमाए, जति पनि हुन्छ नि बाढीमा भगे, सँगै भगे, उनीहरूले त्यो कल्पना नगरेको अवस्थाबाट उनीहरू गुज्रिए कि खासमा चाहिँ। किन भन्दाखेरि पहिला पनि बाढी आएको थियो र पहिला पनि यो खालको हुन्छ नि बाढी आएको थियो, त्यही खालको बाढी होला भन्ने सोचेर यो चाहिँ एकदमै सुनामी खालको बाढी थियो र यो पटकको बाढीले चाहिँ धेरै जनधनको क्षति पुर्यायो र देशलाई नै स्तब्ध बनाएको छ र आज पनि हामी होइन त्यो त्यहाँका फुटेजहरू हेरिरहँदाखेरि हामीलाई पनि त्यो आङजिरिङ्ग बनाउने खालका त्यो भिडियोहरू हामी हेरिरहेका छौँ र त्यसले एउटा किसिमको अब चिन्ता पनि थपिएको छ हामीसँग। जति पनि हुन्छ नि यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि जस्तो जति पनि ग्लेसियरहरू चाहिँ होइन रहेका छन् हिमश्रृङ्खलाहरूमा, त्यसले गर्दाखेरि हाम्रा जति पनि नदीनालाहरू छन् होइन ती नदीनालामा यस्ता खालका भयावह स्थिति जुनसुकै अवस्थामा पनि आउन सक्छ भन्ने खालको चाहिँ त्यो त्रास चाहिँ हामीलाई छोडेर गएको छ
0: एकदम। अब यस्तो पीडामा समय पीडाको समय छ, शब्दहरू पनि निकै कमजोर हुने चाहिँ एउटा अवस्थाहरू छ कि हामीले बोलेका शब्दहरू पनि हुन्छ। तर एउटा कुरा चाहिँ के देखियो भने जब विपत्ति देशमा आइलाग्छ, आइपर्छ, देश नै एकजुट भएको चाहिँ हिजो भूकम्पको बेलामा पनि देखिएको थियो, नाकाबन्दीको बेलामा पनि देखिएको थियो, अहिले चाहिँ यो बाढी पहिरो र विभिन्न किसिमका प्राकृतिक प्रकोपहरूमा पनि नेपालीहरू चाहिँ हामी नेपाली हौ है, यहाँ चाहिँ कुनै जात धर्म लिङ्ग राजनीतिक त्यो हिसाबले चाहिँ नदेखिकन नहेरिकन हामी सबै नेपाली हौ, नेपालीका मनहरू दुखिरहँदाखेरि अर्को नेपालीले चाहिँ आँसु पुस्नुपर्छ भन्ने कुरा चाहिँ देखिएको छैन। अब दुःखमा नेपाली एक्लो हुँदैन, देशको एउटा कुनामा पीड़ा पर्दा अर्को कुनाको चाहिँ मन दुख्दो रहेछ कि जात धर्म भाषा होइन भूगोल विचार राजनीतिक आस्था भन्दा पनि माथि उठेर आज सबैभन्दा पहिला मान्छेले चाहिँ नेपाली हौ हामी भन्ने खालको सन्देश चाहिँ यो राहत संकलन त्यसपछि प्रधानमन्त्रीको कोषमा चाहिँ होइन राहत कोषमा चाहिँ दिएको त्यो रकमहरू देख्दाखेरि चाहिँ हो एउटा कुनामा बसिरहेका नेपालीहरू चाहिँ मन आटिएको छ भन्ने कुरा। अब यो रसियामा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली हामी व्यक्त गर्छौं। शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यको लाभको पनि हामी कामना गर्छौं र बेपत्ता हुनुभएका सबै कुशल सकुशलका साथ भेटिनुहोला भन्ने हामी प्रार्थना पनि गर्छौं होइन। उद्धार खोजी राहतमा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीयवासी र सबै सहयोगी हातहरूप्रति चाहिँ हामी नमन पनि गर्छौं होइन। यतिखेर एउटा चाहिँ हातेमालो गरिरहेको हामीले देखिरहेका छौं। सामाजिक सञ्जालमा विभत्स घटनाहरू पनि अब देखिरहेका छौं, कतिपय चाहिँ अमानवीय व्यवहारहरू पनि देखिएका छैन। अब मानवता सबभन्दा पहिला मानवताको पहिचान दिउँ भन्ने चाहिँ भन्न चाहन्छु। अझै पनि बाढी पहिरो आउँछ भन्ने खालको अलर्टहरू भइराखेको छ, त्यस्ता खालकामा चाहिँ अब अलिकति अलर्ट रहन पर्यो होइन।
1: अब यो चाहिँ विगतमा भएको जस्तो खालको हुन्छ नि एकदम त्यो अप्रत्याशित आएको जस्तो पोखराले पनि भोगेको थियो 1970 सालमा सेतीबाढी होइन, त्यो चाहिँ भनौँ न एउटा हिसाबले बेमौसमी बाढ़ीको रूपमा पनि त्यसलाई चित्रित गरिन्छ, पोखराको सेती बाढ़ी। त्यसपछि मेलम्ची रोशी थामे बाढ़ीका साथै उत्तराखण्ड पाकिस्तान भारतको उत्तर पूर्वसम्म सिंगो हिमालय क्षेत्रमा यस्ता विपद निरन्तर चाहिँ बढ़िरहेको छ। पाँच वर्षमा तीन पटक घटना दोहोरिँदा पनि अकल्पनीय भन्नु को अर्थ चाहिँ हामीले पूर्वानुमान गर्न नसक्नु मात्र हो भनेर विज्ञहरूले भनिरहेका छन्। अब नेपालको हिमाली र पहाड़ी क्षेत्रको 83% भूभाग हिमपहिरो र हिमताल विस्फोटको प्रभावको जोखिममा रहेको जानकारहरूले बताउँछन्। हुन पनि विज्ञान प्रविधिको विकास हुनु अघिदेखि नै विपदको पूर्वानुमान गर्ने प्रयास हुँदै आएको देखिन्छ। पंक्षी जनावरको आवाज सुनेर बादल हेरेर गरिँदै आएको पूर्वानुमान एआईसम्म आइपुगेको छ। वर्षा बाढ़ी पहिरो चट्याङ जोखिमयुक्त स्थानको पहिचान जस्ता विषयमा प्रशस्त अध्ययन अनुसन्धानहरू भएका छन्। हिमतालहरू यति बेला हिमतालहरू र बाढ़ीबारे अध्ययन गरेका भूगोलका प्राध्यापक डाक्टर नरेन्द्र राजखनाल भन्छन् फलानो हिमताल यो मितिमा फुट्छ वा फलानो ठाउँमा हिम पहिरो जान्छ भन्न नसकिए पनि हिमनदीहरूको नियमित निगरानी पूर्व सूचना प्रणाली स्थापना र सञ्चालनमा विशेष ध्यान जरूरी छ भनेर अध्ययनका आधारमा भन्दै आएका छौं भनेर भन्नुभएको छ। त्यसै गरी अब यो चाहिँ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले गरेको हिमतालहरू सम्बन्धी अध्ययन प्रतिवेदनले हिमनदी मुहान भएका नदीहरूका तटीय क्षेत्रमा गम्भीर क्षति पुर्याउन सक्ने पनि उल्लेख गरेको थियो। हिमताल विस्फोट जन्ने बाढ़ी हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि एक महत्वपूर्ण समस्या हो। यस्ता हिमतालहरू उच्च उचाइमा बन्ने र लामो दूरीसम्म फैलन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा रहेका पूर्वाधारमा गम्भीर क्षति पुर्याउन सक्छन् र यो अहिले भएको पनि हो।
0: पक्कै पनि अब अप्ठ्यारोमा छौं हामी र पनि हामी कामना गर्छौं हामी फेरि उठ्नेछौ, रसुवा फेरि उठ्नेछ, टुटेका घर फेरि बन्नेछन्, उजाडिएको बस्तीमा फेरि बाल बालिकाको हाँसोहरू चाहिँ गुन्जिनेछ, बगेका सपनाहरूलाई फेरि जोडिनेछ र घाउहरू निको हुनेछ, होइन हुँदै निको हुँदै जानेछ। तर अब यसपटक उठ्दाखेरि चाहिँ हामी अझै बलियो भएर उठ्छौं, होइन विपदलाई केवल भागेको कुरा भनेर छोड्ने होइन, सुरक्षित बस्ती, व्यवस्थित पूर्वाधार, प्रभावकारी पूर्व सूचना, उद्धार र राहतको तयारीमा पनि हामी गम्भीर बन्नुपर्ने अवस्थाहरू चाहिँ छ। विपत्तिबाट पीड़ा मात्र होइन पाठ पनि हामीले चाहिँ सिक्नुपर्ने अवस्था छ। पक्कै पनि यो गहन समय, यो अप्ठ्यारो समय होइन सबैले चाहिँ हातेमालो गर्नु आवश्यक छ। सबै ठाउँबाट नेपाल अधिराज्यभरि मात्र होइन नेपाल बाहिरबाट पनि विश्वले नै एउटा विश्वको नै ध्यान केन्द्रित भएको अवस्था छ यतिखेर। विश्वले नै देशलाई चाहिँ नेपाललाई सहयोग गरिरहेको छ। अब त्यो विदेशमा बस्ने नेपालीहरूका मनहरू पनि त्यही हिसाबले रोइराखेको छ होइन, अब त्यही हिसाबले चाहिँ सहयोग पनि जुटिरहेको छ। तपाईँले जे जस्तो सहयोग गर्न सक्नुहुन्छ सहयोगको लागि चाहिँ हात अगाडि बढाउनुहोला भन्दै एउटा गीत राख्न चाहन्छु तपाईँको लागि कार्यक्रम गुड मर्निङ पोखरामा।

0: bám tin cảm thân đủ bám
1: luka khó kỳ tao có tục nị chín mây á ra
2: thân đủ bám
3: ab thân đủ bám regular ra ultra bazaar ma upalabdha sa
1: thân đủ bám
4: फेस्टल आईवीएफ केन्द्र में जाओ अब बाजुपन को नैराश्यता खुशी में बदलाऊ
5: हाँ यह कसरी संभव छ कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आतिनु पर्यो फेस्टल हस्पिटल में खुले फेस्टल आईवीएफ केन्द्र समस्या चट हो गए डाक्टर अनु हिराचन संग परामर्श लिनु
5: साच्चै हो र
4: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नया दिल्ली इंडिया
6: असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सके सेवा में लगी सकू क्या
4: विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आईवीएफ विशेषज्ञ द्वारा हरेक चरण उपचार और उत्कृष्ट सेवा शुरू भईसको हतेरी होनी बरू आज गई हाल पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेसरो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
7: पद्मश्री हस्पिटल एण्ड अलाइड साइंसेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
8: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान वेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कंसल्टेंट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कंसल्टेंट फिजिशियन डाक्टर अनुमल पौडेल वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र आँखोपचार सेवा 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ विस्तृत जानकारी को लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
7: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
2: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802857717 9802857717।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615704558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0161-95-728, मोबाइल 9560-0727-29।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59321, 0165-81-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: ओके रेडियो अनुपूर्ण तिरानब्बे थप्लो चार मेगा हर्स तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अब यति बेलाको अवस्था कस्तो छ भने सन्जे होइन अब आफन्तहरू आफ्नाका खोजीहरूमा छन् नि त होइन अब कि लास कि सास भनेर चाहिँ खोजी गरिरहेका छन्। अब विभिन्न कठिनाईहरू पनि यति बेला नै आएको छ। अब कृष्णपुरमा चाहिँ भारीले कटान गरेपछि काठमाडौँ र काठमाडौँ बोगलिन सड़क पूर्ण रूपमा चाहिँ अवरुद्ध भएको छ।
1: अब यति बेला तपाईँ यदि यात्रा गर्दै हुनुहुन्छ भने त्यो यात्रालाई रोक्नुहोस् र गन्तव्यमा पुग्न सकिँदैन अहिले यति बेला चाहिँ। अब यो अहिले चाहिँ काठमाडौँ जाँदै हुनुहुन्छ भने काठमाडौँको यात्रालाई तपाईँले होइन रोक्नुपर्ने हुन्छ, किन भन्दाखेरि बाढ़ीका कारण काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा चाहिँ अवरूद्ध भएको छ। भटेकुसी हुँदै आएको बाढ़ीले त्रिशुली नदीमा बहाव बढ्दा सड़क अवरूद्ध भएको छ। सड़क चाहिँ पूरै होइन चर्केको छ र यो चाहिँ त्यहाँ धादिङ प्रहरीले जनाएअनुसार चाहिँ अब अलिकति यो चाहिँ टाइम लाग्न सक्छ, अब आज दिनभरि पनि वा केही वा भनौँ न दिन लाग्न सक्छ भनेर चाहिँ उहाँहरूले जनाउनु भएको छ। त्रिशुली नदीको कटानको कारणले गर्दाखेरि यो सड़क चाहिँ पूरै चर्किएको छ, त्यो कारणले सवारी साधन पूर्ण रूपमा चाहिँ अवरूद्ध भएको छ। यो चाहिँ धादिङको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार त्रिशुलीमा आएको बाढ़ीले तलबाट सड़क कटान गरेपछि सड़क अवरूद्ध भएको छ। बाढ़ीले कटान गरेपछि सड़क केही भाँसिएको पनि छ अनि आज बिहान केही बेर अवरूद्ध भएर खुलेको सड़क फेरि केही समयमै पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन्। अहिले बाटोमा अलपत्र पर्नुभन्दा पहिला नै तपाईँ यदि यात्रा गर्दै हुनुहुन्छ भने त्यो यात्रालाई होइन स्थगित गर्न नै बुद्धिमानी हुन्छ।
0: पक्कै पनि अब यो हामीले सामाजिक सञ्जालमा पनि देखिएका छौँ, सड़क भाँसिएको छ। यसरी सड़क भाँसिरहँदाखेरि अप्ठ्यारो चाहिँ अब यात्रामा चाहिँ अप्ठ्यारो हुने अवस्थाहरू छ। अब तपाईँ यतिखेर

0: अब कतिपय हुन्छ नि सुरक्षित स्थान भनेको हाम्रो घर हो. अब कहिलेकाहीँ त्यो घरै पनि सुरक्षित नभएको हामीले चाहिँ महसुस गरेका छौँ. सुरक्षित रहनका लागि आग्रह पनि गरिरहेका छौँ होइन. अब पछिल्लो सूचनाको अनुसार पछिल्लो सूचनाको अपडेट अनुसार चाहिँ फेरि पनि बाढी अर्थात आउने यो जिल्ला जुन चाहिँ जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चाहिँ भोटे कोशी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना पनि भएको थियो. बिहान 5:45 बजेदेखि अलिकति पानीको बहाव बढेको भनेर चाहिँ भनिएको थियो. नुवाकोटमा बाढी केही बढेर ठूलो नरहेको हुँदा तर पनि अब यसलाई अलिकति आधिकारिक मानेर चाहिँ सतर्क रहनुहोला भनेर जानकारी आएको थियो. तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला, यो हाम्रो कामना रहेको छ.
1: एकदमै रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं.

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972-77।
3: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689-452-715।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-1062।
7: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
10: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
9: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
10: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-0536।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433 42 433 640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: तपाईँ रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यतिजेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौं। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौं। नमस्कार, शुभ दिन।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061-590-162-590-163।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
7: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
1: मृगौला तथा मूत्र रोग युरो सर्जरी
7: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
1: न्युरो सर्जरी सेवा
7: बाल रोग
1: नाक कान तथा घाँटी रोग
7: मानसिक तथा स्नायु रोग
1: प्रसूति तथा स्त्री रोग
7: छाला यौन तथा कुष्ठ रोग
1: नेत्र रोग
7: दाँत तथा मुख रोग
1: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
7: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
1: सुविधा सम्पन्न आईसीयू सेवा
7: डिजिटल एक्सरे
1: सिटी स्क्यान सेवा
7: भिडियो एक्सरे इको कार्डियोग्राफी
1: इन्डोस्कोपी इसिजी इइजी पिटिए
7: फिजियोथेरापी युरोफ्लोमेट्री
1: केमोथेरापी
7: सुरक्षित गर्भपतन सेवा
1: होल बडी चेकअप हेल्थ प्याकेज
7: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
1: फोन 061-572-648-572-849।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
9: टाइम चेक यति बेला पूर्वाह्नको 10 बजेको छ।
10: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंस
2: पेन्सन पट्टा हराएको सूचना एमिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विशन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: एक बाम तीन काम झंडू बाम
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 वेबसाइट www.lagrandi.edu.np।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901062 590163।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781600253।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: 보.
1: 헬로.
2: 하줄 나마스카르.
1: 헬로.
2: 나마스카르 카카 सुन्नु भएन?
1: 헬로. 헬로. 헬로. 얼 ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार। म भतिज बोलेको हो भतिज। सुन्नु भएन?
1: ए रामु हो। हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
2: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
10: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, स्थानीय ब्याङ्क रहेको भवन।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार,
0: मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु

0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा।
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एण्ड अलायड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कर छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98028-50701, 98028-50702। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जान न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9464667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो बसाईमा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी .com मार्फतकै साथ सुनिरहनु भएको छ विश्वभरि र जताततै भनौँ न विश्वभरि भने सबै परिहाल्यो होइन त। ओके कार्यक्रम पोखरा कलिनमा आवाजबाट मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई यी अघि मैले भनेका माध्यम मार्फत सुनिरहनु भएको छ। आज मिति 2083 साल भदौ महिनाको 14 गते आज आइतबार हो। अंग्रेजी तारिक अनुसार 2026 अगस्त 30 तारिक रहेको छ। अगस्त महिना पनि जान लाग्यो। अब यता भदौ महिना दाते हुँदा उता अगस्त महिना सकिन थाल्छ कि ठ्याक्कै 15 दिन जतिको फरक पर्छ नेपाली र यो अंग्रेजी तारिकमा। नेपाली गते अंग्रेजी तारिक होइन त त्यो भनिन्छ। र भदौ महिनाको 14 गते हुँदा उता अब अगस्त महिनाको चाहिँ 30 तारिक पुगेको छ। अब भोलि सायद 31 हुन्छ कि अथवा 1 हुन्छ त्यो चाहिँ भोलि नै थाहा होला होइन त। ओके भोलि सायद 31 रहेछ है 31 रहेछ ल। त्यस पछाडि यता 15 हुँदा उता ठ्याक्कै 31 यता 16 हुँदा उता 1 त्यसरी जान्छ। तपाईँ सबैलाई थाहा छ नि त यो कुरा त होइन त ल। 061-543-0040 मार्फत पनि आज कुराकानी हुन्छ तपाईँ समक्ष। आज आइतबारको व्यवसायमा आइतबारको व्यवसायमा स्पेसली आज गाउँ खाने कथाका प्रश्नहरू मैले लिएर आएको छु। 10 नम्बरसम्म 10 वटा कुराकानी गर्ने क्रममै 10 वटा प्रश्न मेरो साथमा हुनेछन्। यदि यहाँले सही जवाब दिनुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुनेछ है त। ल अब कार्यक्रममा हामी तपाईँको लागि गीत पनि प्रस्तुत गर्छौ प्रश्न उत्तर गाउँ खाने कथाका र सँगसँगै केही महत्वपूर्ण इन्फर्मेसन जानकारीहरू पनि मैले कार्यक्रममा जोड्दै आइरहेको छु। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला। 3 दिन बिदा होइन त शुक्रबार शनिबार आइतबार आज पनि बिदा नै छ सरकारी बिदा। केही ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो सेड्युल मिलाएर खोल्ने गर्छन् तर अन्य सरकारी कार्यालयहरू भने बन्द अवस्थामा नै छन्। पक्कै पनि तपाईँले अब कामको लागि निस्कँदै हुनुहुन्छ भने अब आज हिजो 3 दिन भइसक्यो है। अब भोलि बल्ल खुल्छन् सरकारी कार्यालयहरू बिहान 9 बजीबाट। सेवाग्राहीको भोलि फेरि लामो लाइन लाग्न सक्छ चाप बढ्न सक्छ होइन त। ल कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला। कोही घरमै बसेर खाना खाँदै खाना बनाउँदै अथवा बिहानको काम सकेर घरमै हुनुहुन्छ अथवा के छ होइन कोही अब टक्क लाएर आफ्नो पसलमा बिहानै आउनुभयो काम गर्न थाल्नुभयो काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै बसिरहनु भएको छ भन्न त मिलेन काम गरिरहनु भएको छ होइन। कोही पसलमा हुनुहुन्छ होला। गाउँघरतिर के छ खेत गोड्ने मेसो मेलो हुँदैछ होला। अरू त के हुन्छ त कोदो गोड्ने पनि मेसो मेलो हुनसक्छ। अब खेत गोड्ने बेला टक्क हरियो धान भइसकेको छ होला होइन। यसो त्यो बसाउने खालको धान हुन्छ भने त खेततिर खेतमा जाँदाखेरि त यसो छेउछाउतिर जाँदाखेरि त मग मग मग बास्न आइहाल्छ कि होइन। ल ठिक छ अब यस्तै हो यस्तै छ कहानी परदेशीको भने जस्तै हामी त स्वदेशमै छौँ परदेशमा छैनौ। तपाईँ फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ भने आफ्नो कमेन्टहरू राख्दै गर्नुहोला। अब परदेश गइसके पछाडि हो यस्तै छ कहानी परदेशीको भन्ने। अब स्वदेश भन्दा त हामी हाम्रै राष्ट्रिय भावका गीतहरू सुन्छौँ होइन। देशमा ओतप्रोत भएका राष्ट्रमै केही गर्नुपर्छ नेपालमै केही गर्नुपर्छ भन्ने हिसाबका कुराहरू हामी गर्छौँ। यही नै हुन् टाक्रे टुक्रे लाएर कुराकानी गर्नुपर्दा हिजो दिउँसो 5 बजेबाट परेको पानी बेलुकी लगभग रातैभरि पर्यो भनौँ न होइन पोखरामा केही कुराकानी गर्नुपर्दा र केही दिन अगाडि मात्रै पोखराको बिरौटा साइडमा भेलमा परेर 1-2 जना आमा छोरीको नै मृत्यु भयो। एकजना गर्भवती हुनुहुन् रहेछ उहाँ चाहिँ होइन आमा चाहिँ र बच्चा छोप्न जाँदै गर्दाखेरि उहाँलाई भेलले बगायो। निकै दुःखद भन्नुपर्छ यो पोखराको नालीले नालीको पानीले वर्षै पछि मान्छे खाइरहेको छ र उहाँ लेखनाथको हुनुहुन्छ है। लेखनाथको
एकजना महिला तपाईँले पनि थाहा पाइसक्नु भएको छ होला, सामाजिक सञ्जाल लगायत समाचार अनलाइन समाचारहरू मार्फत पनि थाहा पाइसक्नु भएको छ होला। उहाँको हिजो अस्ति भनौ साँझतिर बच्चालाई हल्का स्कुटर रोकेर तीनजना हुनुहुन्छ रहेछ होइन, उहाँको श्रीमानले चलाइरहनु भएको रहेछ र एकजना बच्चा र श्रीमती होइन तीनजना हुनुहुन्छ रहेछ। बच्चा स्कुटर रोकेर झर्ने क्रममा ठ्याक्क बच्चालाई बगाइहालेछ, त्यही क्रममा बच्चालाई छोप्न जाँदा जाँदै आमालाई पनि बगायो र तत्कालै प्रहरीको टोली खटिएर स्थानीयको सहयोगमा आमा र बच्चा दुवैलाई गण्डकी हस्पिटलमा लगियो, होइन चरक हस्पिटल गण्डकी मेडिकल कलेजमा लगियो क्या सायद होइन, त्यो भयो। त्यस पछाडि अनि बिहान चाहिँ दुवैजनाको मृत्यु भयो भन्ने खबर सुन्नु पर्यो। एकदमै नराम्रो दुःखद खबर हो। मान्छे खाने पोखराका नाली छन्, व्यवस्थित किन हुन सक्दैन? म यसो बाटोमा हेर्दै हिँड्दाखेरि पनि हेर्छु कि धेरै ठाउँमा यो नालीहरूको त्यो स्ल्याबहरू होइन, तपाईँले पनि विचार गर्नुभएको छ होला, यसो सकिन्छ भने यो अब उसले नगरौँ कि। केही दिन अगाडि अब यो खाल्डाखुल्टी पूर्ण हिँड्नु भएको थियो एउटा टिमहरू होइन, सड़कका खाल्डाखुल्टीहरू पूर्णको लागि हिँड्नु भएको थियो, मैले सामाजिक सञ्जालतिर देखिरहेको थिएँ। यसै गरी हामी आफै लागौँ, अब यो अरूले बनाउला यसो गर्लान् उसो गर्लान् होइन, महानगरले बनाउला सड़कले बनाउला भन्नेतिर नलागौँ कि। अब जोखिम त हामी सबैलाई हो नि त होइन, भोलि हाम्रो आफ्नै मान्छे पनि पर्न सक्छन्, के भन्न सकियो र। त्यही भएर यस्तो कुराहरूमा चाहिँ अब तत्कालै होइन एक्सन लिनु पर्यो भन्ने कुराहरू हो। यो खुला ठाउँ जहाँ जहाँ छ, ठूलो पानी बग्ने ठाउँ जहाँ जहाँ हुन्छ, ओह्रालो भाग जहाँ छ त्यहाँ तारबार गरौँ, स्ल्याबहरू लगाऊ होइन। अब यता यो हाइवे बन्यो होइन, पृथ्वी राजमार्ग यता पृथ्वी चोकबाटको चाइना पुलबाट उता विजयपुर हुँदै उता अब होइन काठमाडौँ जाने पृथ्वी राजमार्ग, यसको छेउछाउमा त्यो बार राखिएन, बार स्ल्याब हालिएको छैन ढलमा होइन, अनि त्यहाँ कहिले गाडी पर्ने कहिले के पर्ने होइन, बारम्बार त्यस्ता घटनाहरू मान्छे पर्ने यस्ता घटनाहरू भइरहेका छन्। यो दुःखद कुरा हो। दुईजना अब एकजना तीनजना भनौँ न गर्भवती हुनुहुँदैछ उहाँ महिला चाहिँ होइन, त्यस्तो सात महिनाको भन्ने सुनिरहेको थियो। कस्तो दुःखद के, यस्तो सम्झँदा पनि तपाईँले सुन्दा पनि कार्य लाग्यो होला कि फके पनि होइन, सुन्दाखेरि पनि ओहो आग्ने सिरिङ हुने खालको कि। त्यही भएर यो आफैले पनि यसो टोलमा वडामा स्थानीय अब छ त अहिले त होइन, धेरै कुराहरू छ, यहाँ त प्रदेश छ होइन, त्यस पछाडि महानगर छ वडा छ, सबै कुराहरू छन् कि, तर पनि किन बन्दैन किन हुँदैन तत्कालै काम? सिस्टममा ल्याउन खोज्यो होइन, सिस्टममा ल्याउन खोज्यो त्यसको विरोध हुन्छ, त्यस्तो खालको प्रविधि छ कि होइन, फलानाले गर्न थाल्यो उसले यस्तो गर्न थाल्यो भन्ने हुन्छ, त्यसैको विरोध गर्ने यस्ता काम चाहिँ नगरौँ कि वास्तवमै भन्नुपर्दाखेरि। र मैले थोरै जोड्न खोजेको, हिजो पनि साँझ त्यस्तै ठुलो पानी पर्यो कि, अब लगभग पाँच बजे साढे पाँच बजेबाट पर्न थालेको होइन, रातैभरि पर्यो, अझ नौ दस बजीसम्म नै एकदमै हिँड्नको लागि धेरै कठिन भएको थियो। एकैछिन रोकिनुहोस् है, एकैछिन रोकिनुहोस् किनकि पानी परेको बेलामा अब यो ठुलो पानीमा ओह्रालो छ बाटो होइन, अब स्याटर लगेर होइन एकातिर तपाईँहरूलाई पनि त्यस्तो खालको समस्याहरू पर्न सक्छ। त्यही भएर अलिक ख्याल गर्नुहोस्, बच्चा बच्चीलाई पनि त्यो बेलामा बाहिर निस्कन नदिनुहोस् होइन, निस्कनै परे सहायता दिनुहोस्, त्यस्तो खालको कुराहरू चाहिँ अगाडि बढाउँदा राम्रो भन्ने मैले प्रसङ्ग यो कुरा गर्दै जाँदाखेरि आइहाल्यो, अब भन्नै पर्छ। काठमाडौँ जाँदै हुनुहुन्छ भने बाटो अवरुद्ध छ है, यो चाहिँ धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग यानि कि यो मुगलिनबाट उता लागि पछाडिको बाटो हो, यो चाहिँ पूर्ण रूपमा अवरुद्ध छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार त्रिशुली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सड़क अवरुद्ध भएको छ। हिजो मात्रै खुलेको थियो होइन, तर फेरि आजबाट नै लगातारको वर्षाका कारण गैरातीबाट नै पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा आएका सवारी साधनहरू अब काठमाडौँको हुँदै काठमाडौँतिरै रोकिएका छन्। नयाँ बस पार्कतिर यता पोखराको भने पोखराबाट जाने यता मुगलिनबाट आउनेहरू भनेको मुगलिनतिर यतै अब तनहुँ आबु खैरिन साइड यतै यतै रोकिएका छन्, लामो लाइन लागेको छ। अब तपाईँ चाहिँ यो बेलामा नजानुहोला भन्ने मैले आग्रह गरेँ कार्यक्रम पोखरा कलिनमा। र नेपालद्वारा चीनद्वारा नेपाललाई 50 टन राहत सामग्री सहयोग भएको छ, दुईवटा सैन्य विमान पनि काठमाडौँ आइसकेका छन्। विनाशकारी बाढ़ी जुन आएको थियो होइन,
तपाईले पनि थाहा भइसक्नु भएको छ होला पक्कै पनि जुन रसुवामा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म धेरैजनाको मृत्यु पनि भइसकेको छ। हालसम्मको तथ्याङ्कलाई हेर्नु पर्दाखेरि भोटेकोशीको जुन बाढी छ त्यो बाढीमा 734 जनाको शव फेला परेको छ। अझै धेरैजना मानिसहरू अझै बेपत्ता हुनुहुन्छ। यो निकै दुःखद कुरा हो होइन। कार्यक्रम मार्फत मैले थोरै जोडे। अब काठमाडौँ जाने राजमार्ग अवरुद्ध छ, अरू चाहिँ सबै प्राय जसो खुला नै छन्। नागढुङ्गा नारायणगढ नागढुङ्गा सड़क खण्ड चाहिँ खुला छ। आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ, ख्याल गर्नुहोला। उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरू भनिएको छ, यो पनि हेर्नुपर्छ है। यो पनि बेलैमाथि सचेत पुर्याइएन भने फेरि अर्को दुर्घटना निम्तिन सक्छ भन्ने कुरा हो। ल ठिक छ, मैले धेरै प्रसंगहरू जोडे कुराकानीको लागि। एकैछिन पछाडि तपाईँ फोन गर्नुहोला। अहिलेको लागि मैले भने अघि एउटा राष्ट्रिय भावको गीत राख्छु भन्ने मलाई लागिरहेको थियो। यो देश मेरो, यो कम छैन मेरो देश भन्ने आवाज यहाँहरूको लागि।

0: ओके कार्यक्रम पोखरा कलिन तपाई सुनिरहनु भएको छ। स्टुडियोको घडीमा 11:18 भएको छ। कुराकानीको लागि आउन सक्नुहुन्छ, स्टुडियोको टेलिफोन नम्बर खुला छ। यदि यहाँहरू फुर्सदमै हुनुहुन्छ र कुराकानी गर्नको लागि इच्छा छ भने टेलिफोन लाइन 061-543-0040 यहाँको लागि खुला छ। आज पनि हामी कुराकानी गर्छौं तपाईसँग र आज गाउँखाने कथाका प्रश्नहरू मैले राख्छु 1-10 नम्बरसम्म 10 प्रश्न मेरो साथमा छ। यदि यहाँले सही जवाफ दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट हाम्रो है त बत्ती आउने जानु भइरहेको छ। यो के भइरहेछ होइन त ल ठिक छ। हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले, पोखरा 10 औद्योगिक क्षेत्रबाट काँचो दाउरा जस्तै भएको छ जिन्दगी, न त पूरै बल्यो न त कहिल्यै निभ्यो, बस निरन्तर धुवा उडिरह्यो। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन, मन्द मन्द घाम लागिरहेको छ पोखरा 10 आज भएको छ। यहाँलाई धेरै धन्यवाद शिव, हामीलाई यस्तै गरी फेरि पनि सम्झिँदै गर्नुहोला। जय रोपाई जात्रा मिठो गीत भन्नुभएको छ, थ्याङ्क यू सो मच, सम्झिँदै गर्नुहोला है त शिव। हामीलाई सोलचन श्रेष्ठले कमेन्ट गर्नुभएको छ, नमस्कार सर म पनि सुन्दैछु है पोखरा मियापाटनदेखि भन्नुभएको छ, उहाँलाई पनि थ्याङ्क यू सो मच। सोलचन श्रेष्ठ श्रेष्ठ लेख्नु भएको छ नाम चाहिँ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्छु। कार्यक्रम हो पोखरा कलिन, स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी छौं। पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष म लाइभमा छु, यहाँहरू कुराकानीको लागि जुट्न सक्नुहुन्छ है त। ल अहिलेको लागि भने म अब केही अपडेटहरू छन् भने हेर्न थाल्छु। अब यो नारायणगढ मुगलिन सड़क खण्डको कुरा त यहाँले थाहा पाइस होइन पृथ्वी राजमार्गको कुरा थाहा पाइसक्नु भयो, उता मुगलिनबाट उता लागे पछाडिको तिर्सुली नदीले नै सड़कलाई कटान गरेपछि अहिले पूर्ण रूपमा पोखरा काठमाडौँ पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भनौ न होइन, अब मुगलिन पुगेर त्यसपछि उता जाने बाटो छ नि काठमाडौँतिर जाने बाटो, काठमाडौँ मुगलिन सड़क खण्ड भनौ न, यो चाहिँ अब त्रिशुली नदीको कटानले सड़क नै पूर्ण रूपमा काटेपछि अब अहिले चाहिँ त्यहाँ यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ र यो खुलाउनको लागि अझ केही दिन लाग्ने भनेर प्रहरीले जनाएको छ, किनकि अब नयाँ वैकल्पिक ट्र्याक नै खोल्नुपर्ने अवस्था छ। धेरै नै सड़क भाँसिए पछाडि त्रिशुली नदीकोले कटान गरे पछाडि अहिले त्यहाँ चाहिँ यस्तो अवस्था आएको, गाडीको लामो लाइन लागेको छ। अब कोही काठमाडौँतिर जाँदै हुनुहुन्छ गाडी मार्फत भने नजानु होला, किनकि बीच बाटोमा फस्नभन्दा बरु यतै बसेको राम्रो होइन त। अब जसै बाटो बन्दैछ होइन, अब बाटो नै छैन कटान गरिहाल्यो त्रिशुली नदीले, अब हिजो मात्रै खुला भएको थियो त्यो जुन लेदो बल एकदम गाह्रो कठिनै अवस्थाले पन्छाइयो र पन्छाइसके पछाडि हिजो मात्रै खुलेको पृथ्वी राजमार्ग चाहिँ आज फेरि गैरातीको पानीले यो त्रिशुल नदीको पानीले कटान गरेपछि अहिले दुवैतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ है त, जुन काठमाडौँको छिर्ने मुख्य लाइफलाइनको रूपमा पनि लिँदै आएको छ है त। ओके 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्ने योजनामै छु म, यदि तपाईँ फुर्सदमै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। 11:21 गएको छ, अहिलेको लागि एकछिन कमर्सियल ब्रेक राख्छु, म ब्रेक पछाडि आउनेछु।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता, मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह्न 12 बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
7: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-432-29-98-028-391-081-581-871
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
9: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-27-29
11: सञ्जीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै सहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क सञ्जीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162

0: फोन पॉइंटसँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

ओके कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं 11:30 गएको छ स्टुडियो घड़ीमा कुराकानीको लागि तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ होइन टेलिफोन लाइन मार्फत आज हामी गाउँ खाने कथाका प्रश्नहरू सोधिरहेका छौं र अहिलेसम्म हामी श्रोतासँग कुराकानी गर्न सकिरहेका छैनौं यदि तपाईँ पनि सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 यहाँको लागि खुला छ र कुराकानी गर्ने सिलसिलामै हामी छौ मध्याह बाह्र बजेसम्म रहन्छौ अब आधा आधी समय त बितिसक्यो होइन अब आधा जति समय अवधि बाँकी छ मध्याह बाह्र बजेसम्म रहन्छ कार्यक्रम पोखरा कलिन पोखरा कलिन मार्फत हामी तपाईँ समक्ष कुराकानीमा जुट्नेछौ है त र हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला र हामी अर्को कुरा मैले थोरै जोडे नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा चार गैरा पाटन पनि हाम्रो साथमै छ त्यहाँको तर्फबाट आकर्षक गिफ्ट ट्याम्पर तपाईँले प्राप्त गर्न सक्नुहुन्छ आज गाउँ खाने कथाका प्रश्नहरू मैले सोधिरहेको छु है त यदि तपाईँले पनि सही जवाफ दिनुभयो भने पक्कै पनि गोला प्रथाको लागि योग्य रहनुहुन्छ र यदि त्यो गोला प्रथाबाट पनि तपाईँ छानिनुभयो भने तपाईँले अवसर पाउनुभयो भने अब पक्कै पनि तपाईँ विजेता भएर गिफ्ट ह्याम्परतिर अगाडि बढ्नुहुन्छ है त र नेपाल भूतपूर्व खेलाड़ी मञ्च भन्दा बित्तिकै अब पोखरामा अहिले यो अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था हो र सँगसँगै नेपाल भूतपूर्व खेलाड़ी मञ्च अहिले मासिक रूपमा दौड़ प्रतियोगिता गर्दै आइरहेको छ 5 किलोमिटर र 3 किलोमिटर प्रत्येक वडाहरूसँग सहकार्य गर्दै बिस्तारै अब पोखराका केही वडाहरू सकिसकेका छन् र बाँकी वडाहरूमा पनि अब दौड़ हुँदैछ आगामी दौड़ भदौ महिनाको सकिसकेको छ भने अब असोज महिनामा पनि पहिलो शनिबार दौड़ हुँदैछ जुन कि असोज महिनाको 3 गते वडा नम्बर 7 दौड़ हुँदैछ त्यहाँ स्पेसल्ली दौड़मा चाहिँ अब छात्र छात्रा 5 किलोमिटर खुल्ला 5 किलोमिटर त्यस्तै महिला 5 किलोमिटर होइन पुरुषको 5 किलोमिटर र सँगसँगै अर्को के छ त भन्दाखेरि अब वडा स्तरीय पनि होला होइन स्पेसल चाहिँ क्याटेगोरी जस्तो भूपु सैनिक प्रहरी भयो भने त्यस्तै गरी अब अन्य एउटा क्याटेगोरीमा उहाँहरूले दौड़ गर्दै हुनुहुन्छ टेलिफोन लाइन व्यस्त छ एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नुभयो उहाँलाई स्वागत गर्नु नमस्ते गुड मर्निङ हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ यहाँको शुभ नाम हजुर तपाईँको नाम भन्नुहोस् बागलुङे कान्छी के छ खबर हाम्रो एकदम गजब छ भन्नुपर्छ अनि के छ त्यतातिरको अहिलेको मौसमको कुराकानी गर्नुपर्दा कस्तो छ पानी परिरहेको छ के छ के छ काम आज भोलि दिनभरिको काम के हुँदैछ त कोदो के साल खबर हाम्रो एकदम गजब छ भन्नुपर्छ अनि के छ

0: होने वाला छ एकछिनमा
1: ढिला
0: त्यस्तो हो अब जसलाई जतिखेर समय अनुकूल पर्छ त्यतिखेर खाने त हुने ढिला भन्ने त कुरै भएन नि होइन जति दिउँसो एक बजे दुई बजेतिर खायो उति खाजा खानु पर्दैन नि त फेरि त्यस्तो हुन्छ कि तपाईँलाई थाहा छ कि छैन के
1: भन्नुभयो
0: होइन अब खाजा खाने पैसा जोगियो नि त ढिलो ढिलो खायो भने
1: कसको लागि जोड्नु सर
0: होइन कसैको लागि जोड्ने होइन आफ्नै लागि हो नि त अरूको लागि त किन जोड्नु छ र जति कसैले देख्नु भएको छ र बोकेर गएको जोगाउन त कसैले आफ्नै लागि त हो नि भनेको कि तपाईँले कुरै
1: बुझ्नु लागि हो होइन आफ्नो स्वास्थ्यलाई मारेर अनि पैसा
0: स्वास्थ्य मर्दैन नि त स्वास्थ्य त आफ्नो आफ्नै ठाउँमा छ नि भोको बस्यो भने स्वास्थ्य सबभन्दा राम्रो हुन्छ तपाईँलाई थाहै रहन्छ तपाईँको ट्याक्क चाहिँ फास्टिङ गर्ने भन्छन् होइन अब ट्याक्क कति घन्टा ग्याप राखेर खायो भने बल्ल पो शरीरले पनि काम गर्छ तपाईँलाई थाहै रहन्छ दिउँसोको खाना ठ्याक्कै दुई बजे खानुपर्छ कि दिउँसो बिहानको
1: खाना
0: बिहान ठ्याक्क छ बजेतिर ब्रेकफास्ट खाने होइन त्यस पछाडि दुई बजे ट्याक्क खाजा खाना खायो भने त्यसले खाना पनि बेलुकी खाना पनि कभर गर्यो र दिउँसो खाजा पनि कभर गर्यो ल हेर्नु स्वास्थ्यलाई पनि राम्रो गोजीलाई पनि राम्रो कुरो बुझ्नुभयो उल्टा होइन एकदम सुल्टा हो ल कति नम्बर रोज्नुहुन्छ एक नम्बर ल एक नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त जाने त भनिदिने हो नि नजाने त कसरी भनिन्छ र होइन ओके प्रश्न यस प्रकार रहेको छ ध्यान दिएर सुन्नु होला है त हुन्छ सुनिरहनु भएको छ आगो न पानी भुक भुके रोटी के होला आगो न पानी भुक भुके रोटी हजुर थाहा भएन है मह खानु भएको छ मौरीको घार है त ल सम्झिँदै गर्नु होला छोटो मैलेको लागि हस् नमस्ते वहाँ हुनुहुन्थ्यो बागलुङतिरबाट बागलुङी कान्छीले हामीलाई फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो 061-5340-0040 मार्फत हामी कुराकानी गरिरहेका छौँ 11:37 गएको छ स्टुडियो घडीमा अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी नमस्ते
2: हजुर सायराम भाइ सायराम
0: के छ जमुना दिदी हालखबर
2: हजुर ठिकै छ भाइ
0: ठिकै छ के छ स्वास्थ्य अवस्था ठिक छ
2: हजुर अहिले अस्वस्थ अस्वस्थ छु है टन्सिल भएर
0: ल भने यस्तो अलिक गाह्रो भएछ यतिखेर सबैलाई त्यस्तै त्यस्तै छ यतिखेर सबैलाई त्यस्तै त्यस्तै छ म धेरै बेर बोल्न लागिनँ कति नम्बर रोज्नुहुन्छ
2: हजुर
0: कति नम्बर राखौँ
2: तिन नम्बर
0: तपाईँलाई टन्सिल भएको भएर धेरै बेर बोल्न लागिनँ कि मैले त्यही भएर तिन नम्बर होइन तिमी जाऊ म आउँदैछु के होला पाइलाहरू अझै थोरै भएन कि
2: होइन पाइलाहरू
0: पाइलाको छाप भनौँ न
2: पाइलाको छाप
0: पाइलाको छाप भन्नु
2: पाइला हुन्छ नि आफ्नो पाए हुँदाखेरि त छाप हुन्छ नि हो त हो कि जस्तो लाग्छ
0: होइन त्यही नै हो अब मैले भनिसकेँ तपाईँले जो सही जवाब दिनु भएको छ हुन्छ दिदी आफ्नो केयर गर्नु होला अहिलेको लागि छोडौँ है त हस् ओकेमा हुनुहुन्थ्यो जमुना तामाङ हामीलाई फोन गर्नुभएको थियो उहाँले पोखराको दिपबाट तपाईँसँग कुराकानी गर्ने सिलसिलामै हामी छौँ 11:38 गएको छ स्टुडियो घडीमा कुराकानीको लागि टेलिफोन लाइन मार्फत कोही श्रोता साथी फेरि पनि भित्रिसक्नु भएको छ म उहाँलाई वेलकम गर्दैछु

0: Tuan yer gördü. Söyle namaste. Hazır namaskar hazır.
1: Hazır harici de para hena ne hena.
0: Hazır bana usta.
1: Anna funa FM bagi harici de para
0: hena. Khaderi parya chaina. Bahir esto pani parya cha kaha khaderi parcha ra. Suman kesa hal khabar?
1: Parbate kan cha.
0: अनि वाला बढी रहेछ के छ राम बजार त्यो नयाँ नौलो हो भेट पनि भयो तपाईँ हाम्रो होइन मलाई देखे चिन्नुहुन्छ अब मलाई देखे चिन्नुहुन्छ ल मैले त अब तपाईँलाई देखेँ भने चिन्छु तपाईँ पातलो हुनुहुँदैछ तपाईँलाई त ठ्याक्कै चिनिहाल्छ ए है
1: हाम्रो परिवारमै दाई पनि त्यस्तै 55 है म नि 55 कतै 60 ओभर भएन
0: ए
1: के भनौँ बम्सानो भनौँ या के भनौँ है हाम्रो
0: है
1: सबै फ्यामिलीहरू नै त्यस्तो के
0: पातलोहरू ल ठिक छ त्यसो भए अब अलि वल्ला रहेछ मैले छिटो टुङ्गाएँ तपाईँलाई कति नम्बर रोज्नुहुन्छ चार नम्बर है त बाचुन्जेल सागरमा मरेपछि मन्दिरमा के होला बाचुन्जेल सागरमा मरेपछि मन्दिरमा के होला यसको सही जवाफ हो शङ्ख है त शङ्ख ल छुट्टौँ है त सम्झिँदै गर्नुहोला ओके उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई उहाँले राम बजारदेखि फोन गर्नुभएको थियो अलिक हल्ला रहेछ त्यही भएर मैले छिटो छिटो टुङ्गाइहालेँ कि राम बजारबाट सुमन गुरुङको सहभागिता थियो अब पालो तपाईँको टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला अनि खाली छ 11:41 भएको छ हामी कार्यक्रम पोखरा कलिनमा छौँ र पोखरा कलिन तपाईँ सँगसँगै हामीले यति बेला क्रममा सुनिरहेका छौँ र पक्कै पनि हामी एकैछिन कमर्सियल ब्रेकतर्फ लाग्छौँ ब्रेक पछाडि म आउनेछु सुन्दै गर्नुहोला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
6: डोर टू डोर इंटरनेशनल डिलीवरी पोखरा के सस्तो रेट सेफ सिक्योर रिलायबल फोन 9855031 9750 0131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
7: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256 5375256

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: क्रिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ क्रिस्टल आयुर्वेद केन्द्र क्रिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-0084-46-525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारै गन खिनानी खनि तोला
4: खनै बिबा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
4: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
3: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-550-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा दाँत रोग पेट छाती तथा मुटु रोग
7: डायबिटिज थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
6: हाड जोड्ने मेरुदण्ड तथा बाप रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सादा तथा रङ्गीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा पीएफटी सेवा
7: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ
6: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-9999
1: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
8: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
8: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियत पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: Hello, Okada calling.
1: Okay, कार्यक्रम पोखरा कॉलिंग यहाँले सुनिरहनु भएको छ एफएमएन को 93.4 मेगाहर्ज सँगसँगै हामी रह्यौं र आजको लागि कार्यक्रमबाट छुट्नु पर्ने बेला भएको छ। फेरि हामी भोलिको श्रृंखलामा पुनः कुराकानीको लागि जुट्ने नै छौं। यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै भन्छौ। यहाँ देशको चिन्ता छ, देशमा प्राकृतिक विपत्ति छ, अब लामत यो टुडी खेलमा हुने तिजे मेला रोकिएको छ है। अब धेरै जसो मेलाहरू पर्वहरू रोकिन्छन्। अब वडा नम्बर 13 हुने पनि तिजको कार्यक्रम रोकिएको छ। त्यसै गरी पोखराको टुडी खेलमा हुने वडा नम्बर 1 टुडी खेलमा आयोजना हुने तिजे मेला त्यो पनि रोकिएको छ र त्यो मेला रोकिसके पछाडि त्यहाँ हुने खर्च 1 लाख रुपियाँ त्यो क्लब इन्द्रणी एकीकृत क्लब भन्ने छ त्यो क्लबले चाहिँ बाढी पीड़ितको लागि सहयोग गर्दैछ। देश रोइरहेको छ, देश रोइरहेको बेलामा हामी हाँसेर पनि केही अर्थ छैन, त्यही भएर जति सकिन्छ सहयोग गरौं, यस्तो फजुल खर्चहरूतिर नलागौं है त। ल 11:53 गएको छ। आजको लागि 3 साथीहरूले फोन गर्नुभयो। जमुना तामाङ विजेता बन्नुभएको छ, प्राइज लिनको लागि रेडियो अन्नपूर्णमा आउनुहोला शनिबार र बिदाको दिन बाहेक 10:00 बजेबाट 4 बजेसम्म है त। सबै सबैलाई धन्यवाद। बागलुङ ग्यान्सी जमुना तामाङ सुमन गुरूङ फेसबुक लाइभ मार्फत जोडिने हुने सुलचन त्यस्तै शिव लगायत हामीलाई सम्झनुभयो, सबै सबैलाई थ्याङ्क यू सो मच। अन्तिममा यो दीपक लिम्बूको आवाज यहाँहरूको लागि छोड्दै तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ। यहाँहरूको दिन शुभ रहोस्।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
1: फोन 061-572-648 572-849।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला मध्याह्नको 12 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ बिल हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 5 53-834।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नाचेर बे कति छ्याब डिजाइन बे मारे गाना किन नि खनि तोला
1: खनै बिवा नाचेर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मारे दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोकोलाई नि छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा ता तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले अनि जस्तो गहना किन्न जाऊ है रूपाको
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-5-60-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0324-29, 98028-59321, 061-581-8071।

0: bám tin cảm thân đu bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 93.4 दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: डिस्काउन्ट पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेंट
2: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 वेबसाइट www.lagrandi.edu.np
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: फिरता फिरता 20% सम कैश फिरता पहले पानी जहाँ पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरु लागू हुनेछन् एनसेल नेपालकै लागि
3: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-3215, 81-871।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0615881598251 98190
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: ए हजुर, पेन्सन पट्टा हरायो रे?
1: हो, म खोज्दैछु।
0: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
2: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
0: बुद्धि तमाङ,
2: गौमाया गुरुङ,
0: विल्सन विक्रम राई,
2: सुनिल थापा,
0: पशुपति राई,
2: डीबी गुरुङ।
0: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: ಮೋಹನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्गलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खुट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगै उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेन्स।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: टीएनटी एक्सप्रेस
12: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
12: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: फिस्टुल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648, 572-849।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: पात जस्ते सम्बन्ध गास्त ज्ञान मसाला
1: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-0329 98028-59321-061

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा। फोन नम्बर 98025817 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासरबे कति छाबा डिजाइन बे मारेगाना किनानी खनि तोला
2: खनै दिवा नासरबे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मारे दुकान पोमोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो होनी जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिन ओछे
2: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने
4: पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98-560-027-29

5 81331 97614 11905 मर्द हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: मम्मी गर्मी भाई के की सो पियो ना
1: पियो ना लाई चिसो उठाओ हॉले
0: हॉले गर्मी मनाया थे
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
0: चिसो हॉले
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
6: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2 77

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हले
1: हले गर्मी मनाया फ्रेश
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
1: चिसो हले
3: फिर्ता 20% समस्या फिर्ता
1: जहिले पनि जहाँ पनि
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेंसले
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आइबेर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
5: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
3: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: स्वाद जस्तै सम्बन्ध गाँस ज्ञान मसला।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका।
3: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

हेर्दै गर्छु। तर म त एकदम मिल्ने साथी हो, तर यति माया गर्ने मान्छेलाई तिमीले कसरी गर्न सक्छस्? म तिमीहरूको यो माया बचाउनको लागि नाटक मात्र गरेको। अस्मिता फेरि हो,

0: ताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनि तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
1: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसलाई नि चार चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आर्डरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान निभिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर

लागेको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 अनि लाउडी भाइ यसपालि त बिहे गर्ने होला नि
3: गर्ने त भनेको हो क्यारे सानीको रहरी रहरमा जिन्दगी जाँदै गर्छु
2: पक्कै गर्छिन् होला यसपालि त

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घाट, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061588115 98251 98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्ष विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: Home Care Sewa, Home Care Sewa.
1: Hello Home Care, Doctor Nurse, Caregiver ko Sewa, Ayo Ghar Ghar.
0: Ki Hazur ko Ghar ma, Vridha Ama Buba, Baje Bajai, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Parivar ka Sadasyalai, Vishesh Hersha Chahincha, Ra Aafno Pesha, Byabasay Ra Badhyatale, Parivarjan Lai, Paryapta Vishesh Hersha Ra, Samay Dina Milirahako Chaina.
1: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Sewa Le, Sewa Grahi Ra, Parivarjan Lai, Shanti Ra, Nishchintata Pradan Gardacha.
0: Hamra Sewa हरू वृद्ध बुबा आमाको नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856099277।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433342 433640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल.
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो, म खोज्दैछु.
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि.
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ. कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विल्सन विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ.
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा. पेन्सन पट्टा यही भाद्र 26 गते.
9: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
10: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ. पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम. सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमलाई लिन आएको
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764115 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: मसाला मग मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061 581.

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: स्वाद जस्ते सम्बन्ध गास्त ज्ञान मसला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: 93.4 संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0165781161

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: ಇದೆಲ್ಲ.
1: ರೇಡಿಯೋ ಅನ್ನಪೂರ್ಣ 93.4.
2: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ.
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको.
4: टाइम चेक.
5: यति बेला साँझको 6 बजेको छ.
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा.
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.

0: नमस्कार, साँझ छ बजेको अनुपन्न हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएर पोखरा ल्याएका 57 शवको पोस्टमार्टम 45 वटाको हुन बाँकी। सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी नभएको एमाले अध्यक्ष ओलीको दावी। आम नागरिकका लागि सरकार अदृश्य र अगम्य भएको उल्लेख। सबैलाई समेटेर संघलाई अघि बढ़ाउने पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार बुद्धाचार्यको उद्घोष। 17 बुद्धि प्रतिबद्धता सार्वजनिक। रेवान पोखराद्वारा ठूला खेतमा निशुल्क स्वास्थ्य शिविर आयोजना। 750 जना लाभान्वित। इक्वेडरमा एलिनोको कारण आपतकाल घोषणा। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। र एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल पहिलो परीक्षा बहराइनसँग। सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएका 102 व्यक्ति मध्ये 57 जनाको पोस्टमार्टम सम्पन्न भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका सब मध्ये 45 वटाको भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ। पोस्टमार्टम सकिएका शवमध्ये हालसम्म 12 जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाइएको छ। अस्पताल प्रशासनका अनुसार अन्य शवको पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया अहिले पनि जारी छ। रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भदौ 10 गते आएको बाढ़ीको कारण यी व्यक्तिहरूको ज्यान गएको थियो। अस्पतालमा पोस्टमार्टम सम्पन्न भएका थप 9 वटा शवलाई परिवारको जिम्मा लगाउन मणिपाल शिक्षण अस्पताल पठाइएको छ। मणिपाल पठाइएका शवमा 2 जना बाल बालिका र 7 जना वयस्क रहेका छन्। अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छरितो बनाउन विशेष जनशक्ति खटाएको जनाएको छ। बाढ़ीमा परि मृत्यु भएकाहरूको शव भदौ 11 गते बिहान विभिन्न समयमा अस्पताल आइपुगेका थिए। अस्पतालको तथ्याङ्क अनुसार तनहुँबाट 23, गोर्खाबाट 11, गैंडाकोटबाट 41 र धादिङबाट 27 वटा शव प्राप्त भएका थिए। ती सबै शवलाई सुरक्षित रूपमा राखी प्रक्रियागत ढंगले आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको छ। अस्पताल हातमा शवको पहिचान गर्न आउने परिवार र आफन्तलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गरिएको छ। हेल्प डेस्क मार्फत शवको विवरण दिने र हस्तान्तरण प्रक्रियालाई व्यवस्थित बनाउने काम भइरहेको अस्पतालले जनाएको छ। अस्पतालले आफ्ना सबै संयन्त्र परिचालन गरी शव व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन लागि परेको बताएको छ। सरकारले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जन्माउँदा विपद व्यवस्थापन र उद्धारकारी प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएको छ। महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि अदृश्य र अगम्य भएको आरोप लगाउनुभयो। सबै राजनैतिक दलहरूले विपदलाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनैतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ। अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाउनुभयो। विशेष गरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाड़ामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उहाँले उल्लेख गर्नुभयो। सरकारले विज्ञहरूको दक्षता र क्षमताको मदत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उहाँको दावी छ। अध्यक्ष ओलीले भन्नुभयो, सरकारले राज्यको सामर्थ्य आफ्नो नियन्त्रणमा राखेर एक किसिमले अगम्य र अप्राप्य जस्तो व्यवहार गर्यो। वास्तवमा प्रदेश र स्थानीय तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्दथ्यो। सबै राजनैतिक दलले यो साझा दुःख र राष्ट्रिय समस्या हो, श्रेयको होडबाजी होइन, संयुक्त प्रयासबाट समाधान खोज्नुपर्छ भनेका छन्। हाम्रो पार्टीले पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट रूपमा बताएको छ, तर सरकारले उपलब्ध साधन स्रोतको प्रभावकारी प्रयोग गर्न सकेन। उहाँले भन्नुभयो, हेलिकप्टर प्रयोग गरे पनि नेपाल माउन्टेनियरिङ एसोसिएशन जस्ता उद्धार कार्यमा दक्ष संस्थाहरूको सहयोग लिएन उनीहरूलाई खोजी तथा उद्धारमा संलग्न गराइएन। हेलिकप्टर भाड़ामा लिएर परिचालन गर्ने अवसर पनि दिएन। उनीहरूको दक्षता र अनुभव समेत उपयोग गरिएन। ओलीले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिनुभएको छ। पार्टीले खाद्यान्न कपड़ा र अन्य राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी पनि दिनुभएको छ। राहत वितरण टोलीलाई विदाई गर्ने क्रममा आफूले दिएको अभिव्यक्तिलाई केही संचार माध्यमले सन्दर्भभन्दा बाहिर लगेर भ्रामक ढंगले सम्प्रेषण गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्वहरू सक्रिय रहेको उहाँको टिप्पणी छ। प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढ़ी वर्षाको कारण मात्र नभई ग्लेसियर वा हिमताल विस्फोट भएका कारण आएको हुन सक्ने प्रारम्भिक अनुमान गर्नुभयो। अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना गर्नुभयो। केही मन्त्रीहरूले पूर्व तयारी र व्यवस्थापन बिना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको र पीड़ितहरूमा आक्रोश बढ़ेको उहाँले बताउनुभयो। विपत्तिको यो घड़ीमा पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरू आफ्नै पारिवारिक क्षतिलाई बिर्सिएर पनि जनताको सेवामा लागेको भन्दै उहाँले प्रशंसा गर्नुभयो। नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीड़ादायी अवस्था सुनाउँदै उहाँले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गर्नुभयो। राहत र पुनर्निर्माणको कार्यलाई व्यवस्थित गर्न अध्यक्ष ओलीले बागमती प्रदेश कमिटिका इन्चार्ज महेश बस्नेतको संयोजनमा रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लाहरूमा आवश्यक समन्वय गर्ने जिम्मेवारी तोक्नु भएको छ। पार्टीले उद्धार राहत र पुनर्निर्माण रेस्क्यू रिलीफ र रिकन्स्ट्रक्सनलाई प्राथमिकतामा राखेर केन्द्रीय कार्यालय मार्फत समग्र कार्यको अनुगमन र सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष ओलीले केन्द्र सरकारलाई पनि आफ्नो सामर्थ्य परिचालन गरी पुनर्निर्माणको काममा सक्रिय हुन आह्वान गर्नुभयो। विशेष गरी बाढ़ीले पुर्याएको सड़क पुल र जलविद्युत आयोजनाहरूको क्षतिको गहिराई ठूलो रहेको उल्लेख गर्दै उहाँले यसका लागि एकीकृत पहल आवश्यक रहेकोमा जोड़ दिनुभयो। महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आइतबार अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो। पोखराउद्योग वाणिज्य संघको आसन्न 36 महाधिवेशनको लागि अध्यक्ष पदका उम्मेद्वार उत्तमान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायलाई समेटेर संघलाई विधान अनुसार अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताउनुभयो। पत्रकारले सघिको निर्वाचनमा प्यानलमा लगेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेद्वार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको बताउनुभयो। उहाँले आफू 2041 सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्था मार्फत समेत काम गर्दै आएको उल्लेख गर्नुभयो। लामो व्यावसायिक तथा संस्थागत अनुभवको आधारमा व्यवसायले भोगिरहेका समस्या र त्यसको समाधानको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भूमिका संघले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो। यसअगाडि आफू प्यानलमा रहेर निर्वाचनमा सहभागी भए पनि अहिले अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएको प्रसंगमा उहाँले नेतृत्वमा पुगेपछि सबैलाई साथमा लिएर अगाडि बढ़ने स्पष्ट पार्नुभयो। बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका रूपमा बिताएका 2 वर्ष आफूले जिम्मेवारीपूर्वक पूरा गरेको सुनाउनुभयो। उक्त अवधिमा आफूले जिम्मेवारी अनुसार काम गरेको उल्लेख गर्दै संस्थाको नेतृत्व व्यक्ति भन्दा पनि विधान र संस्थागत प्रणाली अनुसार हुनुपर्नेमा जोड़ दिनुभयो। बुद्धाचार्यले संघलाई व्यवसायको साझा आवाज भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले संघ प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग व्यवसाय मैत्री नीति निर्माणको लागि पहल गर्ने बताउनुभयो। उहाँले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायका दैनिक समस्या समाधानदेखि प्रविधि बजार विस्तार पर्यटन लगानी र स्थानीय उत्पादन प्रवर्धनसम्मका 17 बुदा समेटिएका छन्। प्रतिबद्धतामा व्यवसायका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टीम व्यावसायिक डेटा बैंक व्यवसायमा डिजिटल प्रविधि तथा ईआईको प्रयोग युवा महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्धन लगायतका विषय समेटिएका छन्। त्यस्तै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न लोकल टू ग्लोबल अभियान तथा पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढ़ाउन भाई पोखरा अभियान सञ्चालन गर्ने योजना उहाँले अगाडि सार्नु भएको छ। व्यवसायको मौजदार व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्याउन मिडियर सेल व्यवसायको सिप तथा क्षमता विकास पर्यटन तथा लगानी प्रवर्धन खेल पर्यटन र ग्रेटर पोखराको अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ। व्यवसायको सम्मान संस्थाको सुदृढीकरण र पोखराको समृद्धिलाई मूल ध्येय बनाउँदै संघलाई आधुनिक पारदर्शी प्रविधि मैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बुद्धाचार्यले प्रतिबद्धता जनाउनु भएको छ। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन भदौ 21 गते हुँदैछ। अध्यक्षमा बुद्धाचार्य सहित अर्जुन पोखरेल, सभा गौतम र बलराम आचार्यको उम्मेद्वारी परेको छ। पत्रकार सम्मेलनमा सहजीकरण विश्वमोहन अधिकारीले गर्नुभएको थियो। रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा टेस्ट लाखे स्थित श्री सिद्धबराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ। नेपाली सेना पश्चिम प्रेतना हेडक्वार्टर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आज सम्पन्न उक्त स्वास्थ्य शिविरमा 750 जनाले स्वास्थ्य लाभ गराएका छन्। शिविरमा प्रसूति तथा स्त्री रोग, फिजिसियन, आर्थोपेडिक, छाला रोग, नाक कान घाँटी प्रयोगशाला, ईसीजी, भिडियो एक्सरे लगायतका सेवाहरू प्रदान गरिएको थियो। शिविर सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर 23 कार्यालय, सिद्धबराह उच्च मावि क्लिनिक नेपाल, रेनावा हस्पिटल ब्ल्याकसाइज, युनाइटेड रेफरेन्स ल्याबोरेटरी यूआरएल तथा भरतपुर महानगरपालिका 27 मेघोलीबाट सहयोग प्राप्त भएको कार्यक्रम संयोजक समेत रहनुभएका रेवान पोखराका सचिव विश्वराज पौडेलले जानकारी दिनुभएको छ। सो अवसरमा सहयोगी संस्थाहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। आफ्नै वडामा आयोजित स्वास्थ्य शिविरमा वडावासीको व्यापक सहभागिता को ओडाले वरपरका सबै क्षेत्र समेटिने गरी समिति उपसमिति गठन गरेर प्रचार प्रसार नै गरी कार्यक्रममा जन सहभागिता गराएको वडाध्यक्ष रामकाजी गुरूङले बताउनुभयो। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा पनि सबै पक्षबारे सकारात्मक सहयोग प्राप्त भएकोमा कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताउनुभयो। रेवानका महासचिव वीरेन्द्र शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई लगायतले पोखरा 23 तथा 24 का वडाहरू पर्यटकीय, धार्मिक एवं पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण भएको बताउँदै ती स्थानहरूमा पर्यटन विकासको लागि रेवानले हातेमालो गर्ने बताउनु भएको थियो। रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै रगतको अभावमा रहेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ। आइतबार आयोजित कार्यक्रममा 35 युनिट रगत संकलन भएको छ। इनर व्हील क्लब अफ डिस्ट्रिक्ट 350 नेपाल अन्तर्गतका इनर व्हील क्लब अफ अन्नपूर्ण, इनर व्हील क्लब अफ पोखरा मिडटाउन, इनर व्हील क्लब अफ पोखरा, इनर व्हील क्लब अफ न्यू रोड पोखरा र इनर व्हील क्लब अफ अन्नपूर्ण जुबिनाइल्स जोनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। पोखरा महानगरपालिका 18 स्थित लवली हिलमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दिव्य युवा समूहको शाखा परिसरमा आयोजित कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दिव्य युवा समूहकी शाखा प्रमुख राजयोगिनी सुधा दिदीले पहिलो रक्तदाता शान्ति उदासलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा बोल्दै राजयोगिनी सुधा दिदीले रगतको अभाव भइरहेको अवस्थामा इनर व्हील क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो। बाढ़ी पहिरो लगायत विभिन्न कारणले रगतको अभाव भइरहेको समयमा कार्यक्रमले केही राहत पुग्ने विश्वास उहाँको थियो। इनर व्हील क्लब अफ पोखरा मिटाउनकी अध्यक्ष भावना राणा भट्टले भदौ 10 गतेको घटनापछि रगतको अभाव भएको महसुस गरी त्यसलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। मानव सेवामा समर्पित इनर व्हील क्लबले असहाय बालबालिका, ज्येष्ठ नागरिक लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको उहाँको भनाइ छ। त्यस्तै इनर व्हील क्लब अफ पोखराकी अध्यक्ष निरुदेवी कास्थले क्लबले निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। रक्तदानसँगै बालबालिका, वृद्धाश्रम तथा आवश्यकता भएका विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो। रक्तदानसँगै समुदायमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने र नियमित रक्तदानका लागि प्रेरित गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको इनर व्हील क्लब अफ अन्नपूर्णकी अध्यक्ष अनिता पराजुलीले बताउनुभयो। उहाँले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा इनर व्हील क्लब अफ न्यू रोड पोखरा अध्यक्ष मन्जु केसी, इनर व्हील क्लब अफ अन्नपूर्ण जुबेनाइल्स अध्यक्ष शिरीष वज्राचार्य, प्रादेशिक रक्त संचार केन्द्र पोखराकी प्राविधिक यमुना केसी, कार्यक्रमका सह संयोजक नेत्र प्रसाद ढकाल लगायतले रक्तदानको महत्व र नियमित रक्तदानबाट हुने सामाजिक योगदानबारे धारणा राख्नुभएको थियो। रक्तदान कार्यक्रममा प्रादेशिक रक्त संचार सेवा केन्द्र पोखराट सिमलचौरले प्राविधिक सहयोग गरेको थियो। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय र युथ लीग ग्रुप लवली हिल पोखरा 18ले कार्यक्रमलाई सहयोग गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-822-77।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
12: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
13: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क भाँसिएपछि काठमाण्डुबाट बाहिरिने गाड़ीका लागि वैकल्पिक सड़क प्रयोगमा आएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आज कृष्णवीरमा झण्डै 20 मिटर लम्बाईको सड़कको आधाभन्दा धेरै भाग भाँसिएको हो। यो सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाण्डु उपत्यका ट्राफिक प्राधिकारीले राम सापतले जनाएको छ। उपत्यका ट्राफिक प्राधिकारीका प्रवक्ता एवं प्रहरी परीक्षक नरेश राज सुवेदीका अनुसार काठमाण्डुबाट बाहिरिने गाड़ीलाई तत्कालको लागि दुईवटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उहाँका अनुसार ठूला गाड़ी काठमाण्डु बाहिरोड नौबिसे पालोङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना गाड़ी तथा माइक्रोबसका लागि फर्फिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकाले यो सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभएको छ। बाढ़ी तथा पहिरोको कारण विभिन्न ठाउँका सड़क तथा राजमार्ग अवरूद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राको लागि आवश्यक जानकारी लिएर मात्रै सड़क प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो। यसैबीच सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार कृष्णवीरमा भाँसिएको सड़कको अवस्थाबारे अध्ययन गर्न काठमाण्डुबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ। सड़कको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अगाडि बढ़ाइनेछ। हरेक वर्ष भदौ 15 मनाइने पुस्तकालय दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नम्बर 29 अवस्थित दीपशिखा सामुदायिक विद्यालयले आइतबार पुस्तकालयको महत्व शीर्षकमा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। लेखनाथ क्षेत्रका 12 विभिन्न विद्यालयका 23 प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा महानगरपालिका वडा नम्बर 30 रहेको त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टंकप्रसाद शर्माले प्रथम स्थान हासिल गर्नुभएको छ। 1 घण्टा लेखन समय उपलब्ध गराइएको प्रतियोगितामा पोखरा 27 रहेको लिटिल फ्लावर एजुकेशनल सेकेण्डरी स्कूलकी अर्माली पौडेलले द्वितीय स्थान तथा नेपाल आदर्श आवासीय मावि पोखरा 29 एन्जेल यादवले तृतीय स्थान हासिल गर्नुभएको छ। यसै गरी सिसुवाचोकमा रहेको न्यू लाइट माविकी अनुष्का ढुंगाना र रामज्योति मावि पोखरा 26 तीर्थ बुढामागरले चतुर्थ स्थान हासिल गर्न सफल हुनुभएको थियो। प्रतियोगिताका विजय विद्यार्थीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाको लागि दीपशिखा पुस्तकालयको योगदान महत्वपूर्ण भएको बताउनुभयो। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिग्रेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने दावी गर्नुभएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिग्रेजले भेनेजुएलाले आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछोड्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको बहुमत नियन्त्रण रहने बताइएको छ। रोड्रिग्रेजले सम्झौताको मुख्य उद्देश्य जमीन मुनि रहेको निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाको नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। मलेसियाको मैदानबाट नेपाली क्रिकेट टोलीले यसपटक उपाधि मात्रै होइन सन् 2027 एसिया कपको टिकट पनि लिएर फर्कने लक्ष्य राखेको छ। एसिसी प्रिमियर कपको तेस्रो संस्करण आइतबारदेखि शुरू हुँदै गर्दा नेपाल सामु उपाधि जितेर एसिया कपमा स्थान बनाउने स्पष्ट अवसर छ। दोस्रोले सहभागी प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले मात्र एसिया कपमा प्रवेश पाउने भएकोले नेपाली टोलीको लागि यसपटकको प्रिमियर कप निकै महत्वपूर्ण बनेको छ। नेपाली प्रतियोगिताको शुरूआत सोमबार बहराइन विरूद्धको खेलबाट गर्नेछ। समूह एमा रहेको नेपालले बहराइनसँगै आयोजक मलेसिया, साउदी अरेबिया र हङकङसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुईमा रहन सके नेपालले सेमी फाइनल हुँदै उपाधिको लागि अघि बढ़ने
अवसर पाउनेछ। नेपालका लागि यसपटकको मुख्य चुनौती समूह चरण पार गर्नु मात्र होइन विदेशी भूमिमा निरन्तर राम्रो प्रदर्शन गर्नु पनि हुनेछ। यद्यपि प्रतियोगिता अगाडि मलेसियामै अभ्यास खेल खेलिसकेकाले नेपाली खेलाड़ीलाई स्थानीय वातावरण र पिचसँग केही हदसम्म परिचित हुने अवसर मिलेको छ। नेपाली सोमबार बांगी स्थित वाईएसटी विकिएम क्रिकेट ओभलमा बहराइनसँग खेल्दै प्रतियोगिताको यात्रा थाल्नेछ। 50 ओभरको क्रिकेटमा नेपाल र बहराइनबीच यो पहिलो प्रतिस्पर्धा हुनेछ। नयाँ प्रतिद्वन्दी भएकाले बहराइन विरूद्धको खेल नेपालको लागि शुरूआतमै आफ्नो लय स्थापित गर्ने अवसर पनि हुनेछ। पहिलो खेलमै बोलिङ र ब्याटिङ दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्न सके त्यसले बाँकी खेलका लागि आत्मविश्वास बढ़ाउनेछ। त्यसपछि नेपालले भदौ 18 गते आयोजक मलेसियाको सामना गर्नेछ। मलेसिया विरूद्ध पछिल्ला 5 एकदिवसीय खेलमा नेपाल अपराजित छ। प्रतियोगिता अघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई हराइसकेको छ। त्यसैले मलेसिया विरूद्ध नेपालसँग मनोवैज्ञानिक फाइदा देखिन्छ। प्रिमियर कपको पहिलो संस्करणमा पनि नेपालले मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। समूह चरणको तेस्रो खेलमा नेपालले भदौ 21 गते साउदी अरेबियासँग खेल्नेछ। अन्तिम खेलमा भदौ 23 गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। हङकङ विरूद्ध भने नेपालको विगत त्यति सहज छैन। 50 ओभरका 4 खेलमा नेपालले 1 जित निकाल्दा हङकङले 2 खेल जितेको छ। 1 खेल भने रद्द भएको थियो। साउदी अरेबिया विरूद्ध नेपालले खेलेका 2 खेलमध्ये 1 जितेको छ भने अर्को खेल रद्द भएको थियो। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले बाढ़ीबाट प्रभावितहरूको लागि सहयोग गर्ने बताउनु भएको हो। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बाबत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ। यो रकम बाढ़ीबाट प्रभावित बालबालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइरहेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। आकस्मिक बाढ़ीमा परि ज्यान गुमाएर पोखरा ल्याएका 57 शवको पोस्टमार्टम 45 वटाको हुन बाँकी। सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी नभएको एमाले अध्यक्ष ओलीको दावी। आम नागरिकको लागि सरकार अदृश्य र अगम्य भएको उल्लेख। सबैलाई समेटेर संघलाई अगाडि बढ़ाउने बुद्धाचार्यको उद्घोष। 17 बुधे प्रतिबद्धता सार्वजनिक। रेवान पोखराद्वारा ठूलाखेतमा निशुल्क स्वास्थ्य शिविर आयोजना। 750 जना लाभान्वित। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। र एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल। पहिलो परीक्षा बहराइनसँग। सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। साँझ 6 बजेको अनुबन्ध हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुबन्ध हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।

0: bám tin cảm thân đủ bám
1: lúc cả có khi đau của tục thì chín mây ara
2: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
3: फोन 061-572-648, 572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार
10: उपयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेर को आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
3: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
4: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ IT वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै ISO मान्यता प्राप्त यस लागरानी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि IT तर्फ BCA र व्यवस्थापन तर्फ BBA को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपालकै IT विषयमा उत्कृष्ट तथा टप 10 BBA कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2 77
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: हो सुरेश बिहान बिहान कता जान लागिस
5: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालौ
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 98461-48082
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
8: वर्ज पेंट
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
11: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 0165781162
12: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
12: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0165885595076044
13: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
15: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
16: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
15: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
16: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
15: 24 घण्टा इमर्जेन्सी सेवा
16: सम्पूर्ण ओपिडी सेवा
15: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
16: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
15: रेटिना सम्बन्धी जाँच एवं उपचार
16: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
15: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
16: आँखा छर्केको सिधा पार्ने सर्जरी
15: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
16: लेजर सर्जरी सम्बन्धी सेवा
15: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
16: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
15: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
16: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
15: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
16: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
17: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
15: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0165902175219
16: स्वस्थ आँखा स्वच्छ दृष्टि
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
18: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
19: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
19: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061573163582844 वेबसाइट www.lagrandi.edu.np।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा रेडियो डट अर्थ सरोकार डट कम मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 खर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारको ढुकुटीमा 1 खर्ब रूपियाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 खर्ब राजस्व मध्ये भन्सार महसूलतर्फ 14.55%, अन्तशुल्कतर्फ 15.46% र आयकरतर्फ 22.17% रकम संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.04% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मिशन 16 खर्बको नाम दिएका छन्। बाढ़ीले बगाएको बैंकको सेफ फोडेर रकम लुट्ने 29 जना 92 लाख सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीयदेखि जनप्रतिनिधिसम्म रहेका छन्। उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले घटनाको पुष्टि गरेका छन्। प्रहरीका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ। रासोका सांसद आशिका तामाङले पनि उक्त विषयमा कुरा उठाएकी थिइन्। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढ़ी पीड़ितको उद्धार र राहतका लागि 1 महिनाको पेन्सन रकम सहयोग गरेकी छिन्। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सन बापतको रकम 77,000 रूपियाँ जम्मा गरेको उनको सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्री कार्की एक अपील मार्फत बाढ़ी पीड़ितको संकटबाट पार पाउन सबै एक ठाउँमा उभिनु पर्नेमा जोड़ दिएकी छिन्। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब बाढ़ी प्रभावितका लागि सहयोग गर्ने भएका छन्। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। भदौ 10 गते बुधबार भटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री सहित मन्त्री परिषदका सम्पूर्ण सदस्यले 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। त्यस्तै मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा स्थापना प्याकेज तयार गर्न पनि निर्देशन दिने निर्णय गरेको छ। अर्कोतर्फ भारत सरकारसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ़दै गएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्ष यता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो। कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै 1,753 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै 1,05,18,119 रूपियाँ राजस्व संकलन भएको सूचना अधिकारी नवराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार 1,534 पर्यटक यो नाकाबाट बाहिरिएका छन्। कार्यालयका अनुसार 2022 542 जना पर्यटक सो नाका भएर नेपाल आएका थिए। त्यस्तै 2023 983 जना र 2024 1,154 जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनले जनाएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ 1 लाख हाल्नुपर्ने ठाउँमा सुयोग बचत तथा ऋण सहकारी संस्थाले 10 लाख हालिदिएको पाइएको छ। 1,01,001 रूपियाँ हाल्नुपर्नेमा सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10,01,001 रूपियाँ ट्रान्सफर गरेको पाइएको हो। सहयोग गर्न खोजेको भन्दा धेरै रकम ट्रान्सफर भएपछि बाँकी रकम फिर्ता गर्न भन्दै सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्राचार गरेपछि यस्तो तथ्य बाहिर आएको हो। सहकारीले उक्त कार्य भूलवश भएको जनाएको छ। त्यस्तै सहकारीले कोषमा आफूहरूले सहयोग गर्न चाहेको 1,01,001 रूपियाँ राखेर बाँकी रहेको 9 लाख रूपियाँ फिर्ता गर्न पत्राचार गरेको छ। उक्त तथ्य बाहिरिएपछि सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पत्राचार गरेको र समितिको निर्णयपछि सहयोग गर्न चाहेको रकम बाहेकको पैसा सहकारीलाई फिर्ता हुने जानकारी प्राप्त भएको पनि जनाएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज निप्सीलाई टीएमएसको आईटी अडिट र भीएपीटी गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। टीएमएसका सम्बन्धमा लगानीकर्ताको गुनासो बढेपछि बोर्डले निप्सीलाई यस्तो निर्देशन दिएको हो। बोर्डले निप्सीलाई धितोपत्र कारोबार प्रणाली नट्समा समस्या देखिँदै आएकोमा समस्या पहिचान सहित नयाँ उपकरणको समेत कारोबार सहजता हुने गरी कारोबार प्रणालीलाई थप आधुनिक र सक्षम बनाउँदै सुरक्षित कारोबार प्रणालीको सुनिश्चितता गर्न पनि निर्देशन दिएको छ। त्यस्तै धितोपत्रको कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकता एआईका आधारमा कुनै प्रविधिको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार र आवश्यक कानूनी तथा अन्य व्यवस्था सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्न पनि बोर्डले निर्देशन दिएको छ। अर्कोतर्फ अर्को व्यवस्था नभएसम्मका लागि सम्पूर्ण टीएमएसमा एआईका आधारमा हुने प्रविधिको प्रयोग गरेर हुने कारोबार रोक्न र एआई प्रयोग गरेर कारोबार नगर्न लगानीकर्ताका लागि सूचना जारी गर्न पनि बोर्डले निप्सलाई निर्देशन दिएको छ। भदौ 13 गतेदेखि हुने सबै परीक्षा स्थगित गरिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने भनिएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका थिए। मन्त्री पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्देशन दिएको शिक्षा मन्त्रालयले जनाएको छ। यो सँगै भदौ 13 गतेदेखि सञ्चालन हुने भनिएका सबै परीक्षाहरू स्थगित भएका छन्। भोटे कोशीमा आएको बाढ़ीले 2 खर्ब हाराहारी क्षति पुर्याएको अनुमान गरिएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बाढ़ीका कारण सो मूल्य बराबरको क्षति भएको बताएका हुन्। 2 खर्ब हाराहारीको क्षति भएको बताउँदै मन्त्री लम्सालले पुल सड़कलाई निर्माणमा प्राथमिकता दिएर काम गर्ने बताएका छन्। भोटे कोशीमा 81 आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमा लगानी बढ़ाउन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताएका हुन्। विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उनले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र रहेको बताएका छन्। त्यस्तै सरकारले यस वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको, एआईको विकासका लागि बजेट विनियोजन गरेको र सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई प्रोत्साहनको नीति लिएको अर्थमन्त्री वाग्लेले बताएका छन्। सरकारले गठन गरेको वीरगंज स्थित चीनी मिल कारखाना अध्ययन कार्यदलले चीनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको थियो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पाट पूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावना बारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सोस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत विन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत कार्य गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 सालदेखि 2081 सम्मको अवधिमा 3,71,84,551 रूपियाँ गैर कानूनी रूपमा आमदानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो। सुडीले 2046 सालदेखि 2081 सम्म वैध आमदानीतर्फ 6,03,85,030 वैधानिक आय आर्जन गरेको जनाएको छ। सर्वेक्षक सुडीले सबैतर्फ गरेर 9,75,69,581 बराबरको व्यय लगानी भेटिएको आयोगले जनाएको छ। आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधि मैत्री र करदाता मैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजस्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो। महानिर्देशक भूषालका अनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। छ बैंकहरूले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग पूर्व स्वीकृति मागेका छन्। गत आर्थिक वर्ष 2082-83 को लाभांश वितरण गर्न छ बैंकले पूर्व स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन्। लाभांश वितरणका लागि राष्ट्र बैंकसँग पूर्व स्वीकृति माग्नेमा नवील बैंक, कुमारी बैंक, माछापुस्ते बैंक, एभरेस्ट बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन्। नेपाल राष्ट्र बैंकले तत्काल स्वीकृति दिएको खण्डमा शेयरधारीहरूले दशैं अघि नै लाभांश पाउनेछन्। हाइड्रो पावरको डिजेल चोरी गर्ने र खरिद गर्ने पक्राउ परेका छन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका दुई बोदेल स्थित हुङ्गा खोला जलविद्युत आयोजनामा प्रयोग हुने डिजेल चोरी गरेर बिक्री गर्ने चारजना चालक सहित चोरीको डिजेल खरिद गर्ने एकजना गरी पाँचजना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढ़ाइएको थियो। प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्तिसहित चारजनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट 665 केजी अर्थात करिब 800 लिटर डिजेल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रम फैलाउनेलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले एक परिपत्र जारी गर्दै इजाजत पत्र प्राप्त सबै बीमा अभिकर्तालाई यस्तो चेतावनी दिएको हो। सोही पत्र मार्फत प्राधिकरणले बीमा ऐन 2079 तथा प्रचलित आचार संहिता विपरीत बीमा सम्बन्धी भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचार प्रसार गर्न नपाइने पनि निर्देशन दिएको छ। बीमा व्यवसायमै प्रतिकूल असर पर्ने गरी भ्रामक प्रचार भइरहेको भन्दै उजुरी परेपछि प्राधिकरणले यस्तो परिपत्र जारी गरेको हो। हाल भइरहेका यस्ता गतिविधिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ। ई सेवा सहितका डिजिटल वालेटको दुरूपयोग गरेर 2 अर्बको हुण्डी कारोबार गर्ने एकै परिवारका 3 जना विरूद्ध मुद्दा दायर भएको छ। धादिङको सत्यदेवी घर भई हाल काठमाडौँको नागार्जुन बस्ने राजेन्द्र प्रसाद रिजाल, उनका भाइ रूसमा बस्ने सुमन रिजाल र भाइ बुहारी पविता उपाध्याय विरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको लामो छानबिनपछि उनीहरू विरूद्ध नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्र अनुसार उनीहरूमाथि 1 अर्ब 900 करोड़ रूपियाँ बराबरको अवैध कारोबार गरेको आरोप छ। उनीहरूले रूसमा रहेका नेपालीहरूबाट रकम संकलन गरी नेपालमा अवैधानिक रूपमा हुण्डी गरेको सीआईबीको अनुसन्धानबाट खुलासा भएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रेलियामा कमाई गरेको आधाभन्दा धेरै रकम घर भाडामै खर्च हुने गरेको पाइएको छ। एभ्रीबडीज होम नामक आवास वकालत समूहको प्रतिवेदनले अस्ट्रेलियाका सबै शहरमा आमदानीको 50% भन्दा धेरै रकम घर भाडामा खर्च गर्नुपर्ने अवस्था रहेको खुलासा गरेको हो। प्रतिवेदनका अनुसार वार्षिक 70,000 अस्ट्रेलियाली डलर कमाउने व्यक्तिले कमाईको 56% रकम घर भाडामा खर्च गर्ने गरेको पाइएको छ। विशेष गरी अस्ट्रेलियाका 8 मुख्य शहरहरूमा बस्ने र काम गर्ने कर्मचारीले आफ्नो कमाईको 51% रकम घर भाडामा खर्च गर्ने गरेका छन्। दुर्घटनापछि ढोका नखुल्ने समस्या देखिएपछि बजारबाट 43 लाख विद्युतीय गाड़ी फिर्ता गरिने भएको छ। चीनको बजार नियामक एसएएमआरले सुरक्षा जोखिम भन्दै बजारबाट 43 लाख एभी गाड़ी फिर्ता बोलाएको हो। एसएएमआरले टेस्लाका करिब 30 लाख एभी गाड़ी र बाँकी 13 लाख चिनिया गाड़ीहरू बजारबाट फिर्ता बोलाएको हो। यस पश्चात फिर्ता बोलाइएको गाड़ीहरू बिक्री नगर्न पनि एसएएमआरले निर्देशन दिएको छ। दुर्घटनापछि विद्युतीय प्रणालीले काम नगर्दा ढोका खोल्न कठिन हुने भन्दै ती गाड़ीहरू फिर्ता गर्न लागि बताइएको छ। तर फिर्ता बोलाइएका अधिकांश गाड़ीहरूमा दुर्घटनापछि ढोका नै लक हुने नखुल्ने हुन्छन्। यसले झनै सुरक्षा जोखिम बढ़ाएको भन्दै उजुरी परेपछि चीनमा उक्त एक्सन लिइएको हो। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर विश्लेषक विमोदे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। देशमा आइपरेको महाविपत्तिपछि शेयर बजार के हुन्छ भन्ने प्रश्नमा आजको संवाद केन्द्रित रहनेछ। प्रस्तुत छ उनै पन्तसँग गरिएको खास कुराकानी। ठूलो संकटमा छौ, देश एउटा महाविपत्तिमा छ। यो देशमा जसरी यो भोटेको सीमा आएको बाढीले यो ती ठूलो जनधनको क्षति गरेको छ, यो क्षतिका बीचमा लगानीकर्ताको एउटा ठूलो प्रश्न छ। देश यति ठूलो संकटमा गइरहेको बेलामा
1: हजुर
0: अब शेयर बजार चाहिँ के हुन्छ भन्ने,
1: ठिक छ, देशमा ठूलो संकट भइरहेछ होइन, त्यो एकदम अनपेक्षित एउटा घटना घट्यो हिजो 72 सालमा घट्दाखेरि एउटा भुइँचालो हामीले एक्सपेक्ट गरेका थिएनौँ त्यो बेलामा घट्यो। कोभिड त अलिअलि हामीलाई आउँदैछ भन्ने कुरो अनुभूति थियो, त्यो थियो
0: केही तयारी गर्नु भयो।
1: तर हिजोको घटना भनेको 81 मान्छेले चाहिँ 10 मिनट पनि पाएनन्, 15 मिनट पनि पाएनन्, आफूलाई सम्हाल्न पाएनन्। एकदमै फिल्मी शैलीमा जुन हामीले मुभीमा देख्ने जस्तो खालको चाहिँ होइन, त्यो खालको चाहिँ एकदम प्रकृतिको अगाडि कसैको केही लाग्दैन भन्ने कुरा चाहिँ हिजोको अस्तिको घटनाले देखायो होइन। यसले चाहिँ ठूलो मानवीय अनि त्यसपछि भौतिक क्षतिहरू गरेको छ। यसले चाहिँ एउटा लेभलमा चाहिँ आर्थिक रूपमा पनि केही न केही देशलाई चाहिँ होइन अलिकति क्षति चाहिँ पुर्याएको चाहिँ देखिन्छ होइन। अब यस्तो अवस्थामा शेयर बजार के हुन्छ कस्तो हुन्छ भन्ने कुरा त मार्केटले चाहिँ त्यो घटनाको चाहिँ सूचना पाउने बित्तिकै रियाक्ट गरिहाल्ने
0: भनेको, यो जुन एकदम त्यो ह्युज प्यानिक देखियो बजारमा वा लगानीकर्तामा, यसको प्रत्यक्ष प्रभाव वा यसको प्रत्यक्ष असर भनेको चाहिँ जुन बाढी पश्चात चाहिँ लगानीकर्ता एकदमै डराए,
1: हजुर
0: अब त सकिन्छ, अब त सकियो सबै भन्ने त्यो खालको मनोविज्ञानले त्यहाँ खेल्यो।
1: हजुर एकदम, जब डर हावी हुन्छ होइन, डरको अगाडि होइन, जब मान्छेले केही पनि देख्दैन त्यसपछि चाहिँ उसले चाहिँ कुनै पनि कुराको चाहिँ डिसिजन लिँदाखेरि चाहिँ एउटा तटस्थ भावले लिँदैन कि एउटा इमोसनमा बगेर लिन्छ होइन। त्यस्तै खालको प्रवृत्ति चाहिँ अस्तिको यो रेड क्यान्डल जुन अहिले मैले यहाँ देखाइरहेको छु, अलिकति जुम गरेर पनि देखाउँछु होइन, यो रेड क्यान्डलमा चाहिँ हजुरको चाहिँ देखियो झझल्को आयो होइन। त्यो दिनको तपाईँले हेर्नुभयो भने हाइड्रो पावर सेक्टर र नन लाइफ इन्सुरेन्समा चाहिँ यो दुई दिन, यो अस्तिको क्यान्डल र यो हिजोको क्यान्डल होइन, यो क्यान्डलमा चाहिँ धेरै क्षति पुग्यो सेयर मार्केटलाई पनि, यहाँबाट चाहिँ धेरै क्षति पुगेको चाहिँ देखिन्छ।
0: एउटा कारण चाहिँ जस्तो यसमा अब बाढीले धजन हाइड्रो पावर बगायो, अब हाइड्रो पावरै बगाइसकेपछि त अब के रहन्छ भन्ने एक खालको एउटा लगानीकर्तामा परेको हुन सक्छ भने, अर्कोतिर चाहिँ अब जति पनि क्षति भयो मानवीय भौतिक त्यसको चाहिँ अब इन्सुरेन्सले पनि भरपाई गर्नुपर्छ, त्यसले गर्दा चाहिँ दबाव सृजना हुन्छ भन्ने मनसायले खेलेर चाहिँ खास गरी विशेष गरी हाइड्रो र इन्सुरेन्समा चाहिँ अलिकति बढी यो प्यानिक सिचुएसन देखिएको हो।
1: एकदम हाइड्रोमा देखियो अनि नन लाइफ इन्सुरेन्समा विशेष गरी चाहिँ देखियो, तर ओभरअल अहिलेको क्यापिटलाइजेसन अनि त्यहाँ नम्बर अफ सेयरको हिसाबमा त हाइड्रो पावर कम्पनीहरूले चाहिँ नम्बर अफ सेयर्स 100 भन्दा बढी भइसक्यो, क्यापिटलाइजेसनमा पनि तपाईँको ब्याङ्किङ सेक्टरलाई जित्न जित्न आँटिसक्यो। सो हाइड्रो पावर सेक्टरमा एफेक्ट गर्ने बित्तिकै ओभरअल नेप्से अथवा ओभरअल मार्केटमै चाहिँ एफेक्ट गर्छ क्या होइन, र साइड बाई साइड अब हाइड्रोमा गर्यो, अब कति हाइड्रो गयो के गयो भन्ने मान्छेहरूलाई याद भएन, थाहा भएन, डेटाहरू आएन। सो पक्कै पनि इन्सुरेन्स त भएको हुन्छ, ब्याङ्कले पनि इन्सुरेन्स गराउन लाएको हुन्छ कुनै पनि हाइड्रोलाई चाहिँ प्रोजेक्ट लोनहरू दिँदाखेरि। सो इन्सुरेन्सलाई पर्ने इम्प्याक्ट होइन र हाइड्रोलाई पर्ने इम्प्याक्ट, यो दुईटा हेरेर चाहिँ यो दुईटा सेक्टरलाई चाहिँ एफेक्ट गर्यो, त्यो एफेक्टले चाहिँ ओभरअल मार्केटलाई नै एफेक्ट गरेर चाहिँ यो ठूलो रातो क्यान्डल चाहिँ फर्म भएको।
0: जस्तो यो यस्तो परिस्थितिमा चाहिँ धेरैजनाको प्रश्न के हुन्छ भने, विशेष गरी हाइड्रोलाई लिएर, जस्तो खोलामा हाइड्रो थियो त्यही खोलामा आएको बाढीले हाइड्रो जति सबै बगाएर लग्यो, त्यो हाइड्रोको नाममा नाम निशान बाहेक काहीँ केही छैन, हाइड्रो कहाँ थियो भनेर खोज्दा पनि नभेटिने अवस्था छ। यस्तो अवस्थामा चाहिँ मेरो लगानी के हुन्छ भन्ने धेरैजनाको प्रश्न हुन्छ, के हुन्छ यस्तोमा चाहिँ?
1: जस्तो हामीले डेटा नआइकन होइन एकदम हतारमा डिसिजन गर्दाखेरि सधैँ राइट हुन्छ भन्ने छैन, अनुमानमा गरेको डिसिजनहरू गलत पनि हुनसक्छ, र अहिले टेन्टेटिभली डेटाहरू आउन थालेको छ, कति हाइड्रोलाई इम्प्याक्ट गर्यो र त्यो हाइड्रोमा चाहिँ कुन कुन इन्सुरेन्स भएका छन् ती डेटाहरू बिस्तारै आउँदैछन्। सो अहिले सरसर्ती हेर्दाखेरि त हाम्रो 3,000 भन्दा माथिको चाहिँ हाम्रो प्रोडक्सन भइरहेछ नि त होइन, त्यसमा चाहिँ अनुमानित 300-400 मेगावाट भन्दा माथिमा चाहिँ एउटा लेभलको एफेक्ट पर्यो भन्ने चाहिँ छ होइन। अब ती सबै नेसनलिस्टेड हाइड्रो थिए त भन्यो भने धेरै चाहिँ थिएन, विशेष गरी चाहिँ हामीले सरस्वती हेर्दाखेरि रसवागढी होइन देखि त्रिशुलीमा चाहिँ बनेका हाइड्रोहरू होइन रसवागढीमा बनेका रसुवा त्यो भेगमा बनेका र त्रिशुलीमा चाहिँ बनेका केही हाइड्रोहरूमा चाहिँ क्षति भयो भन्ने छ, तर त्यो लेभलको ठुलो क्षति चाहिँ जुन अहिले प्रोडक्सन सर्टन टाइमले बन्द होला त्यो रिकभरेबल फेजमा चाहिँ धेरै हाइड्रो छन् होइन एउटा दुईवटा चाहिँ अलिकति नराम्रोसँग चाहिँ प्रभावित भएको भन्ने कुरा चाहिँ आएका छन् होइन त्यही नै।
0: अब यो विपत्तिको कुरा त गर्यौँ हामीले, हामीले योभन्दा अगाडिका विपत्ति पनि देख्यौँ, तपाईँले भने जस्तै भूकम्पको अवस्था पनि हामीले विकराल अवस्थामा पनि पार गरेर यहाँसम्म पुग्यौँ, त्यसपछि कोरोना, त्यसपछि फेरि पनि यो मेलम्चीदेखि लिएर लेन्दे खोलामा आइरहने यो विपत्तिहरूको हामीले सामना गरिरहेछौँ। केही समय अगाडि मात्र जेएनजी आन्दोलन जस्तो यो देशै पुरै ध्वस्तै भयो भन्ने स्थिति पनि हामीले पार गरेर यहाँसम्म आयौँ। विगतमा फर्केर हेर्दा चाहिँ जब जब यो देशमा यस्ता महाविपत्तिहरू आइपर्छन् त्यो अवस्थामा चाहिँ शेयर बजार के हुन्छ वा के भएको विगत वा इतिहास छ
1: हजुरलाई चाहिँ हार्स रियालिटी भन्नुपर्दाखेरि चाहिँ जब मान्छे विक्षिप्त हुन्छन्, जब मान्छेहरू लगानीकर्ताहरू डराउँछन् होइन त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू अन्डर भ्यालुड हुने देखिन्छ, अथवा त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू एकदम घट्ने अवस्था देखिन्छ। त्यसले चाहिँ के गरिदिरहेको हुन्छ भन्दाखेरि चाहिँ लगानीकर्ताहरू जो टाठो बाटो छन् उनीहरूले चाहिँ कहाँ लगानी गर्ने, कुन बेला लगानी गर्ने भनेर हेरिरहेका मान्छेहरू चाहिँ यस्तै बेलामा चाहिँ जुन बेलामा चाहिँ सेयरको प्राइस आफूले सोचेको भन्दा तल्लो रेन्जमा आइपुग्छ अथवा आफूले भनेको रेन्जमा आइपुग्छ अनि बल्ल लगानी गर्छु भन्ने मान्छेहरूले लगानी गरेका हुन्छन्। फर एक्जाम्पल तपाईँको धेरै मान्छे डरायो नि त कोभिड आउँदाखेरि होइन, एउटा मार्केटले ऱ्याली लिँदै थियो, कोभिडको खबर आयो, खबर आएपछि त्यो 1600-1700 पुगेको मार्केट त फेरि कहाँ आइपुग्यो भन्दाखेरि 1100 लाइनमा आइपुग्यो कि, कति टाइममा भन्दाखेरि चाहिँ त्यो मान्छेले अनुमान गर्नै नसक्ने, त्यो बढ्दाखेरि कति पिरियड लगाएर बढेको मार्केट लगभग एक हप्ताको अन्तरालमा चाहिँ त्यो पिरियडमा आइपुग्यो क्या, अनि जो मान्छे छुटेका थिए यो गर्थे म लगानी गर्थे भनेर बसिरहेका मान्छेहरूको लागि चाहिँ अपर्च्युनिटी भयो, उनीहरूले चाहिँ त्यो बेला लगानी गरे। सो त्यो बेलाको कोभिडको बेला जुन बन्यो लगभग 1100 चान्सुनको एउटा एरिया छ त्यो नै सबैभन्दा लोएस्ट भयो होइन, र एकैचोटि कहाँसम्म पुग्यो 3200 पुग्यो होइन, र तपाईँले चाहिँ हजुरले चाहिँ भुइँचालोको ताकाको चाहिँ कुरा गर्नुभयो भने अब मान्छेलाई त थाहा छैन भुइँचालो गयो, एक महिनासम्म मार्केटै बन्द भयो त्यो बेला होइन, महिनौ दिनसम्म मार्केट बन्द भएको थियो, र त्यो महिनौ दिनसम्म मार्केट बन्द भइसकेपछि जब मार्केट ओपन भयो लगातार 3 चाहिँ नेगेटिभ सर्किट लाग्यो होइन, लागेकै हो पुरै ओभरअल नेप्सेमै लगातार कुनै पनि कम्पनी 10% घट्ने क्लोज हुने ल, पहिलो दिन 2-3 मिनटमै नेगेटिभ सर्किट लगायो भन्नाले टोटल कारोबारको उसमा, त्यसपछि अर्को दिन खुल्यो 5-10 मिनटमा लाग्यो, अर्को दिन खुल्यो लगभग 20-25 मिनटमा नेगेटिभ सर्किट लाग्यो, र चौथो दिनबाट जब खुल्यो नि त त्यो बेला खुलिएको मार्केट कहाँ पुग्यो भन्दाखेरि अल टाइम हाई बनाउनलाई 1881 हाईमा पुग्यो
0: भूकम्पको बेला,
1: भूकम्पको बेलामा होइन, र अहिले पनि त्यही हुन्छ भनेर ग्यारेन्टी गर्न खोजेको होइन, तर ओभरअल मार्केटको सिचुएसन होइन, यो त क्रूर मार्केट होइन, जब कुनै पनि कुराहरू सस्तोमा भेटिन्छ मान्छेहरूले चाहिँ किन्छन् होइन, अनिखेर महँगोमा हुन्छन् बेच्छन् भन्ने नै हो, फन्डामेन्टल कुरा नै हो होइन। अब अहिले धेरै मान्छे डराएको अवस्थामा कति पय मान्छेहरूले चाहिँ डराएर बेचेको अवस्थामा चाहिँ ठूलो पैसा भएका मान्छेहरूले चाहिँ कम्पनी हेरी हेरी किनेको हुन सक्छ भन्ने देखिन्छ।
0: यो प्रश्न चाहिँ विशेष गरी यो यस्तो अवस्थामा एकदम धेरै आत्तिएका लगानीकर्ताहरूको अवेरनेसका लागि, जस्तो यस्तो बेलामा एकदम यो बजारमा चल्ने हल्ला चाहिँ कस्ता कस्ता हुन्छ,
1: यस्तो म कस्ता मान्छे आत्तिन्छन् म भनिदिन्छु होइन, म चाहिँ फर एक्जाम्पल कोभिडको टाइमको एउटा एक्जाम्पल दिन्छु होइन, त्यो बेला एकजना मेरो साथी थियो मार्केटमा चाहिँ मेरै रिकमेन्डेसनमा चाहिँ ऊ मार्केटमा छिरेको थियो, अनि त्यो बेलाको एकदम रियल
0: कोभिडको कुरा
1: रियल कुरा गरिरहेको छु, ल यो कम्पनी ठिक छ नेभिल ब्याङ्क भन्ने त्यो बेलाको कुरा गरिरहेको छु. त्यो बेलामा 600-700 चाहिँ नेभिल ब्याङ्क चलिरहेको थियो. अनि नेभिल ब्याङ्क ठिक छ, अहिले अलिकति प्राइस पनि तल आएको छ, यो किन्दै जाऊ, तिम्रो क्यापेसिटी के हुन्छ त्यो हिसाबले किन्दै जाऊ भने मैले उसले किन्यो. किन्दै गइरहेको थियो, किन्दै गइरहेको थियो. 81 के भयो, कोभिड आयो होइन. कोभिड आएपछि त ऊ मार्केटमा के भयो, नयाँ नौलो भयो होइन. नयाँ नौलो जस उसले सेयर बेचेको थिएन, खालि किनी मात्रै रहेको थियो, बेच्ने एक्सपिरियन्स थिएन. र भयो के भन्दाखेरि कोभिड आइसकेपछि त सम्पर्क पनि त टुट्यो नि त. अनि त्यसपछि चाहिँ मार्केट एउटा लयमा खुल्यो. खुल्ने बित्तिकै के भन्दा नेगेटिभ उसमा चाहिँ गयो होइन. अनि यस्तै होला भनेर त मैले साथीलाई चाहिँ मेसेज गरेँ. मेसेज गरेर के भन्यो भन्दाखेरि चाहिँ, साथी के गरिरहेछौ, सेयर किनिरहेछौ कि बेचिरहेछौ भनेर सोधेँ मैले. र त्यति मात्रै लेखेन कि मैले चाहिँ अलिकति सेयर चाहिँ सकेको किनिरहेछु भने होइन. अनि त्यो मेसेज गर्दा गर्दै उसले रिड गर्नुभन्दा अगाडि चाहिँ उसले के गरिसकेको रहेछ, सेयर बेचिसकेको रहेछ. त्यो उसले बेचेको पोइन्ट भनेको त्यो बेलाको चाहिँ लाइफ टाइम त्यो अल टाइम लोमा थियो कि. त्यो पछि बढेर कहाँसम्म पुग्यो भन्दाखेरि 1400-1500 पुग्यो होइन. सो त्यसरी चाहिँ हामीले चाहिँ डराएर, किनकि उसलाई थाहा थिएन नि त, डर भनेको केही पनि थाहा थिएन, लोभ भनेको केही पनि थाहा थिएन, टेक्निकल भनेको केही पनि थाहा थिएन, कहाँ किन्ने हो पनि थाहा थिएन, कहाँ बेच्ने हो पनि थाहा थिएन. कसैले भनेको, मैले भनेको भरमा त उसले सेयर किनिरहेको थियो होइन. बेच्नलाई त उसलाई मैले सिकाएको थिएन, उसले सिक्न पनि पाएको थिएन, बुझ्नुभयो नि. सो अहिलेको कन्टेक्स्टमा पनि के हुनसक्छ भन्दाखेरि, कति मान्छेहरू आत्तेर चाहिँ अन्धधुन्ध बेचेका हुनसक्छन् सेयरको प्राइस नहेरिकन. कति त ओभर भ्यालुड छन्, त्यो ओभर भ्यालुड भएको सेयरहरू बेच्दाखेरि खास फरक पर्दैन. तर जो चाहिँ अन्डर भ्यालुडमा आइसक्यो, जसको चाहिँ भ्यालुएसन तल आइसक्यो, त्यस्तोहरू सेयर चाहिँ आज 10%, 20%, 30% होइन. यो 3 दिनमा त तपाईँले हेर्नुभयो नि, कति कम्पनीहरूमा त 20%, 25%सम्म गएका छन्. त्यो गएकोमा पनि त्यहाँ लोमा बेच्ने मान्छेहरू त होला नि त होइन. कसैले नि त कसैले त्यो लोमा बेचेको छ होइन. अब त्यो फेरि लोमा आउने सम्भावना कति छ त होइन. अब कुनै कुनै हाइड्रो अब फुल्ली डिस्ट्रक्ट भएको छ, केही फङ्सनल छैन, पावर हाउस छैन, हाइड्रोको ड्याम पनि छैन, केही पनि छैन होइन, जेरो भएको छ भने त्यसमा आई एग्री, त्यो चाहिँ इमोसनल भएन होइन. भ्यालु बेस चाहिँ हजुरको लगानी गर्ने मान्छेहरूले बेच्छन् ठिक छ होइन. तर कुनमै केही भएकै छैन, तर एउटा दुईटा तिनवटा हाइड्रोको लैलैमा लाएर बाँकी सबै हाइड्रो गर्नुपर्छ भन्ने छैन. एउटा दुईटा तिनवटा इन्सुरेन्सलाई चाहिँ एफेक्ट गरे भन्दा बाँकी सबै इन्सुरेन्स घट्नुपर्छ भन्ने छैन. त्यो चाहिँ अपर्च्युनिटी हुनसक्छ भन्ने कुरा नै हो.
0: भनेको यस्तो परिस्थितिमा चाहिँ सही सूचना केलाउनु नै बुद्धिमत्ता हुन्छ.
1: यस्तो प्यानिक टाइममा चाहिँ एब्सर्ट रूपमा चाहिँ इम्पल्सिभ भएर डिसिजन लिनुभन्दा चाहिँ अलिकति धैर्यता लिएर होइन, आफूलाई काम डाउन गरेर वास्तविक यथार्थ थाहा पाएर, बरु भोलि म 20 रुपियाँ तल बेच्छु होइन, तर यथार्थ थाहा पाएर बेच्छु होइन. जस्तो 2-4 हाइड्रो गएको छ नि त, अब त्यसमा चाहिँ सेयर छ भनेपछि, अब हाइड्रो नै छैन भनेपछि त्यसमा लगानी गरेको त कुनै अर्थ भएन
0: भएन
1: होइन. अब त्यस्तो आइडेन्टिफाई गरेर चाहिँ, ल मैले चाहिँ 20 रुपियाँ भए पनि, अर्को 30 रुपियाँ भए पनि होइन, यो त जेरो भ्यालुमा गइसक्यो भन्ने कुरालाई त म आज 200-300 कतिमा छ बेच्न पाएँ भने त राम्रो भयो नि त. त्यो चाहिँ मोनिटरी भ्यालु हेरेर गर्ने डिसिजन भयो होइन. त्यसरी चाहिँ हामीले गर्नुपर्छ.
0: हवस् त, यहाँको विशेष समय र सम्वादका लागि धेरै धेरै धन्यवाद.
1: धन्यवाद.
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9851006648 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्. नमस्ते.

0: फेस्टल आइबियर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाउ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-4-34-32-29, 98-028-59-321, 061-581-871।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै

0: दुई।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: झंडू बाम दुर्गा को किटाउ को दुख्ने छिन्मै आराम।
3: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
5: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
6: के तपाईँ युके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रबन्धित क्रिस्टल माउन्टेन कॉलेज मा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँग को साझेदारी मा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्स मा भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहित को वातावरण मा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कॉलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: लगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853555928 विजिट www.landmarknepal.com
5: सुवर्ण अवसर
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
0: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
8: नेपाल आदिवासी जनजाति महासंघ
14: रंगबहार रंगबहार
8: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
14: बर्जर पेन्सेक हर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
14: बर्जर फेन्स।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका सुन्नु भएन?
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
15: ए रामु हो हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
18: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
21: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
22: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
23: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति।
1: एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
23: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856-31412 9864-67887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
10: टाइम चेक
11: यति बेला रातिको 8 बजेको छ
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरूको चर्चा गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि प्रभावितको जीवन रक्षाको लागि नेपाली सेना अग्रपंक्तिमा रहेर खोज, उद्धार, उपचार तथा राहत वितरणमा सक्रिय रहेको छ। बाढ़ीबाट सिर्जित विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाले उपलब्ध जनशक्ति, हवाई साधन तथा अन्य स्रोत साधन परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको हो। बाढ़ी पछिको खोज तथा उद्धारमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी समेत परिचालित भएका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 14 गते दिउँसोसम्ममा 768 जनाको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार, घाइतेको उपचार तथा राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने कार्यलाई नेपाली सेनाले प्राथमिकताका साथ अघि बढ़ाइरहेको छ। त्यसक्रममा खोज तथा उद्धारका लागि नेपाली सेनाका 8,399 जना फौज परिचालित भएका छन्। परिचालित फौजले भदौ 14 गते दिउँसोसम्ममा 2,742 जना स्वदेशी र 240 जना विदेशीलाई सैनिक हवाई साधनबाट र 200 जनालाई जमीनबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। यस्तै प्रभावित इलाकामा रहेका जलविद्युत आयोजनाहरूको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारमा नेपाली सेनाको विशेष टोली परिचालन भइरहेको छ। यस क्रममा सैनिक टोलीले रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 जना, माथिल्लो त्रिशुली 1बाट 254 जना र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 जनाको सकुशल उद्धार गरेको छ। यस्तै माथिल्लो त्रिशुली 3B बाट 2 जना, त्रिशुली जलविद्युत आयोजनाबाट 3 जना, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 जना र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 जना गरी 14 जनाको उद्धार गरेको छ। यस्तै जलविद्युत आयोजनाहरूको सुरुङहरूमा फँसेकाहरूलाई उद्धारका लागि नेपाली सेनाको विशेष टोलीसँगको समन्वयमा मित्र राष्ट्र भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली समेत परिचालित भइरहेका छन्। नेपाली सेनाले सरकारवाला निकायहरूसँगको समन्वयमा बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउन समेत निरन्तर लागिरहेको छ। यस क्रममा गल्छी त्रिशुली तथा त्रिशुली बेत्रावती सड़क तथा अत्यावश्यक पुलहरू सुचारू गर्ने प्रयास भइरहेको छ भने धादिङ जिल्ला स्थित गजुरी र गल्छीमा लेदो पन्छाई अवरूद्ध पृथ्वी राजमार्ग खुला आएको छ। यस्तै नदी किनाराहरूमा शवहरूको खोजी, संकलन तथा व्यवस्थापनलाई समेत तीव्रता दिइरहेको छ। बाढ़ीबाट घाइते भएकाहरूको उपचारमा समेत नेपाली सेना अग्रपंक्तिमा खटिरहेको छ। प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी वीरेन्द्र अस्पताल काठमाडौँबाट गएका विशेषज्ञ सहितको टोलीले स्वास्थ्य सेवा दिइरहेको छ। सो क्रममा भदौ 14 गतेसम्ममा 2,293 जनाको उपचार गरिएको छ। यस्तै बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा समेत नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टार स्थित नम्बर 1 सैन्य तालिम केन्द्र, महादेवटार, रसुवाको धुन्चे, उत्तर गया, तुप्चे, बेत्रावती, धादिङको बैरेनी लगायतको स्थानमा धुवानी गरिरहेको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पछिको विपद व्यवस्थापनमा नेपाली सेनाले गरिरहेको कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधि पछि प्रसारण गरिनेछ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका 2 जना सहायक रथीलाई भदौ 8 गते जंगी अड्डामा दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री द्रव्यराम भण्डारी र सहायक रथी श्री रंजित थापा पीएचडीलाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएका प्रमुख सेनानी श्री नरोत्तम पौडेल, प्रमुख सेनानी श्री उज्जवल केसी, प्रमुख सेनानी श्री अर्जुन बोहरा र प्रमुख सेनानी श्री दुर्गा थापालाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज उद्धार उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी रेडियो सामग्री।
1: रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीले ठूलो धनजन र भौतिक क्षति पुर्याएको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुर्याएको अपूरणीय क्षतिले कुनै एक व्यक्ति, एउटा समाज, एउटा राष्ट्रको लागि मात्र नभएर विश्वलाई नै दुखी बनाएको छ।
2: यो कठिन घड़ीमा बाढ़ी प्रभावितहरूको खोज उद्धार उपचार र राहत कार्यमा यतिखेर सिंगो राज्यको ध्यान केन्द्रित भएको छ। देश विदेशबाट सहयोग, सद्भाव र शुभेच्छाहरू प्राप्त भएका छन्। यस विपत्तिका दौरान सबै क्षेत्र र निकायको साझा सहकार्य र प्रयास हुन जरूरी छ।
1: तीनै तहका सरकार, जनप्रतिनिधिहरू, कर्मचारी, आम नागरिक, स्वास्थ्य कर्मी र अन्य सुरक्षा निकायसँगै सधैँझैं यतिखेर नेपाली सेना अग्रपंक्तिमा रहेर कार्य गरिरहेको छ। राज्यको सम्पूर्ण साधन स्रोत र जनशक्ति बीचको आपसी समन्वय, सहकार्य र सहजीकरणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइएको छ।
2: विपदको यो दुखद घड़ीमा ज्यान गुमाउनेहरूप्रति नेपाली सेना हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोक संतप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
1: भदौ 10 गते नेपाल चीन सीमानाको तिब्बत तर्फबाट भोटेकोशी नदीमा अकस्मात आएको बाढ़ी नेपालको लागि ठूलो विपद बन्न पुग्यो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी तटीय क्षेत्रहरू टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुली, गल्ची, मलेखु लगायतका इलाका अत्याधिक प्रभावित भए, जसबाट हजारौं नागरिक प्रभावित बनेका छन्।
2: बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यमा आफ्नो सबै संयन्त्र परिचालन गर्यो। यसै क्रममा नेपाली सेना आफ्नो सम्पूर्ण क्षमताका साथ परिचालित भइरहेको छ। यसबीच प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बावजूद पनि भदौ 14 गते बिहानसम्ममा प्रभावित क्षेत्रबाट 222 जना विदेशी नागरिक सहित कुल 3024 जनाको उद्धार गरेको छ। थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत,
3: यो भोटेकोशी बाढ़ी पश्चात नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले सम्बद्ध सबै निकायहरूसँग समन्वय र सहकार्य गरेर यो बाढ़ीबाट प्रभावित जनधनको सुरक्षाको लागि हवाई र जमिनी खोज उद्धार तथा राहत कार्यहरू गर्दै आएको छ र विशेष गरी यो हवाई उद्धारलाई चाहिँ बढ़ी केन्द्रित गर्नुपर्ने अवस्था चाहिँ यो बाटोको चाहिँ क्षतिले गर्दा भएको छ र हालसम्म यो 14 गतेको 1100 बजेसम्मको चाहिँ अध्यावधि गर्दा यो हवाई उद्धारमा 3024 जनाको उद्धार गरिएको छ, जसमा 222 जना विदेशी नागरिकहरू पनि हुनुहुन्छ। अब यो सँगै विशेष गरी नेपाली सेनाको विशेषज्ञ सहितको मेडिकल टीमले त्रिशुलीको मैथिली क्याम्प र धुन्चे स्थित सेनाको ब्यारेकमा औषधि उपचारको लागि पनि कार्य गर्दै आएको छ र यसबाट पनि धेरै जनसमुदाय लाभान्वित हुनुभएको अवस्था छ।
1: नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै उद्धारका कार्यहरूमा नेपाली सेना दिनरात नभनी परिचालन भइरहेको छ। यसै क्रममा विभिन्न जल विद्युत आयोजना क्षेत्रमा फँसेका मानिसहरूको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा नेपाली सेनासँगको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनबाट आएका विज्ञहरू समेत खटिएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले गरेका समग्र कार्यहरूबारे थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत,
3: अब हालको अवस्थामा मुख्य गरी यो रहेका टनेलहरूमा चाहिँ केही व्यक्तिहरू फस्नु भएको छ कि भन्ने हिसाबले हाम्रो खोज उद्धारलाई केन्द्रित गरेको छौ, जसमा मुख्य गरी त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे, लामटाङ हाइड्रो पावरहरूमा चाहिँ केन्द्रित भएका छौ। र दुई दिन अगाडि हामीले यो रसुवाको टनेलबाट 4 जनालाई जीवितै उद्धार गरेका थियौं।
2: सोही क्रममा सुरुङ लगायत विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकहरूले नेपाली सेनाको सक्रियता र सहयोगको उच्च प्रशंसा समेत गरेका छन्।
4: नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफ ले गरेको रेस्क्यूको कामहरूलाई पूरै देशले सलाम गरेको छ। अहिलेको समयमा नेपाल आर्मीको जुन त्यो हेलिकप्टरको एउटा भिडियो हामीले अघि नै केही समय अगाडि पनि हेरेका थियौँ, होइन, त्यो लेभल अफ रेस्क्यू होइन संसारैभरि मान्छेले हेरिरहनु भएको छ। डोरीले स्लिङ गरेर होइन मान्छेहरू बचाएको एपीएफको भिडियोजहरूदेखि लिएर नेपाल प्रहरीले बोकेर आमाहरूलाई बचाएको भिडियोहरू हामीले हेर्दाखेरि होइन तस्विरहरू हेर्दाखेरि होइन पुरा देश आज सेक्युरिटी फोर्सेसको साथमा छ। हामी सानो होलाउ तर कमजोर छैनौ होइन, र भविष्यमा प्रिभेन्टिभ मेजर्सहरूको लागि हामी अझ प्रिपेयर्ड हुनु पर्यो।
5: आपत पर्दा जनताको जीव धनको सुरक्षा त नेपाली सेनाले गर्नुपर्नेछ। जे नहुनु थियो भइसक्यो, नहुने कुरा भयो होइन, बजारहरू बगरमा परिणत भए। हेर्नुहोस् मलाई चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ भने एकदम सिङ्गो देशको आशा आज
6: हाम्रो गौरव पनि सेना हो भने यसरी बताउ नि सबै कुराहरू। सेनाको महत्त्व अब बुझ्दा नि, कोरोनामा सब जाउँ त सेना भएको थियो, त्यो काम हो त्यो। सेना भनेको नेपालको लागि कति महत्वपूर्ण छ मैले त बताउन भनेकै छु नि।
1: प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी 16 हेलिकप्टर खटिएका छन्। यस क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी खोज उद्धार प्राथमिक उपचार तथा राहत वितरण लगायतका विपद व्यवस्थापनमा खटिरहेका छन्। यस क्रममा सुरक्षा निकायहरू र स्थानीय प्रशासन बीचको समन्वयबारे जानकारी दिनुहुँदै रसुवाका प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र परियार
7: अब नेपाली सेनाकै कमान्डमा हाम्रो हेलिप्याड सञ्चालनमा छ। उद्धार कार्यले चाहिँ अहिले हेली मार्फतै भएको छ। विभिन्न क्षेत्रमा रहेका मान्छेहरूलाई चाहिँ उद्धार गर्ने कार्यहरू हामी गरिरहेका छौँ। लगभग त्यो चाहिँ माथिल्लो तहबाट चाहिँ सकिँदै आएको छ। जति प्रशंसा गरे पनि कमी हुन्छ। आपद विपद पर्दाखेरि आज मात्र होइन हिजोदेखि नै नेपाली सेनाले गर्दै आएको छ। सबै धन्यवादको पात्र हुनुहुन्छ।
2: प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिएको छ। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञ सहितको मेडिकल टोलीबाट निरन्तर उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा घाइतेको उपचारमा खटिनुभएका वीरेन्द्र अस्पतालका प्राविधिक सेनानी डाक्टर श्री किशोरजङ खत्री,
8: जुन दिन यो घटना घट्यो त्यसको विदिन हाफ एन आवर हामी यहाँ फिल्डमा आइसकेको थियौँ। तुरन्तै इभ्याकुएसन प्रोग्रामहरू सुरु भइसकेको थियो। यो चाहिँ मास क्याजुअलिटीको एउटा सिनेरियो भयो। यसमा चाहिँ हामीले ट्रायल गर्छौँ। सुरुमा हामीलाई त्यो ट्रायल गर्नुपर्ने जनशक्ति इनफ लिएको छौँ। त्यो ट्रायल भनेको चाहिँ त्यो इन्जुरीहरू कतिको सिभियर छ त्यो अनुसार हामीले 4 क्याटेगोराइज गर्छौँ। अनि एकदम बढी सिरियसहरूलाई चाहिँ यिनै प्राइमेरी अब आइभी लाइनहरू खोल्ने त्यो गरेर नजिकको हेल्थ सेन्टरमा पठाउँछौँ। त्यसको लागि हामीले यहाँ चाहिँ अब हेली इभ्याकुएसन गरेर आइदर त्रिशुली हस्पिटल काठमाडौँतिर पठायौँ। अनि दोस्रो क्याटेगोरी भनेको चाहिँ येल्लो क्याटेगोरी भन्छौँ। त्यसलाई चाहिँ फिल्डमै म्यानेजमेन्ट गर्न सक्ने खालको हुन्छ। त्यसलाई अब्जर्भेसन गर्नुपर्ने हुन्छ। हामीले आइभी लाइनहरू खोलेर त्यहाँ अब्जर्भ गरेर राख्छौँ। अनि यहाँ नजिकको सानो हस्पिटलहरूमा पठाउँछौँ। अनि अर्को क्याटेगोरी भनेको चाहिँ ग्रिन क्याटेगोरी हुन्छ। त्यसमालाई चाहिँ जस्ट भाइटल्सहरू अथवा भने प्रेसरहरू नापेर हेर्ने, सबै ठिकठाक छ भनिसकेपछि तिनीहरूलाई चाहिँ यहाँ वेटिङ जोन हुन्छ त्यसमा राख्छौँ। अनि त्यहाँ चाहिँ उहाँको गार्जेनहरू अथवा लोकल गभर्मेन्टले आएर चाहिँ त्यहाँबाट उहाँहरूलाई लिएर जानुहुन्छ। सुरुको दिन हामी जुन दिन आयौँ त्यो दिन चाहिँ ट्र्याप्ड भएको बिरामीहरूलाई नै अब रेस्क्यु गरेर लिएर आएको थियो धेरै जस्तो, होइन, अब कोहीहरू हिलोमा गाडिएर बसेको, कोही घरहरूको प्यापेर रहेको त्यस्तो बिरामीहरू आएको थियो फर्स्ट डेमा, होइन। अब सेकेन्ड डे, थर्ड डे, अब अहिले चाहिँ कस्तो छ भने मान्छेहरू बचाउनुको लागि भाग्दा भाग्दै लछारेर लडेर घाउचोटहरू पटक लागेको त्यस्तो बिरामीहरू छ। अहिले डे 2, डे 3 चाहिँ त्यस्तो छ बिरामीहरू।
1: यस्तै काठमाडौँबाट गएका विभिन्न चिकित्सक सहितको टोलीले धुन्चे, स्याफ्रोबेसी, रसुवा अस्पताल लगायतबाट स्वास्थ्य सेवा दिइरहनु भएको छ। सो क्रममा सैनिक मेडिकल टीम समेत विभिन्न स्थानमा खटिएका छन्। साथै घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान भइरहेको छ।
2: यसअघि बाढ़ीको प्रारम्भिक खबर आउन साथ नुवाकोट र धादिङ जिल्लामा जोखिममा रहेका नागरिकहरूको सुरक्षित स्थानान्तरण तथा उद्धारमा नेपाली सेना लगायत सुरक्षा निकाय खटिएका थिए। नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मी र श्री लक्ष्मी पाण्डे गौतम।
9: खोज उद्धार कार्यमा नेपाली सेनाको सदारूपता छ, त्यो अत्यन्तै प्रशंसनीय छ र पब्लिकहरूलाई एउटा सहानुभूति दिने, उहाँहरूप्रति एउटा सम्पत्ति दिने, केही साह्रो गाह्रो परेको अवस्थामा आपत्तिको बेलामा नेपाली सेना छ भन्ने जुन एउटा दिनुभएको छ त्यो चाहिँ एउटा प्रशंसनीय र सबैले राम्रो मानेको जसको मलाई अनुभूति गरेको भन्न चाहन्छु। कतिपय ठाउँमा समयमा पुग्न सकेको छैन, उद्धार गर्न सकेको छैन, आफ्नै चुनौती छन्, सबै उद्धार चाहिँ हेलीबाट मात्र गर्नुपर्ने अवस्था छ, रोडवे एक्सेस छैन, सबैलाई एउटा सहयोगको आवश्यकता छ, राहतको आवश्यकता छ, उपचारको आवश्यकता छ, पीड़ाको एउटा प्रतिदिनको अवस्था अथवा आफ्ना बेपत्ता भएका मानिसहरूको बारेमा जानकारी पाउने एउटा आतुरता छ, कौतूहलता छ। त्यो अवस्थामा नेपाली सेनाले सबैको इच्छाहरू सबैको चाहनाहरू भनेको समयमा पुर्याउन सकेको त नहोला, तर त्यति हुँदाहुँदै पनि उसको जुन प्रयत्न छ, प्रयास छ, उसले गरेको जुन एउटा सिस्टमेटिक तरिकाले काम गरेको छ, राम्रो सौरानीय हाम्रो शक्ति स्रोत साधन जे छ त्यो अनुसार नेपाली सेनाले गरेको कार्य चाहिँ प्रशंसनीय छ भन्न चाहन्छु।
10: घटना भइसकेपछि अब हाम्रो चाहिँ पहिलो काम भनेको खोज तथा उद्धारको काम भइरहेछ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टिम मार्फत शवहरू खोज्ने काम भएको छ। त्यस्तै गरेर अब विस्थापित परिवारहरूलाई पुनर्स्थापनाको कामहरू पनि भइरहेछन्। अनि वैकल्पिक मार्ग सदरमुकाम जाने पुल हाम्रो बगाएको हुँदाखेरि वैकल्पिक राजमार्गहरू पनि स्तरोन्नति गर्ने मर्मसमार गर्ने काम भइरहेछ। राहत वितरणको लागि पनि विभिन्न संघ संस्था नेपाल सरकार लगायतको स्थानीय तहबाट काम भइरहेछ। अहिले नेपाली पनि एकदमै लागिपर काम गरिराख्नु भएको छ। खोज तथा उद्धारदेखि लिएर व्यक्तिको घरहरू सरसफाई गर्ने कामहरूदेखि लिएर धेरै कामहरू गर्नु भएको छ। नेपाल आर्मीले गरेको काम त एकदमै प्रशंसनीय छ, धेरै राम्रो छ। अब उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विकटको घडीमा धेरै राम्रो कोर्डिनेसन गरेर खोज तथा उद्धारको लागि पुनर्स्थापनाको लागि काम गरिराख्नु भएको छ।
1: प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते बाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय स्थानीय तह लगायतको समन्वयमा रसुवामा 3 र नुवाकोटमा 15 शिविर स्थापना भएका छन्। उक्त शिविरहरू व्यवस्थापनका क्रममा समेत सम्बद्ध निकायहरूबाट माग भए बमोजिम नेपाली सेनाले सहयोग गरिरहेको छ।
2: सरकारले पीड़ितहरूका लागि तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरूको सहज व्यवस्थापनका लागि गरेको प्रयासमा समेत नेपाली सेनाले सहायता प्रदान गरिरहेको छ। संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तर गयामा पुर्याउने कार्यमा समेत नेपाली सेनाले आवश्यक सहयोग गरिरहेको छ। सहयोग सामग्री मैथिल ब्यारेक, धादिङको बैरिनी र रसुवाको धुन्ची स्थित ब्राविल ब्यारेकमा पुर्याइएको छ। साथै प्रभावित स्थानीयहरूलाई वितरण समेत भइरहेको छ।
11: सहयोगी हातबाट छुटेपछि हामी यो सहयोग गर्दैछौँ र अहिलेको समय अरूलाई बचायौँ भने हामी पनि बाँच्छौँ भन्ने समय छ। सँगसँगै अरूलाई चाहिँ राम्रो भयो भने हामीलाई पनि राम्रो हुन्छ। यतिखेर सबैजनाले सहयोग गर्दै यी सहयोगी हातहरूले दिनुभएको छ, यिनीहरूलाई धन्यवाद।
1: संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाकर्मी तथा अन्य सरकारवालाहरू सम्मिलित समिति मार्फत प्रभावित क्षेत्रमा पुर्याएर वितरण भइरहेका छन्। सैनिक हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याएको छ भने स्थल मार्गबाट अत्यावश्यक खाद्य र गैर खाद्य राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउन र अलपत्र परेका यात्रुहरूलाई स्थल मार्गबाट उद्धार गर्न समेत नेपाली सेनाले सहयोग गरिरहेको छ।
12: म तेजनाथ भट्टराई, म झापा दमक नौ निवासी। हामी गोसाईकुण्ड तीर्थयात्राको लागि हामी घरबाट 5 अस्ति निस्केका थियौँ। यही क्रममा हामी यो बाढी आउनुभन्दा ठिक्क आएको बेलामा चाहिँ हामी गोसाईकुण्ड पुग्यौँ र वहाँ पुगेपछि मेरो मिसेस चाहिँ बिरामी पनि भइन् त्यो हाई अल्टिच्युडको कारणले, र हामीलाई नेपाल आर्मी एपिएफको त्यहाँ एकदमै सौहार्दपूर्ण सहयोग रह्यो र नेपाल आर्मीले यो संकटको घडीमा जुन खालको हामीलाई सहयोग सदा सहायता देखाएको छ यो अत्यन्तै स्मरणीय छ।
13: मेरो नाम शिल प्रसाद आर्याल, चितवन रत्न नगरपालिका बाह्र म यहाँ चाहिँ गोसाइकुण्ड माथि अहिले यो नेपाली सेनाले नेपाली सशस्त्र प्रहरीले नेपाल पुलिसबाट चाहिँ हामीलाई धेरै सहयोग गर्नुभयो टिमलाई नै सबभन्दा पहिला चाहिँ नमस्कार गर्न चाहन्छु। उपचार पनि सबै भयो हजुर उपचार टोलीलाई पनि राम्रो छ एकदम राम्रो गर्नु भएको छ सबैलाई चाहिँ यहाँ गरिरहनु भएको छ त्यस्तो कुनै केही उयो छैन हजुर यहाँ चाहिँ यस्तो राम्रो व्यवस्था यस्तो उचालको चाहिँ व्यवस्था कहीँ पनि छैन।
14: म लक्ष्मी आचार्य नेपाल नुहाको चुच्चे शिविरसम्म त रेस्क्यु गराएर लिएर आएको सात घण्टाको प्रतीक्षा पछि हामीलाई उद्धार भएको हुन चाहिँ नजिकै बिजुरबाट नजिकै हुँदा पनि छिटो चाहिँ भएन हामी 11 जना छौँ त्यसमा हाम्रो परिवार नजिकैको परिवार अब त्यही माथि उक्लिन सकेलाई मात्रै नभए अरू धेरै नै क्षति छ थाहा भएपछि नै हामी चाहिँ कोही भाग्न खोज्दा खोज्दै सकेन कोही हामी चाहिँ भाग्न नसक्ने भएर बुढा भातामाहरू लिएर छतमा उक्लिएको क्या त्यो छतमा 2.5 तला माथिसम्म नहो त्यही माथि लास्टको छत माथि रहेछ त्यसमै सबभन्दा ठुलो कुरो अब ज्यान बचेपछि फेरि सबै कुरा चाहिने रहेछ जस्तो अहिले हेर्दा त बोल्न सक्ने अवस्थै छ।
15: म पुरान तामाङ हो म नुवाकोटको म पावर चाइना कम्पनीमा काम गर्थ्यो हामीलाई उद्धार चाहिँ नेपाल सेनाले गर्नुभयो नेपाली सेनाले एकदम राम्रो गर्नुभयो उहाँहरूले हेलीमा यहाँ ब्यारेक्समा ल्याइदिनु खानापिना यताउति राम्रो सुविधा गर्नुभयो अब कम्पनीले त केही गर्नु सकेन कम्पनी पुरै गइसक्यो अब हामीहरू भित्र सुरक्षाबाट कमसेकम तपाईँको 3 किलोमिटर चन्चुन हामीलाई पानीले बगाउँदै लिएर आयो त्यही भएर हामी अब 70-80 जना मान्छेमा हामी बाहिर त्यहाँ जम्मा 13 जना मान्छे मात्र बाहिर भयो कोही अब भित्रै छ देखेको कुरा हो मेरो हातमा टर्च त भएर मात्रै टर्च थियो मैले टर्च चाहिँ छोडेन पानीमा पौडी खेली खेली म त्यसो गरेर बजेर आएको एकैचोटि हावा हुस आएको जस्तो लाग्यो टनलभित्र सुरुङभित्र अनि त्यहाँबाट चाहिँ त्यहीँबाटै हामीलाई त एकछिन 10 सेकेन्ड नै लागेन पानी आउनु नेपाली सेनाले धेरै धेरै हाम्रो ज्यान बचाइदिनु भयो उहाँहरूलाई धन्यवाद दिएर पनि पुग्दैन।
16: सुभाष भण्डारी मेरो घर विदुर सात चुच्चे हाम्रो सबै घर गयो रेस्क्यु गरे हामी चाहिँ रेस्क्युमा छौँ हाम्रो खोलाभन्दा 200-300 मिटर माथि भएको त घरबाट पनि 150 मिटर माथिसम्म खोला छ भाग्न खोज्दाखेरि अब भाग्ने ठाउँ नभएपछि घरको छता बसेर चाहिँ बाँचिहाल्छ 11-12-13 जना थियौँ हामीलाई त विदिन 3 घन्टाभित्र हाम्रो उद्धार भयो नेपाली सेनाले हामी त्यहाँ कोर्डिनेसन गरेर सेनाले उद्धार गर्नुभएको परिवारमा 3 जना गुमाएर बसेर म आफू उद्धार भएर आइसकेको छु म अरू उद्धार गर्दै लगाइरहेको छु सबैले मिलेर सहयोग गरौँ सबैको इभिटिभी आएको छ सबैले सहयोग गरे भने छिटो हुन्छ धन्यवाद भन्न चाहन्छु।
2: सरकारले प्रभावित क्षेत्रको संचार सम्पर्क स्थापित गर्न गरेको प्रयासमा पनि नेपाली सेनाले आवश्यक सुरक्षा तथा प्राविधिक सहयोग गरेको छ। हेलिकप्टर र सड़क मार्ग मार्फत इन्धन सोलर प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनर्संचालनमा ल्याउन सेनाले आवश्यक सहयोग गरेको हो। यसले प्रभावितहरूलाई आफन्तको सम्पर्कमा ल्याउन सहज भएको छ।
1: भोटेकोशीको बाढ़ी नेपालले भोगेको अहिलेसम्मकै ठूलो र फरक प्रकृतिको विपद भएकोले खोज उद्धार र राहतका लागि समेत नयाँ नयाँ चुनौतीहरू देखिएका छन्। उद्धारमा खटिनुभएका शेरगणका गणपति प्रमुख सेनानी श्री आविष्कार ढुंगाना र श्रीनाथगणका गणपति प्रमुख सेनानी श्री सबिन खड्का
17: लार्ज स्केल डिजास्टर भनौँ त्यसको परिकल्पना गरेर त्यसलाई चाहिने स्रोत साधन र त्यसको पूर्व सूचनाको चाहिँ व्यवस्था गर्नुपर्ने अवस्था रहँदो रहेछ। अर्को चाहिँ अब संचारका साधनहरू पनि कुन हिसाबसम्म चाहिँ प्रयोग गर्न नसकिने अवस्थामा पुग्दाखेरि चाहिँ कसरी चाहिँ कम्युनिकेट अथवा एक ठाउँबाट अर्को ठाउँमा संचार स्थापित गर्ने भन्ने कुराहरूलाई पनि मुख्य रूपमा लिनु पर्दो रहेछ। र मेन कुरा भनेको आफ्नै साथीहरूलाई गुमाएर पनि जुन आत्मबलका साथ चाहिँ यो जिल्ला स्थित अथवा चाहिँ यो विभिन्न जिल्लाहरूमा भएका सुरक्षा निकाय र स्थानीय प्रशासन लगायतका जति पनि हामी स्टेक होल्डरहरू परिचालित रहन सक्यौँ यसले चाहिँ एउटा विपदको अवस्थामा चाहिँ हामी सुरक्षा निकाय मात्र एक्लै छैनौँ कि हामी सबै एकसाथ स्थानीय जनताको उद्धारमा परिचालित रहन्छौँ भन्ने एउटा चाहिँ नजिर पनि हामीले यहाँ स्थापित गर्न सक्छौँ। स्थानको वरिपरिको जुन चाहिँ कस्तो किसिमको फिचर छ भनेर हामीले सोध्यौँ र उहाँहरूले बताए पश्चात चाहिँ हामीले त्यो ठाउँमा गएर खोजेर पनि स्थानीय जनताहरूलाई अथवा उहाँहरू जुन प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सुरक्षित साथ चाहिँ सदनको कामसम्म ल्याउने अथवा प्राथमिकीकरण गरेर काठमाडौँसम्मै पठाउने पनि गरियो।
18: विशेष गरी एउटा त वेदरले नै हामीलाई च्यालेन्ज गरिरहेको छ वेदर ठिक छैन पानी परिरहेको छ अर्को चिज भनेको फेरि बाँध फुट्न सक्ने अवस्था भएको हुँदाखेरि हामीले चाहिँ पर्सनल सेक्युरिटीलाई पनि मध्यनजर गरेर अब रियर एस्टेट भन्दा अर्को यहाँ विकल्प होइन जस्तै च्याप्रुबेसी भन्दा ओर 12 घुम्तीबाट तिमुरेसम्म कुनै बाटो नै नभएको अवस्थाले गर्दाखेरि हामीले चाहिँ सक्दो रियर एस्टेटको प्रयोग गरी मान्छेहरूलाई चाहिँ हामीले चाहिँ खोज तथा उद्धारको कामहरू गरिरहेछौँ।
2: बाढ़ीले मुख्य सड़कहरूमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला वैकल्पिक सड़क निर्माण र अवरूद्ध सड़कको अवरोध हटाउने कार्यमा समेत नेपाली सेनाले सहयोग गरेको छ। यसै क्रममा पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखुको 13 किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्चाउन त्यहाँ तैनाथ रहेका स्थानीय सैनिक युनिटहरूले सहयोग तथा सहजीकरण गरेका थिए। यस बाहेक भविष्यमा सड़क पुनर्निर्माण र बेली ब्रिज जडान जस्ता कार्यमा समेत सैनिक सहयोग अपरिहार्य रहेको बताउनुहुन्छ सड़क विभागका प्रवक्ता इन्जिनियर श्री शुभराज नेउपाने।
19: हामी सड़क खुलाउने सन्दर्भमा चाहिँ सड़क विभागले नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग रेगुलर कोअर्डिनेसनमा छौँ। मिसिनहरू हाम्रो युज भइरहेछन्, हाम्रो अपरेटरहरू पनि नेपाली सेनाले चाहिँ हामीलाई यसमा चाहिँ सपोर्टहरू अब कति ठाउँमा चाहिँ अब हेलिलिफ्ट गरेर लैजाने सन्दर्भमा जस्तै आज मात्रै पनि हाम्रो एउटा एक्सकाभेटर चाहिँ टनेलमा मान्छेहरू फसिरहेको भनिन्छ, त्यहाँ चाहिँ एक्सकाभेटर हामीले चेयरलिफ्ट गरेर टनेलसम्म पुर्याएर काम गर्ने त्यो तयारी भइरहेछ। नेपाली सेना, सड़क विभाग लगायतका सरकारका सबै निकायहरू चाहिँ सबैजना कोअर्डिनेसनमै काम भइरहेको छ। नेपाली सेनाको त एकदम अद्भुत हिसाबमै काम भइरहेछ नेपाली सेनाबाट। नेपाली सेनाले डिजास्टरको हरेक फ्रन्टमा बसेर एउटा लिड एजेन्सीको रूपमा काम गरिरहेको छ। विशेष गरी रेस्क्यु र रिलिफको लागि चाहिँ नेपाली सेनाको चाहिँ एकदम अतुलनीय नै काम भइरहेको छ।
1: ठूलो क्षेत्रमा फैलिएको विपदको प्रतिकार कुनै एक निकायको प्रयासबाट सम्भव हुँदैन, त्यसैले उद्धारको पहिलो चरणदेखि राहत र स्वास्थ्य सेवासम्म विभिन्न निकायबीच एकीकृत प्रयास भइरहेका छन्। यसै क्रममा प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण, स्वास्थ्य उपचार र राहत व्यवस्थापनमा सबै निकायले खेलेको भूमिका सराहनीय बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री धर्मराज उप्रेती पीएचडी
20: समन्वयको हिसाबले जिल्ला समन्वय समितिलाई चाहिँ अलिकता मोबिलाइज गर्ने कुराहरू भएको छ। यो कम्प्लेक्स छ, एकदमै ठुलो छ, स्केलमा ठुलो छ, त्यसले गर्दाखेरि चाहिँ सजिलो अवस्था छैन। कतिपय चाहिँ अब टनेलहरू चाहिँ बरिड भएका छन्, पुरिएका छन्, अनि ठुलो एमाउन्ट अफ डेब्रिज माथिबाट आएको छ, त्यसले टनेललाई पुर्दाखेरि चाहिँ हाम्रो धेरै भनौँ न टनेलमा काम गर्नेहरू चाहिँ भित्र थुनिएको अवस्था पनि छ। फेरि लासको व्यवस्थापन धेरै संख्यामा चाहिँ अब बेपत्ता भएका मान्छेहरू पनि छन्। त्यो हुनाले अब यसको स्केल र यसको इन्टेन्सिटी हेर्दाखेरि चाहिँ अब यो ठुलो भाव हुनाले चाहिँ च्यालेन्जेसहरू छन्। तैपनि चाहिँ त्यो च्यालेन्जेसलाई चिड्दै हामीले चाहिँ अब राहतलाई चाहिँ जिल्लासम्म पुर्यायौँ। सड़क चाहिँ खोलेर चाहिँ रसोमा चाहिँ जुन ब्लकेट भएको थियो त्यसलाई पनि चाहिँ हामीले खोल्यौँ। दुईटा हब बनाएर तल नुवाकोटको बिदुरमा र त्यसपछि बट्टारमा अनि माथि चाहिँ धुन्चेमा पनि अहिले चाहिँ राहत सामग्री चाहिँ पुगेको अवस्था र पुग्न लागेको अवस्था, स्वास्थ्य कर्मीहरू पुग्न लागेको अवस्था छ। र हामीले चाहिँ अझै पनि माथि एकदमै टेरिनमा एकदम डिफिकल्ट ठाउँमा पहाड़को चुच्चोमा त्यसरी अड्केका मान्छेहरू जुन अब लाई उद्धार गर्ने क्रम पनि जारी रहेको अवस्था छ। टनेलभित्रका पनि जुन पुरै च्यापिएका छन्, बरिड भएका छन्, त्यहाँबाट पनि निकाल्नको लागि चाहिँ टेक्निकल टिम, एक्सपर्ट टिमहरू, सेना प्रहरी, सशस्त्र प्रहरी मोबिलाइज भएको अवस्था छ।
2: विपदको शुरूआती घड़ीदेखि नै प्रभावित नागरिकको जीवन रक्षा र उद्धारका लागि राज्यका विभिन्न संयन्त्र परिचालित भएका हुन्। यस क्रममा तालिम प्राप्त जनशक्ति, साधन स्रोतको उपलब्धता र जोखिम मोल्न सक्ने तत्परता आदि जस्ता सबल पक्षका कारण नेपाली सेना र सुरक्षा निकायहरूको सक्रियताले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा थप सहयोग पुगेको छ। विपत्तिको घड़ीमा नेपाल सरकार र उद्धारमा खटिएका सुरक्षा निकायबाट प्राप्त सहयोगको विदेशीले समेत प्रशंसा गरेका छन्।
0: नेपाली सेनाले हामीलाई धेरै सहयोग गर्यो। हामी रातभर त्यही सेनाको क्याम्पमा बस्यौं। उनीहरूले रातमा खाना र बस्ने व्यवस्था मिलाइदिए। त्यहाँ एकजना नेपाली सेनाको सर हुनुहुन्थ्यो, उहाँले हामीलाई बस्ने ठाउँ दिनुभयो। त्यो ठाउँ धेरै ठूलो र सुरक्षित थियो, उद्धार गरिदिनुभयो। त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: यसै गरी बाढ़ीमा परि निधन भएकाहरूको शवको खोज, संकलन र व्यवस्थापनमा पनि सेनाले सहयोग गरिरहेको छ। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहु, गोर्खा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जिल्लाहरूमा रहेका सैनिक युनिटहरूले शवको खोज, संकलन र व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहयोग गरिरहेका छन्।
2: बाढ़ीपछि नागरिकको जीवन रक्षा हालको प्राथमिकता हो भने अब क्रमशः पुनर्स्थापना र पुननिर्माणका कार्यहरू अघि बढ्नेछन्। यस कार्यमा नेपाल सरकार र बाढ़ी पीड़ित नागरिकलाई सबैबाट साथ सहयोग अबको आवश्यकता हो। नेपाली सेना आम नागरिकको हित, सुरक्षा र सम्मानका लागि सदैव साथै रहनेछ।
0: श्रोत श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: रंग बहार रंग बहार
2: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेन्स
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
10: ठण्डुबा पीडा हरि बा दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने ठण्डुबा
11: एक बाम तीन काम ठण्डुबा
12: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
13: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190।
14: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
16: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। सम्पर्क 9856033405 9856033405।
1: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा।

0: प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9856600536।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: रङबहार रङबहार,
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
7: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ,
7: बर्जर पेन्स।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161527426537526।
10: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
11: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 5 53 8 34।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जानु भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
5: ओ सूर्य, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

तीन नाको सिंदूर पोते दुई को धागो चुराओ तीन नाको सिंदूर पोते दुई को धागो चुराओ स्वयं करने औठी लिया एक तोला को पुराओ।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेको सिबाडीबाट मृत्यु भई पोखरा ल्याइएका 87 शवको पोस्टमार्टम गरियो, बाँकीको पोस्टमार्टम सोमबार गरिने। विदेशी सहित 4,472 जना अझै सम्पर्कविहीन, हाइड्रो पावरका मात्रै 933 जना। सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी नभएको एमाले अध्यक्ष ओलीको दावी, आम नागरिकको लागि सरकार अदृश्य र अगम्य भएको उल्लेख। कृष्णवीरमा सड़क भाँचिएपछि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन, यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह। सबैलाई समेटेर संघलाई अघि बढ़ाउने बुद्धाचार्यको उद्घोष, 17 बुधे प्रतिबद्धता सार्वजनिक। पोखरा 23 रेवानको निशुल्क स्वास्थ्य शिविर, 2 वर्षभित्र वडा नम्बर 23 पोखराकै स्विजरल्याण्ड बनाउने वडा अध्यक्ष गुरूङको दावी। इक्वेडरमा एल निनोको कारण आपतकाल घोषणा, अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी र एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल पहिलो परीक्षा बहराइनसँग, सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। रसुवा बाढ़ीको कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये 87 शवको पोस्टमार्टम गरिएको छ। भोटेकुसी नदीमा आएको बाढ़ीको कारण मृत्यु भएका रसुवा सहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका 102 शवमध्ये 87 शवको पोस्टमार्टम सकिएको कास्की प्रशासनले जनाएको छ। बाँकी 15 शवको पोस्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। पोस्टमार्टम गरिएका 87 शवमध्ये 15 शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ। आफन्तले शव पहिचान गरेकाले उनीहरूलाई शव बुझाइसकिएको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनु भएको छ। अन्यको पनि शव पहिचानको लागि आफन्तहरूसँग सम्पर्क भइरहेको उहाँले बताउनु भएको छ। पोस्टमार्टमको लागि विशेषज्ञ सहितको चिकित्सक टोली खटाइएको छ भने सो टोलीले चुस्त ढंगले पोस्टमार्टम गरिरहेको प्रशासनको भनाइ छ। पोस्टमार्टम सोमबार सकिन्छ, उहाँले भन्नुभयो। पोस्टमार्टम सकिएका शवको पहिचानको लागि आफन्तलाई सम्पर्क गरिरहेका छौं, उहाँहरू पनि सोमबार र सोमममा सम्पर्कमा आइसक्नुहुन्छ होला उहाँले भन्नुभएको छ। आफन्तमा सम्पर्कमा नआए शव व्यवस्थापनको वैकल्पिक उपाय अपनाउने प्रशासनको तयारी छ। सकभर आफन्तहरू सम्पर्क गरेर शव पहिचानको लागि आग्रह गर्ने हो उहाँले भन्नुभयो, तर कथम कदाचित आफन्त सम्पर्कमा नआए वैकल्पिक उपाय अप्नाउँछ। वैकल्पिक उपाय भनेको शवलाई खाल्डो खनेर व्यवस्थापन गर्ने भन्ने रहेको उहाँको प्रष्टीकरण छ। पोखरामा ल्याइएका अधिकांश शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ, जसको क्षमता 72 वटाको हो। तर क्षमताभन्दा बढ़ी शव आएपछि मणिपाल शिक्षण अस्पतालमा 9 शव पठाइएको छ, जहाँ 7 वयस्क र 2 बाल बालिकाको शव राखिएका छन्। शव पहिचानको लागि अस्पतालमा आफन्तको भीड़ लाग्दै आएको छ। प्रशासनले मृतकको आफन्तलाई सहजीकरण गर्न हेल्पडेस्क नै सञ्चालन गरेको छ। सो हेल्पडेस्क मार्फत आफन्तलाई शवको विवरण उपलब्ध गराउनेदेखि हस्तान्तरण प्रक्रियालाई व्यवस्थित गराउनेसम्मको कार्य हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ। पोखरामा तनहुँबाट 23 शव, कोर्खाबाट 11, नवलपरासी पूर्वबाट 41 र धादिङबाट 27 शव ल्याइएको थियो। रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीमा परि विदेशी पर्यटक सहित जम्मा 4,472 जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सम्पर्कविहीन हुने कर्मचारीहरूमा भन्सार कार्यालयका 15, अध्यागमनका 4, 8 ब्याङ्क शाखाका 26, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 तथा 8 हाइड्रो पावरका 933 जना रहेका छन्। उनले रसुवाबाट 562, नुवाकोटबाट 115, मकवानपुरबाट 65 र सिन्धुपाल्चोकबाट 225 जना सम्पर्कविहीन भएको बताए। काठमाडौँ उपत्यकाका 481 जना तथा कोशी प्रदेशमा 138 जना सम्पर्कविहीन रहेको विवरण आएको समेत उहाँले जानकारी दिनुभएको छ। उहाँले गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष सहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताउनु भएको छ। उहाँका अनुसार बाढ़ीमा परि सम्पर्कविहीन हुनेमा 745 जना पर्यटक समेत छन्। उहाँले हालसम्म बाढ़ी प्रभावित जिल्लाहरूमा 735 जनाको शव फेला परेको समेत बताउनुभयो। विपदपछि खोज उद्धार र राहतमा 7,899 जना परिचालन भएको उहाँले जानकारी दिनुभयो। काफ्रेले अहिले टिमुरे, स्याफ्रुबेसी र रसुवागढ़ी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी भइरहेको बताउनु भएको छ। हाइड्रोपावरको सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्रेले बताउनु भएको छ। सम्पर्कविहीन करिब 4,472 जना छन्, जसमा नेपाल प्रहरीको 25 जना हुनुहुन्छ। 3 जना मृत फेला परेर शनाखत भइसकेको छ। भन्सार कार्यालयको 15 जना, देगमनको 4 जना, 8 ब्याङ्कको 26 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3, 8 हाइड्रोका 933 जना कर्मचारी सम्पर्कविहीन भएको भनिएको छ। उहाँले भन्नुभएको छ, काफ्लेले उद्धार तथा खोजमा नेपाल प्रहरीका 7,899 जना परिचालन भएको बताउनु भएको छ। शनाखत गर्न नसकेका केही शवहरूको व्यवस्थापन गरिएको समेत उहाँले जानकारी दिनुभएको छ। उहाँले शवहरूको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अस्थायी व्यवस्थापन गरेको स्पष्ट पार्नुभएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद व्यवस्थापन र उद्धारकारी प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएको हो। महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि अदृश्य र अगम्य भएको आरोप लगाउनुभयो। सबै राजनीतिक दलहरूले विपदलाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने हडबाजी गरेको ओलीको भनाइ छ। अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाउनुभयो। विशेष गरी नेपाल पर्वतारोहण संघ जस्ता दक्षिण संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सृजना गरिएको उहाँले उल्लेख गर्नुभयो। सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उहाँको दावी छ। उहाँले हेलिकप्टर प्रयोग गरे पनि नेपाल माउन्टेनियरिङ एसोसिएशन जस्ता उद्धार कार्यमा दक्ष संस्थानहरूको सहयोग नलिएकोमा गुनासो गर्नुभएको छ। ओलीले भोटेपछि बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत र पुननिर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रहरूलाई परिचालन गर्न निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपड़ा र अन्य राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी दिनुभएको छ। उहाँले राहत वितरण टोलीलाई विदाई गर्ने क्रममा आफूले दिएको अभिव्यक्तिलाई केही संचार माध्यमले सन्दर्भभन्दा बाहिर लगेर भ्रामक ढंगले सम्प्रेषण गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्वहरू सक्रिय रहेको उहाँको टिप्पणी छ। प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढ़ी वर्षाको कारण मात्र नभई ग्लेसियर वा हिमताल विस्फोट भएका कारण आएको हुन सक्ने प्रारम्भिक अनुमान गर्नुभयो। अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना गर्नुभयो। केही मन्त्रीहरूले पूर्व तयारी र व्यवस्थापन बिना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको छ, त्यही कारण पीड़ितहरूमा आक्रोश बढ़ेको उहाँले बताउनुभएको छ। विपत्तिको यो घड़ीमा पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू आफ्नै पारिवारिक क्षतिलाई बिर्सिएर पनि जनताको सेवामा लागेको भन्दै उहाँले प्रशंसा गर्नुभयो। नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीड़ादायी अवस्था सुनाउँदै उहाँले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गर्नुभयो। राहत र पुननिर्माणको कार्यलाई व्यवस्थित गर्न अध्यक्ष ओलीले बागमती प्रदेश कमिटिका इन्चार्ज महेश बस्नेतको संयोजनमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा आवश्यक समन्वय गर्ने जिम्मेवारी तोक्नु भएको छ। पार्टीले उद्धार, राहत र पुननिर्माणलाई प्राथमिकतामा राखेर केन्द्रीय कार्यालय मार्फत समग्र कार्यको अनुगमन र सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभएको छ। अध्यक्ष ओलीले केन्द्र सरकारलाई भनी आफ्नो सामर्थ्य परिचालन गरी पुननिर्माणको काममा सक्रिय हुन आह्वान गर्नुभयो। विशेष गरी बाढ़ीले पुर्याएको सड़क, पुल र जलविद्युत आयोजनाहरूको क्षतिको गहिराई ठूलो रहेको उल्लेख गर्दै उहाँले यसको लागि एकीकृत पहल आवश्यक रहेकोमा जोड़ दिनुभयो। महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आज अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क भाँचिएपछि काठमाडौँबाट बाहिरिने गाड़ीका लागि वैकल्पिक सड़क प्रयोगमा आएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आज कृष्णवीरमा झण्डै 20 मिटर लम्बाईको सड़कको आधाभन्दा धेरै भाग भाँचिएको हो। यो सड़क भाँचिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीकारले रामसा पत्ते जनाएको छ। उपत्यका ट्राफिक प्रहरीकारलेका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राजविदीका अनुसार काठमाडौँबाट बाहिरिने गाड़ीलाई तत्कालको लागि दुईवटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उहाँका अनुसार ठूला गाड़ी काठमाडौँ बाइरोड, नौबिसे, पालोङ, भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना गाड़ी तथा माइक्रोबसका लागि फर्फिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकाले यो सड़क भने तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभएको छ। बाढ़ी तथा पहिरोको कारण विभिन्न ठाउँका सड़क तथा राजमार्ग अवरूद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राको लागि आवश्यक जानकारी लिएर मात्रै सड़क प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यसैबीच सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार कृष्णभीरमा भाँसिएको सड़क अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ। सड़कको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुननिर्माणको प्रक्रिया अगाडि बढ़ाइनेछ। पोखराबौद्धिक वाणिज्य संघको आसन्न 36 महाधिवेशनको लागि अध्यक्ष पदका उम्मेद्वार उत्तमान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायलाई समेटेर संघलाई विधान अनुसार अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताउनुभयो। पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेद्वार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको बताउनुभयो। उहाँले आफू 2041 सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्था मार्फत काम गर्दै आएको उल्लेख गर्नुभयो। लामो व्यावसायिक तथा संस्थागत अनुभवको आधारमा व्यवसायले भोगिरहेको समस्या र त्यसको समाधानको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भूमिका संघले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ। यसअगाडि आफू प्यानलमा रहेर निर्वाचनमा सहभागी भए पनि अहिले अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएको प्रसंगमा उहाँले नेतृत्वमा पुगेपछि सबैलाई साथमा लिएर अगाडि बढ़ने स्पष्ट पार्नुभयो। बुद्धाचार्यले पोखराबौद्धिक वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका रूपमा विधायकका 2 वर्ष आफूले जिम्मेवारीपूर्वक पूरा गरेको सुनाउनु भएको छ। उक्त अवधिमा आफूले जिम्मेवारी अनुसार काम गरेको उल्लेख गर्दै उहाँले संस्थाको नेतृत्व व्यक्तित्व भन्दा पनि विधान र संस्थागत प्रणाली अनुसार हुनुपर्नेमा जोड़ दिनुभयो। बुद्धाचार्यले संघलाई व्यवसायको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले संघ प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग व्यवसाय मैत्री नीति निर्माणको लागि पहल गर्ने बताउनुभयो। उहाँले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन लगानी र स्थानीय उत्पादन प्रवर्धनसम्मका 17 बुँदा समितिएका छन्। प्रतिबद्धतामा व्यवसायका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टीम, व्यावसायिक डेटा ब्यांक, व्यवसायमा डिजिटल प्रविधि तथा ईआईको प्रयोग, युवा महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्धन लगायतका विषय समेटिएका छन्। त्यस्तै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न लोकल टू ग्लोबल अभियान तथा पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढ़ाउन बाई पोखरा अभियान सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनु भएको छ। व्यवसायको मौजदात व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्याउन मिडियर सेल, व्यवसायको सिप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्धन, खेल पर्यटन, ग्रेटर पोखराको अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल देवान पोखराले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट पोखरा 23 जुलाईका 750 जना लाभान्वित भएका छन्। हरेक 2 वर्षमा आयोजना हुँदै आएको स्वास्थ्य शिविर यसपटक पोखरा 23 जुलाईका स्थित श्री सिद्धबरा उच्च माध्यमिक विद्यालयको प्रांगणमा आज सम्पन्न भएको हो। नेपाली सेना पश्चिम प्रीतना हेडक्वार्टर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा प्रसूति तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाककान तथा घाँटी रोगको परीक्षण सहित प्रयोगशाला, ईसीजी र भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो। कार्यक्रम संयोजक तथा रेवान पोखराका सचिव विष्णुराज पौडेलका अनुसार शिविर सफल बनाउन पोखरा महानगरपालिका वडा नम्बर 30 कार्यालय, सिद्धबराह उच्च माध्यमिक विद्यालय, क्लिनिक नेपाल, रेभाना हस्पिटल एण्ड लेकसाइड, युनाइटेड रेफरेन्स ल्याबोरेटरी यूआरएल तथा भरतपुर महानगरपालिका 27 मेघौलीबाट सहयोग प्राप्त भएको थियो। सहयोगी संस्थालाई कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो। आफ्नै वडामा वृहत स्वास्थ्य शिविर आयोजना भएपछि स्थानीयवासीको उल्लेखित सहभागिता रहेको वडाध्यक्ष रामकाजी गुरूङले बताउनुभयो। शिविरमा अधिकतम स्थानीयको सहभागिता गराउन वडाले विभिन्न समिति तथा उपसमिति गठन गरी प्रचार प्रसार गरेको उहाँले जानकारी दिनुभयो। स्थानीयलाई शिविरसम्म आउन सहज होस् भनेर वडाका विभिन्न स्थानबाट यातायात सुविधाको समेत व्यवस्था रहेको उहाँले बताउनुभयो। कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको वडाध्यक्ष गुरूङले जानकारी दिनुभयो। वडाध्यक्ष गुरूङले आगामी 2 वर्षभित्र पोखरा 23लाई पोखराकै स्विजरल्याण्ड बनाउने दावी समेत गर्नुभयो। उहाँका अनुसार हल्लनचोकदेखि 85 सम्म करिब 4 अर्ब रूपियाँ बराबरको योजना परेको छ। अन्य सड़क निर्माण तथा पूर्वाधारको लागि पनि एसियाली विकास ब्याङ्क एडीबीबाट सहयोग प्राप्त भएको उहाँले बताउनु भएको छ। चालू आर्थिक वर्षमा पोखरा महानगरपालिकाका महत्वपूर्ण योजनामध्ये केही योजना वडा नम्बर 23मा परेको र केही कार्यक्रम शुरू भइसकेको उहाँको भनाइरहेको थियो। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा पनि सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त भए कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। रेवानले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक 2 वर्षमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो। फेवातालको सिरान क्षेत्रको छुट्टी महत्व रहेकोले यसपटक स्वास्थ्य शिविरको लागि ठूलाखेत क्षेत्र छनौट गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। सड़क सञ्जालबाट केही टाढा रहेका नागरिकलाई लक्षित गरी सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको रेवान पोखराका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराईले बताउनुभयो। उहाँले शिविरबाट ठूलो संख्यामा स्थानीयले स्वास्थ्य सेवा लिन पाउनु उदाहरणीय काम भएको उल्लेख गर्नुभयो। रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले सञ्चालन गरेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई लगायतले पोखरा 23 र 24 पर्यटकीय धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको बताउनुभयो। यी क्षेत्रमा पर्यटन विकासको लागि रेवानले स्थानीयसँग सहकार्य गर्ने उनीहरूको भनाई थियो। स्वास्थ्य शिविरमा सहभागी स्थानीयवासीले आफ्नै ठाउँमा विशेषज्ञ सहितको वृहत स्वास्थ्य शिविर सञ्चालन हुँदा स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन सहज भएको भन्दै खुशी व्यक्त गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-822, 572-287।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
9: हो त,
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै रगतको अभावमा रहेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा विशेष रक्तदान कार्यक्रम आयोजन गरिएको छ। आइतबार आयोजित कार्यक्रममा 35 युनिट रगत संकलन भएको छ। इनर व्हील क्लब अफ डिस्ट्रिक्ट 350 नेपाल अन्तर्गतका इनर व्हील क्लब अफ अन्नपूर्ण, इनर व्हील क्लब अफ पोखरा मिडटाउन, इनर व्हील क्लब अफ पोखरा, इनर व्हील क्लब अफ न्यू रोड पोखरा र इनर व्हील क्लब अफ अन्नपूर्ण जुबिनाइल्स जोनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। पोखरा 18 स्थित लवली हिलमा रहेको ब्रह्मकुमारी सूर्य विश्वविद्यालय दिव्य युवा समूहको शाखा परिसरमा आयोजित कार्यक्रममा ब्रह्मकुमारी सूर्य विश्वविद्यालय दिव्य आमा समूहको शाखा प्रमुख राजयोगिनी सुधा दिदीले पहिलो रक्तदाता शान्ति उदासलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रममा शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा बोल्दै राजयोगिनी सुधा दिदीले रगतको अभाव भइरहेको अवस्थामा इनर व्हील क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो। बाढ़ी पहिरो लगायत विभिन्न कारणले रगतको अभाव भइरहेको समयमा कार्यक्रमले केही राहत पुग्ने विश्वास उहाँको थियो। इनर व्हील क्लब अफ पोखरा मिडटाउनकी अध्यक्ष भावना राणावाटले भदौ 10 गतेको घटनापछि रगतको अभाव भएको महसुस गरी त्यसलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। इनर व्हील क्लब अफ पोखराकी अध्यक्ष निरुदेवी कायस्थले क्लबले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो। रक्तदानसँगै समुदायमा रक्तदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने र नियमित रक्तदानका लागि प्रेरित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको इनर व्हील क्लब अफ अन्नपूर्णकी अध्यक्ष अनिता पराजुलीले बताउनुभयो। उहाँले कार्यक्रम सञ्चालन पनि गर्नुभएको थियो। कार्यक्रममा इनर व्हील क्लब अफ न्यू रोड पोखराका अध्यक्ष मञ्जु केसी, इनर व्हील क्लब अफ अन्नपूर्ण जुबिनाइल्स अध्यक्ष शिरीष भद्राचार्य, प्रादेशिक रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक यमुना केसी, कार्यक्रमका सह संयोजक नेत्र प्रसाद ढकाल लगायतले रक्तदानको महत्व र नियमित रक्तदानबाट हुने सामाजिक योगदानबारे धारणा राख्नु भएको थियो। हरेक वर्ष भदौ 15 मनाइने पुस्तकालय दिवसको अवसरमा पोखरा 29 अवस्थित दीपशिखा सामुदायिक विद्यालयले पुस्तकालयको महत्व शीर्षकमा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। लेखनाथ क्षेत्रका 12 विभिन्न विद्यालयका 23 प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा 30 रहेको त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टंकप्रसाद शर्माले प्रथम स्थान हासिल गर्नुभएको छ। 1 घण्टा लेखन समय उपलब्ध गराइएको प्रतियोगितामा पोखरा 27 रहेको लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कूलकी अर्माली पौडेलले द्वितीय स्थान तथा नेपाल आदर्श आवासीय मावि पोखरा 29 एन्जेल यादवले तृतीय स्थान हासिल गर्नुभएको छ। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोको कारण आपतकाल घोषणा गरिसकेका छन्। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने दावी गर्नुभएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाले आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको बहुमत नियन्त्रण रहने बताइएको छ। रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमीनमुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। मलेसियाको मैदानबाट नेपाली क्रिकेट टोलीले यसपटक उपाधि मात्र होइन सन् 2027 एसिया कपको टिकट पनि लिएर फर्कने लक्ष्य राखेको छ। एसिसी प्रिमियर कपको तेस्रो संस्करण आजदेखि शुरू हुँदै गर्दा नेपाल सामु उपाधि जितेर एसिया कपमा स्थान बनाउने स्पष्ट अवसर छ। 10 टोली सहभागी प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले मात्र एसिया कपमा प्रवेश पाउने भएकोले नेपाली टोलीको लागि यसपटकको प्रिमियर कप निकै महत्वपूर्ण बनेको छ। नेपालले प्रतियोगिताको शुरूआत भोलि बहराइन विरूद्धको खेलबाट गर्नेछ। समूह एमा रहेको नेपालले बहराइनसँग आयोजक
मलेसिया साउदी अरबिया र हङकङसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुईमा रहन सके नेपालले सेमी फाइनल हुँदै उपाधिको लागि अघि बढ़ने अवसर पाउनेछ। नेपालका लागि यसपटकको मुख्य चुनौती समूह चरण पार गर्नु मात्र होइन विदेशी भूमिमा निरन्तर राम्रो प्रदर्शन गर्नु पनि हुनेछ। यद्यपि प्रतियोगिता अगाडि मलेसियामै अभ्यास खेल खेलिसकेकाले नेपाली खेलाड़ीलाई स्थानीय वातावरण र पिचसँग केही हदसम्म परिचित हुने अवसर मिलेको छ। नेपालले सोमबार बांगे स्थित वाईएसटी यूकेएम क्रिकेट ओभलमा बहराइनसँग खेल्दै प्रतियोगिताको यात्रा थाल्नेछ। 50 ओभरको क्रिकेटमा नेपाल र बहराइन बीच यो पहिलो प्रतिस्पर्धा हुनेछ। नयाँ प्रतिद्वन्दी भएकाले बहराइन विरूद्धको खेल नेपालको लागि शुरूआतमै आफ्नो लय स्थापित गर्ने अवसर पनि हुनेछ। पहिलो खेलमै बलिङ र ब्याटिङ दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्न सके त्यसले बाँकी खेलका लागि आत्मविश्वास बढ़ाउनेछ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैविक परको बुद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले बाढ़ीबाट प्रभावितहरूको लागि सहयोग गर्ने बताउनु भएको हो। यस्तै सन्दीपले एसएससी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बाबत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ। यो रकम बाढ़ीबाट प्रभावित बालबालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइरहेको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेकुसी बाढ़ीबाट मृत्यु भई पोखरा ल्याइएका 87 शवको पोस्टमार्टम गरियो। बाँकीको पोस्टमार्टम सोमबार गरिने। विदेशी सहित 4,472 जना अझै सम्पर्क विहीन। हाइड्रो पावरको मात्रै 933 जना। सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी नभएको एमाले अध्यक्ष ओलीको दावी। आम नागरिकको लागि सरकार अदृश्य र अगम्य भएको उल्लेख। कृष्णवीरमा सड़क भाँसिएपछि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन। यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह। सबैलाई समेटेर संघलाई अघि बढ़ाउने बुद्धाचार्यको उद्घोष। 17 बुधे प्रतिबद्धता सार्वजनिक। पोखरा 23 रेवानको निशुल्क स्वास्थ्य शिविर। 2 वर्षभित्र वडा नम्बर 23 पोखराकै स्विजरल्याण्ड बनाउने वडाध्यक्ष गुरूङको दावी। इक्वेडरमा एलनिनोको कारण आपतकाल घोषणा। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। र एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल पहिलो परीक्षा बहराइनसँग। सन्दीप लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसे घर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाये 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आर सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखले ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-4-34-032-29 98-028-59-321 061-581-871
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815
14: 530-815,
15: मोबाइल नम्बर 98-62-22-871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
17: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
18: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
17: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
18: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
17: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
18: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
17: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
18: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
17: नेपाल आदिवासी जनजाति महासंघ।
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले
18: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
17: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
18: पुनः र प्रभावकारी सहभागिताको

0: शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो
3: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: रंग बहार रंग बहार,
7: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।